0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मस्ती कि गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, अहिलेको आशिषमा आनन्द गर्नुहोस्। हामी धेरै भोलिको दिनमा आनन्द हुन्छ भन्ने कुराहरूमा भर पर्दछौं। त्यो पनि नराम्रो चाहिँ छैन, किनकि हामी ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरेपछि हामी त्यो अनन्तको आनन्दमा प्रवेश गर्नको लागि यानि पस्नको लागि गइरहेका छौं भनिकन बाइबलले बताएको छ, प्रभुले त्यही भन्नुभएको छ। र उहाँको दोस्रो आगमनलाई हामीले पर्खिरहेका छौं र त्यो आनन्दलाई हामीले पर्खिरहेका छौं। तर त्यसको साथसाथै बाइबलले आजको दिन आजको लागि यथार्थ यानि पर्याप्त छ, आजको दिनमा हामीले आनन्द गर्न सक्नुपर्छ भनेर चाहिँ बताइएको छ। र धेरै मानिसहरू विगतका दिनहरूलाई सम्झिनु भएर वर्तमानका दिनहरूमा डराउनुहुन्छ, र धेरै मानिसहरू भविष्यमा म आनन्द गर्छु, अहिले चाहिँ म एकदमै आनन्द गर्दिन भनिकन वर्तमानको समयलाई उहाँहरूले इन्जोय गर्न आनन्द लिन सक्नु भएको हुँदैन। त्यसकारणले गर्दाखेरि पवित्र बाइबलमा हामीलाई अहिलेको वर्तमान समयलाई हामीले बुझेर चिनेर र वर्तमान समयमा जो परमेश्वरले राखिदिनु भएको आशिषहरूलाई बुझ्न सकेर चिन्न सकेर उहाँप्रति धन्यवाद हुन सक्नुपर्छ भनिकन बाइबलले बताएको हो। जो तपाईँको श्रीमान हुनुहुन्छ, प्रभुको छोरा मलाई दिनुभएको छ भने चाहिँ उहाँप्रति तपाईँ खुसी हुनुपर्छ, उहाँप्रति तपाईँ धन्यवादी प्रभुमा हुन सक्नुपर्छ। उहाँ हुनुभएकोमा तपाईँ कति आशिषित हुनुहुन्छ भन्ने कुरा तपाईँले देख्न सक्नुपर्छ। र जो तपाईँको श्रीमती हुनुहुन्छ, उहाँ परमेश्वरको छोरी मलाई दिनुभएको, मसँगै जिन्दगीभर साथी हुनको लागि दिनुभएको, सँगै जिउने, सँगै हिँड्ने, सँगै रहने त्यो प्रकारले दिनुभएको भने चाहिँ उहाँलाई तपाईँले चिन्न सक्नुपर्छ र उहाँको उपस्थितिमा तपाईँ आनन्दित हुन सक्नुपर्छ। त्यस्तै गरेर तपाईँको जो बालबच्चाहरू छन्, ती बालबच्चाहरूको भविष्य सम्बन्धी मात्रै नसम्झिनु भएर भविष्य सम्झिनुपर्छ, उनीहरूको भविष्यको योजना तपाईँले बनाउनुपर्छ। तर अहिले वर्तमान समयमा त्यो समयमा यिनीहरू कति क्युट छन्, कति राम्रो छन्, उनीहरूसँग खेल्ने, उनीहरूसँग समय बिताउने, उनीहरूसँग कुराकानीहरू गर्ने र उनीहरूसँग कुराकानीहरू गर्दा इन्जोय लिने, आनन्द लिने यो समय तपाईँले निकाल्नुपर्छ र तपाईँले बुझ्नु पर्दछ। र वर्तमान समयमा तपाईँले जे जे कुरा परमेश्वरले तपाईँलाई राखिदिनु भएको छ त्यसलाई इन्जोय गर्न तपाईँले सिक्नुपर्छ। जो तपाईँको बुवा आमा हुनुहुन्छ, बुवा आमाहरू सम्बन्धी उहाँहरूको घटी कमी मात्रै नहेरेर उहाँहरूले विगतमा के गल्ती गर्नुभयो, आफूलाई हुर्काउँदा बढाउँदा भन्ने कुराहरूलाई मात्रै नहेर्नु भएर कस्तो असल बुवा मलाई दिनुभयो, कस्तो असल आमा मलाई दिनुभयो, मेरो हुर्काई बढाई यो प्रकारले लिएर जानुभयो र केही घटी कमीहरू थियो भने पनि त्यो बुवाको तर्फबाट, आमाको तर्फबाट चाहिँ थिएन, त्यो दुष्टात्माले मलाई खत्तम पार्नको लागि उहाँलाई चलाउनु भएको थियो। तर उहाँ बुवा त मेरो परमेश्वरले दिनुभएको बुवा, उहाँ आमा त मेरो परमेश्वरले दिनुभएको आमा, उहाँले अन्जानमा ती कुराहरू मलाई गर्नुभयो भन्ने प्रकारले उहाँ बुवालाई चिन्न सक्नुपर्छ, उहाँ आमालाई चिन्न सक्नुपर्छ। एकजना मेरो साथीले भन्दै हुनुहुन्थ्यो, उहाँ जिन्दगीभर आफ्नो एकजना जीवन साथी यानि उहाँको पछि लाग्नुभयो, त्यो राम्रो कुरा छ। र विदेश जाँदा होस्, जे गर्दा होस्, सबै कुराहरू गर्दाखेरि उहाँलाई नै मात्रै उपहार किनिदिने, सबै कुराहरू गरिदिने, यी सबै सबै कुराहरूको पछि उहाँ लाग्नु भएछ। तर आमा बुवालाई कहिले पनि उपहारको रूपमा केही किनेर ल्याइदिउँ, दिइदिउँ भनेर कहिले पनि सोच्नु भएन रहेछ। अनि त्यसो हुँदा हुँदा हुँदा हुँदा त पछि गएर उहाँको श्रीमतीले उहाँलाई छोडेर जानु भएछ। र उहाँको भनाइ चाहिँ यो थियो, जिन्दगीभर म फलानाको पछि लागेँ र सबै कुराहरू तिनको भलाइको लागि गरेँ, पछि गएर त तिनले मलाई छोडेर गइन् र मैले मलाई हुर्काउने बढाउने आमा बुवालाई चाहिँ मैले हेर्दै हेरिनँ। तर अहिले आएर म पछताउ भएँ त्यो विषयमा चाहिँ, मेरो आमा अहिले जीवित हुनुहुन्न, बुवा जीवित हुनुहुन्न, तर म जिन्दगीभर एउटा मान्छेको पछि लागेर
उसलाई मात्रै हेरेँ, तर उहाँलाई पनि हेर्नै पर्थ्यो। तर मेरो आमा बुवालाई चाहिँ वास्तै गरेन, उहाँहरूलाई चिनिन। अहिले आमा बुवा हुनुहुन्न, म केही दिन चाहन्छु, तर उहाँहरू हुनुहुन्न भनिकन उहाँले त्यस प्रकारले पश्चाताप गर्नुहुन्छ। र प्रियहरू, यहाँ बाइबलले हामीलाई बिउजाएका कुराहरू, बाइबलले हामीलाई सम्झाएका कुराहरू चाहिँ हामीले समयमा नै आमा बुवालाई आमा बुवाको ठाउँमा चिनिराख्नुपर्छ, श्रीमतीलाई श्रीमतीको ठाउँमा चिनिराख्नुपर्छ, श्रीमानलाई श्रीमानको ठाउँमा चिनिराख्नुपर्छ, छोरा छोरीलाई छोरा छोरीको ठाउँमा हामीले चिनिराख्नुपर्छ, साथी मित्रहरूलाई साथी मित्रको ठाउँमा हामीले चिनिराख्नुपर्छ, गुण लगाउने व्यक्तिहरूको रूपमा हामीले चिनिराख्नुपर्छ। त्यसो गरिएको खण्डमा हामीले अहिलेको समयलाई नै सदुपयोग गरेको हुँदछ। र कति प्रभुका जनहरू नै जो घर हुनुहुन्छ, घर हुनु एकदमै राम्रो कुरा छ, तर घर भइ नसक्दासम्म कहिले घर बनाउने भन्ने त्यो प्रकारको चिन्ता उहाँहरूको थियो। तर घर बनाइ सक्नु भए पछाडि यसलाई जति गरे पनि पुग्दैन रहेछ, हैरान भए भनेर चाहिँ त्यो प्रकारको गुनासो गर्नुहुन्छ। त्यसले गर्दाखेरि वर्तमान समयलाई उहाँहरूले सदुपयोग गर्न सक्नु नभएको देखिन्छ। तर पवित्र बाइबलको उपदेशकको पुस्तक 5:18-20 पवित्र बाइबलमा यस प्रकारले वर्तमान समयलाई सदुपयोग गर्नु पर्दछ भनिएको छ। यो खण्ड म पढ्दिएँ। तब मैले यो थाहा गरे कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठिक रहेछ, किनकि यो नै त्यसको भाग हो। 19 यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धन सम्पत्ति र जग्गा जमिन र ती उपभोग गर्ने मौका दिनुहुन्छ र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुसी रहन दिनुहुन्छ, यो परमेश्वरको वरदान हो। 20 त्यसले आफ्नो जीवनको दिनहरूको थोरै स्मरण गर्नेछ, किनभने परमेश्वरले त्यसलाई आफ्नो हृदयको आनन्दमा व्यस्त राखिदिनुहुनेछ भनिकन यस खण्डमा बताइएको छ। र वर्तमान समयलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ, जे छ त्यसमा आनन्द लिन सक्नुपर्छ भनिकन बाइबलले बताएको कुराहरू हो। र मैले एउटा कथा सुनेको थिएँ। एउटा राजा ढल्किरहनु हुँदाखेरि उहाँको मनमा 3 प्रश्न आउँदछ। मेरो जीवनमा सबभन्दा महत्त्वपूर्ण काम के हो? मेरो जीवनको सबभन्दा महत्त्वपूर्ण समय कुन हो? र मेरो जीवनमा सबभन्दा महत्त्वपूर्ण व्यक्ति को हो? भन्छ, त्यो 3 प्रश्न आउँदछ। र उहाँले देशभरिका विद्वानहरूलाई दरबारमा निमन्त्रणा गर्नुहुन्छ र प्रश्न राख्नुहुन्छ। उहाँले विभिन्न प्रकारले प्रतिउत्तर दिनुहुन्छ, तर उहाँको चित्त बुझ्दैन। र उहाँले ती कुराहरू भइसके पछाडि सम्झनुहुन्छ कि एकजना वृद्ध पास्टर जंगलमा गएर एउटा सानो कुटी जस्तो बनाउनु पर्छ, सानो घर बनाएर त्यही प्रार्थना गरेर बसिराख्नु भएको छ। उहाँमा त्यो उत्तर होला भन्ने उहाँले सम्झिनुहुन्छ र एकचोटि सवार नै त्यतापट्टि लिएर जानुहुन्छ। जंगलको छेउमा उहाँले त्यो सवार छोड्नुहुन्छ। आफू भेष बदल्नु भएर पास्टरको कुटीमा पुग्नु हुँदाखेरि पास्टर त सानो कोदालो लिएर एउटा कुटे जस्तो लिएर कुटीको बाहिरपट्टिको सानो जमिनमा खन्दै गर्नु भएको हुन्छ। र यता भेष बदलिनु भएको राजाले चाहिँ जयमसी गर्दै त्यहाँ जानु भएर, गुरुबा म यहीँ गाई चराउनु आएको थिएँ, हजुरसँग केही समय बिताउँ भन्ने मलाई इच्छा लाग्यो र केही प्रश्नहरू पनि तपाईँलाई सोध्ने छ भनेर चाहिँ उहाँले भन्नुभएछ। ए ठिक छ, धन्यवाद आउनुभएको लागि भनेर चाहिँ पास्टरले प्रतिउत्तर दिनुभएपछि उहाँ भेष बदल्नु भएको राजाले भन्नुभएछ कि मलाई तपाईँको कोदालो एकछिन दिनुहोस्, म खन्छु भनेर चाहिँ भन्नुभएछ। हुन्छ भनेर चाहिँ कोदालो उहाँलाई दिएर यता वृद्ध पास्टर आलीमा बस्नु भएछ। राजाले खन्दै खन्दै खन्दै गएर 1 जति खनिसक्नु भएपछि उहाँले भन्नुभएछ, गुरुबा मेरो हृदयमा 3 प्रश्न छ। जिन्दगीको सबभन्दा महत्त्वपूर्ण समय कुन हो? महत्त्वपूर्ण काम के हो? र महत्त्वपूर्ण व्यक्ति को हो? भन्छ उहाँले त्यसरी प्रश्न गर्नुभएछ। पास्टरले प्रतिउत्तर दिनुको सट्टा उहाँले भन्नुभएछ, तपाईँ गल्नुभयो होला बाबु, मलाई त्यो कोदालो दिनुहोस् भनेर कोदालो माग्नु भएर खन्न सुरु गर्नुभएछ। र धेरै बेरसम्म यहाँ राजाले
आलीमा बस्नु भएर प्रश्नको प्रतीक्षा गर्दाखेरि पनि उत्तर नदिनु भएपछि गुरुबा म फेरि खन्छु तपाईँलाई पसिना आयो भनेर चाहिँ भन्नुहुन्छ। फेरि दुई घण्टा जस्तो खनेर चाहिँ फेरि त्यही प्रश्न उहाँले दोहोऱ्याउनुहुन्छ अनि उहाँले प्रत्युत्तर दिनुहुन्न। नदिनु भए पछाडि अब राजा फर्किनु पर्यो भन्ने चाहिँ विचारले फर्किन के सोच्नु भएको हुन्छ।

0: तलतिरबाट पेटमा छुरा रोपिएको व्यक्ति तुफान कुद्दै बचाऊ बचाऊ भन्दै उहाँहरूतर्फ आउँदै गरेको देख्नुहुन्छ। र यहाँ राजा र पास्टर दुवैजना कुदेर त्यो घाइते व्यक्तितर्फ गएर उहाँलाई सम्हालेर त्यो कुटीमा ल्याउनुहुन्छ। पेटको छुरी राजाले निकाल्नुहुन्छ र एउटा झुम्रो पास्टरले त्यही जग्गामा खाद दिएर रगत थामिदिनुहुन्छ। र त्यही प्रकारको अवस्थामा भएपछि त्यो व्यक्तिलाई खाटमा राख्नु भएर यता राजा भुइँमा रातभरि बस्नुहुन्छ। पास्टर पल्लो कोठामा उहाँ गएर त्यहाँ आराम गर्नुहुन्छ। र एक बिहानै उठ्दाखेरि त त्यो घाइते व्यक्तिले त राजालाई नराम्रोसँगले ठुलो हेरिराख्नु भएको राजाले देख्नु भएपछि तपाईँले मलाई किन यसरी हेर्नुभयो भनेर भन्दाखेरि उसले प्रति उत्तरमा भन्छन् कि म त खासमा तपाईँको दुश्मन थिएँ, तर तपाईँले मलाई बचाउनु भयो त्यसले गर्दाखेरि आजदेखि म तपाईँको म चेला हुन चाहन्छु, मित्र हुन चाहन्छु भनेर चाहिँ उहाँले भन्नुभएछ। के कारण दुश्मन हुनुभयो तपाईँ भनेर चाहिँ राजाले सोध्नु हुँदाखेरि तपाईँको बुवाले मेरो बुवाको सारा सम्पत्ति हरण गरेको कारणले गर्दा म दुश्मन थिएँ र तपाईँलाई मार्न आएको थिएँ, तपाईँको बडीगार्डले यो हालत बनाइदियो तर तपाईँले मलाई बचाउनु भयो भनेर चाहिँ भन्नुभए पछाडि अनि राजा छक्कै पर्नुहुन्छ। र त्यो पछि अब यहाँ चिनी त हाल्नुभयो पास्टरले भन्नु चाहिँ राजा उता गएर पास्टरलाई जयमसी पास्टर हो म जाँदैछु तर मेरो प्रश्नको उत्तर दिनु भएन भनेर चाहिँ उहाँले त्यसो भन्नुहुँदाखेरि पास्टरले प्रति उत्तरमा तपाईँले प्रश्नको उत्तर पाइसक्नुभयो, तपाईँले मसँग समय नबिताउनु भएको भए तपाईँको ज्यान जान्थ्यो, त्यसले गर्दाखेरि जे काम तपाईँले गरिराख्नु भएको छ त्यो कामले तपाईँको ज्यान बचायो, त्यसले गर्दा जे काम तपाईँको हातमा छ त्यो नै सबभन्दा महत्वपूर्ण काम हो। जो व्यक्ति तपाईँसँग हुनुहुन्छ त्यो व्यक्ति नै तपाईँको सबभन्दा महत्वपूर्ण व्यक्ति हुन्, किनकि त्यो व्यक्तिलाई तपाईँको दुश्मनलाई भेट्नुभयो, तपाईँले सहायता पुर्याउनु भयो, दुश्मन मान्छे तपाईँको मित्र हुन पुग्नुभयो। र अर्को कुरा, जुन समय तपाईँले अहिलेको समय हो त्यसलाई तपाईँले सदुपयोग राम्रोसँगले गर्नुभयो, जसको परिणामस्वरूप तपाईँले एउटा शत्रुलाई मित्र बनाउनुको साथसाथै तपाईँले एउटा मान्छेको हृदय जित्नुभयो, त्यसले गर्दाखेरि समय अहिलेको भन्ने समय चाहिँ महत्वपूर्ण हो। जो व्यक्ति तपाईँसँग हुनुहुन्छ त्यो व्यक्ति महत्वपूर्ण हुनुहुन्छ र जे काम तपाईँले गरिराख्नु भएको छ त्यो काम नै तपाईँको सबभन्दा महत्वपूर्ण काम हो, सारा मनले सारा हृदय सारा प्राणले गर्नुपर्छ भनिकन त्यो प्रकारले उत्तर दिनुहुन्छ। र आजको वचनको शीर्षक अहिलेको आशिषमा आनन्द गर्नुहोस् भन्ने छ। र जुन समयमा जी राख्नु भएको छ त्यो समयलाई राम्रो उपभोग गर्नुहोस्, जे काम गरिराख्नु भएको छ त्यो काम राम्ररी गर्नुहोस्, र जो व्यक्तिसँग हुनुहुन्छ पूरा मनले पूरा प्राणले पूरा शक्तिले पूरा शरीरले त्यो व्यक्तिसँगै तपाईँ रहनुहोस् भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ हजुरहरू सबैलाई जय मसी भन्न चाहन्छु। अनि मैले पचाएँ भन्दै गर्दाखेरि मेरो घर चाहिँ दोलखा हो अनि मेरो नाम चाहिँ बिन्दा खत्री हो। म चाहिँ सानै उमेरदेखि पढ्दा पढ्दै 14 वर्षको उमेरमा अनि म यस्तो भएँ अनि मलाई धेरै अशान्ति हुन्थ्यो अनि परिवारमा चाहिँ हाम्रो 4 बहिनी छोरी 2 दाजुभाइ बुवा मम्मी हुनुहुन्थ्यो। अनि तर म चाहिँ किन म चाहिँ यस्तो भएको भनेर म धेरै कहानी गर्थेँ अनि रुन्थेँ, म कति मलाई कस्तो फिल हुन्थ्यो अनि म चाहिँ अब जिन्दगीमा यस्तै जिउने होला। अनि म चाहिँ 14 वर्षमा 7मा पढ्दै थिएँ अनि 7मा पढ्दै थिएँ मेरो जाँचको समय आएको थियो अनि मैले लेख्दा लेख्दै हात कामियो अनि बाटामा आउँदा खुट्टा पनि कामियो। अनि मेरो घरमा चाहिँ मेरो बाबाले भन्ने गर्नुहुन्थ्यो अनि साइली म चाहिँ साइल छोरी हो, मेरो साइल छोरी जस्तो चाहिँ कोही पनि छैन, अहिले छोरी मध्येमा यही चाहिँ टाठो बाठो पनि अनि स्कुलमा पनि राम्रो मार्क्स ल्याउँथे अनि दिदीबहिनीमा नि रोजा यही चाहिँ यसलाई चाहिँ भनेर कुरा गरिराख्नुहुन्थ्यो। अनि 81 म त्यस्तो अवस्था भएपछि

0: धेरै दुःख लाग्यो, धेरै दुःख लाग्यो। मसँगै पढ्ने साथीहरू, अनि पहिले त मलाई केही दुःख लागेको थिएन, बाबा आमा सँगै हुनुहुन्थ्यो अनि मलाई हेरिहाल्नुहुन्थ्यो नि भन्थ्यो। पछि भएपछि अनि मम्मी बित्नुभयो अनि बाबाले कान्छी मम्मी ल्याउनु भयो, अनि मलाई धेरै पीड़ा भयो, धेरै पीड़ा भयो। म जति मेरो मनमा रोक्न खोज्यो अनि रोक्नै सक्दैन थिएँ। म घरिघरि जंगलको बास पनि मेरो भयो, अनि म चाहिँ खालि रुखलाई हेर्ने, खालि भिरपाखालाई हेर्ने, अनि धेरै अशान्ति थियो। अनि दिदी बहिनी पनि बिहा गरेर अब बिहा गर्न जातु गइसक्यो, अनि दाइले नि भाउजू ल्याइसक्यो, अनि म चाहिँ धेरै अशान्तिमा थिएँ। त्यो अवस्थामा मेरो घरमा चाहिँ मेरो बाबाले साइन मम्मी ल्याइदिएको कारणले झनै मलाई त्यहाँबाट झनै टेन्सन भयो, झनै टेन्सन भयो। अनि 14 वर्षदेखि अनि 20 वर्ष नहुँदाखेरि मम्मी बित्नु भएको, सानी मम्मी 29 वर्षसम्म सानी मम्मीसँग म बस्ने। त्यहाँबाट मैले यस्तो घरमा बसेको कारणले म हिँड्न सक्दैन थिएँ, घरमा धेरै हल्लिन्थेँ। अहिले त केही पनि छैन मेरो रोग, तर धेरै धेरै चिन्ताको कारणले, धेरै पीरको कारणले मेरो सोच्ने दिमाग पनि कहाँ उडिसकेको थियो, अनि म चाहिँ एउटा डिप्रेसनमा। अहिले त्यतिखेर त मलाई थाहा थिएन डिप्रेसन भन्ने नै, अहिले डिप्रेसन भन्दो रहेछ। अनि त्यतिखेर त्यसमा पुग्ने अवस्थामा चाहिँ म भइसकेको थिएँ। धेरै मेरो मनमा धेरै कुरा खेल्थ्यो, अनि धेरै धेरै कुरा खेल्थ्यो। त्यहाँबाट भाउजू पनि त्यस्तै सानीमा कारणले भिन्न हुनुभयो भाउजू पनि, अनि दाई भाउजू भिन्नै, अनि दाई मलेसिया जानुभयो, बच्चा पढाउनु पर्यो मलेसिया जानुभयो, हाम्रो पहाड हो घर दोलखा। अनि दाई त्यस्तो भइसकेपछि उहाँ जानुभयो, अनि भाउजूले भन्नुभयो अनि बिन्दु, मेरो नाम चाहिँ बिन्दा हो, अनि बिन्दा तपाईँ घरमै बस्नु, कहीँ पनि वनपाखा यस्तो कहीँ जानु पर्दैन, गाउँमा कहीँ जानु पर्दैन, घरमै बस्नु, मेरोमा आएर बस्नु, ढोका खुल्लै राख्दैनौ भनेर भाउजूले धेरैचोटि मसँग रुनुभयो। लास्टमा मेरो आफ्नो बाउ हुँदा हुँदै म कसरी दाजुको घरमा बस्न सक्छु भने जस्तो लाग्थ्यो मलाई। अनि धेरैचोटि सानीमाको अन्याय अत्याचार भइसकेपछि चाहिँ म त्यहाँ पनि बस्न सकिनँ। अनि त्यहाँ जे भाउजूले भन्नुभयो, आमा पछिको दाजु भाउजू, बाउ पछिको दाजु भाउजू भने जस्तो लाग्यो। अनि म खुरुक्क भाउजूले भनेको मानेर अनि भाउजूका बस्ने बेलामा, अनि मैले अब कोही पनि थिएन विश्वासी, अनि मलाई यो विश्वास प्रभु येशु हुनुहुन्छ, यो को हुनुहुन्छ, क्रिस्चियन धर्म भन्थे, अहिले धर्म होइन रहेछ, हामीले बुझ्दै जाँदै एउटा विश्वास, हाम्रो आत्मिक विश्वास रहेछ, तर येशु धर्म भन्थे। अनि मेरो दाइकाम बस्ने क्रममा चाहिँ हामी दुईजना बुढाबुढी, सायद बुढाबुढी रहेछन् अहिले सुत्दाखेरि, उनीहरू आउनुभयो, मैले चिनेको थिएन, तर बुवालाई चाहिँ नमस्ते भन्नुभयो। बुवाको ज्वाइँ पनि रहेछ, हामी छोरी पनि रहेछ, मेरो छोरी, मेरो ज्वाइँ पनि रहेछ, मेरो दिदी मिनाजु पनि रहेछ, त्यो अहिले त्यो घरको त्यो भिनाजु भन्ने पास्टर हुनुहुन्छ। अनि उहाँहरू हाम्रो घरमा आउनुभयो, भैँसी खोज्ने न्यौमा आउनुभएछ, तर यसलाई सुसमाचार सुनाउँछु भनेर आउनुभएको रहेछ। त्यतिखेर मेरो, अहिले त म लाठक लुठुक जिब्रो लटपटिन्छ भने, त्यतिखेर मेरो जिब्रो धेरै लट लट भनेर मान्छेले बुझ्दैन थियो, अनि उनीहरूले बताए, मैले सुने, त्यहाँ मैले म पनि बोल्छु भनेर उनीहरूको बात सकेपछि म बोलेँ। अनि मैले कसरी तपाईँहरू भन्नुहुन्छ मास्टर जस्तो हुन्छ, पास्टर भन्नुहुन्छ, चर्चमा जानुपर्छ भन्नुहुन्छ, के हो चर्च भन्ने, के हो पास्टर भन्ने, वचन भन्ने के हो मलाई थाहा छैन, शिक्षा दिन्छ भन्नुहुन्छ, शिक्षा के हो मलाई थाहा छैन, म तपाईँ घर कहाँ कहाँ छ, म सधैँ हप्ता त मेरो बुवाले एकचोटि त बोकेर लानुहोला, दुईचोटि त बोकेर पुर्याइदिनु होला, मेरो हिँड्ने स्थिति छैन, अनि मैले कसरी शिक्षा पाउँछु भनेर मैले भने, त्यो उनीहरूले बुझेनन्। अनि बाबा आएर छेउमा बसेर बुझेर उनीहरूलाई बुझाउनु भयो, मेरै घरमा बस्छ, निको नहुन्जेल मेरै घरमा बस्छ भनेर उनीहरूले भन्ने कुरा गरे। अनि हामी टाढा मान्छे होइन, तिमीले हामीलाई देखेका थिएन, मम्मी दिदी हो, मित बिनाजु हो भनेर उनीहरूले भने, तर उनीहरू श्रेष्ठ थिए, म छेत्री बाहुन थिएँ। अहिले त्यो जातिले त केही पनि फरक परेन, तर हामी एउटै जाति हौ, सबै मानिसहरू चाहिँ हामी एउटै जाति हौ, जातमा दुईटा जात मात्रै छुट्याएको छ, नारी पुरुष मात्रै। अनि त्यो बेला चाहिँ मलाई धेरै त्यस्तो अर्को घरतिर यस्तो बस्दाखेरि अनि आफ्नो परिवार छाडेर म अर्को घरमा बस्न पर्दाखेरि मलाई धेरै गाह्रो हुन्थ्यो। अनि आफ्नो परिवारमा किन यस्तरी अर्को मारेर बस्ने, कस्तो जिन्दगी भनेर म धेरै त्यो फिल गर्थेँ, धेरै फिल। अनि त्यहाँ जब म त्यस्तरी सोच सञ्चार सुनेर बुवाले बोकेर 12 बजे लानुभएको मान्छे अफ सजिलोमा मलाई डोड्याउनुहुन्छ, अप्ठ्यारोमा मलाई बोक्नुहुन्छ, त्यसै लगेको मान्छे 4 घण्टा माथि रहेछ तिनीहरूको घर। अहिले म मेरो खुट्टाले 1-2 ठाउँमा लड्छु तर मेरो खुट्टाले भर पाउँदैन। अहिले नि यहाँ टेकिया छ भने उता टेकिनु पुग्छ, मेरो खुट्टाले भर पाउँदैन। अनि अहिले म 2 घण्टामा तल घरमा आइपुग्छु भनेदेखि त्यतिर बुवाले 12 बजे खाना खाएर 12 बजेतिर मलाई हिँडाएको मान्छे बेलुका 4 बजेतिर ठुलो पानी पर्यो, त्यसको घर वारिपट्टि हुँदा पास्टरहरू वारिपट्टि हुँदा ठुलो पानी पर्यो, त्यहाँ त्यो पानीमा भिद्दै भिद्दै हामी त्यो घर पुग्दा ठक्कै 7 बजी त झमक्कै भयो। त गाउँमा त बत्ती थिएन, त्यतिखेर लाइन थिएन, केही पनि थिएन, अनि रात परेको थियो। त्यो अवस्थामा लगाएको मान्छे 9 महिनासम्म उसको घरमा बसेर 9 महिनापछि चाहिँ मैले एक रातिमा अनि मेरो बाबा अनि म चाहिँ घर जान पाएन हुन्थ्यो भन्ने, मलाई टोइलेट जाँदा नि मलाई सहज भयो। अनि म त्यहाँनिर त्यो दिनैभरि बाहिर पढेर बस्थेँ तर कहीँ हिँड्न सक्दैन थिएँ, अलिअलि हिँड्न सक्ने भएँ, 8-9 महिनामा अलिअलि हिँड्न सक्ने भएँ, मलाई घर आउनु मन लाग्यो, मैले टोइलेट जाँदा नि मलाई अलिक सहज भयो, अनि त्यहाँबाट म हिँड्न सक्छु जस्तो लागेर म घरमा आएको थिएँ। अनि 1-2 ठाउँ लडेर म घरमा आइपुगेँ, अनि त्यो हप्ता घरमा बसेर त्यही मेरो घर छेउमा चाहिँ हाई स्कुल थियो, पास्टरको उहाँको छोरीहरू चाहिँ त्यहाँ पढ्नुहुन्थ्यो, अनि त्यहाँ त्यो बहिनीहरूले शुक्रबारको दिन फेरि मलाई लिन जानुभयो, शनिबार चर्चमा बस्नुपर्छ भने शुक्रबारको दिन फेरि लिन जानुभयो, त्यो बहिनीहरूसँग फेरि गएँ, धेरै टाइम लागेन। त्यो अवस्थामा नि मलाई धेरै टाइम चाहिँ लागेन, अनि त्यस्तरी गएँ। अनि प्रभुलाई चाहिँ मैले मेरो त्यो हिन्दू जीवन मैले कसरी झेलेको थिएँ अनि कसरी बसेको थिएँ अनि त्यो भन्ने गर्थे। मेरो यहाँ भैँसेपाटीमा एउटा पास्टर हुनुहुन्छ अनि हाम्रो गाउँमा चाहिँ गएर उहाँले चर्च बनाउनु भएको रहेछ, मलाई थाहा थिएन त्यही चर्च रहेछ। अनि यहाँ आमा मण्डल छ भने उहाँ गाउँमा चाहिँ छोरी मण्डलीहरू हो, उहाँले धेरै ठाउँमा त्यही दोलखामा 9-10 वटा 12-14 वटा मण्डली बनाइसक्नु भयो छोरी मण्डली। अनि त्यहाँ त्यस्तो गर्नुभएको रहेछ, उहाँलाई म मेरो हृदयदेखि नै अहिले कहाँ हुनुहुन्छ के हुनुहुन्छ उहाँ जहाँ भए तापनि उहाँको सुरक्षालाई म सधैँ प्रार्थना गर्छु र अनि मेरो हृदयदेखि नै उहाँलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। मलाई त्यस्तो एउटा अवस्थामा अनि मैले भन्ने गर्थेँ पास्टर बुवा म चाहिँ चर्चमा बस्न पाए हुन्थ्यो, पास्टर बुवा म चाहिँ चर्चमा बस्न पाए हुन्थ्यो, यस्तो सेवा दिने ठाउँ बस्न पाए हुन्थ्यो भनेर मेरो आत्माले चाहिँ मेरो 9 महिनामा म हिँडेको कारणले अनि तर ममा धेरै परिवर्तन आएको थियो अनि मैले धेरै बुझिसके अनि म चाहिँ यहाँ बस्न पाए हुन्थ्यो उहाँ बस्न पाए। म प्रेता ओर सधैँ 24 घण्टा प्रार्थना गर्ने भवनमा आएको छु अनि त्यहाँ ल्याइदिनु भयो उहाँले अनि मेरो दिदी अनि उहाँ अनि म त्यहाँ आयौं। म त केही अपाङ्ग रहेनछु, यहाँ त यस्तो अपाङ्ग रहेछ भनेर म कति उज्जेन भने दिदी बहिनीहरू धेरै हुनुहुन्थ्यो त्यो बेला, त्यहाँ र चुबो लाएर बसिराखे थिएँ अनि 2 बजेतिर त्यहाँ गइरहेथ्यौं अनि 3:45-3 स्कुलको बच्चाहरू त्यतिखेर पढाउने रहेछ, अहिले पढाउनु हुन्न, पढाउनु त अपाङ्ग मात्रै छौ तर त्यो बेला पढाउने रहेछ है। अनि त्यो बेला चाहिँ धेरै हुनुहुन्थ्यो के, अनि पछिबाट आउँदा त कोहीको हातै छैन, कोहीको खुट्टै छैन, कोही एउटा हात खुट्टा दुवै नभएको सानो खुट्टाहरू भएको अनि एउटा, तर मैले त्यो उहाँहरूलाई त्यो नराम्रो सोचेको होइन, त्यस्तो हुनुहुन्छ भनेको होइन, मेरो जीवन पनि त्यही छ। अनि उहाँहरू त्यस्तो हालतमा आउँदाखेरि बान्दरको स्वरूपमा यति पानी छ भने फटक्क पर फड्केर उपयोग फड्किँदा फड्केर उनीहरू हिँड्नुहुँदो रहेछ। एउटा बहिनीको चाहिँ अनि जन्मैदेखि ठूलो खुट्टा भएको बहिनी रहेछ अनि त्यो बहिनी अनि पहिले त मलाई चिन्जान थिएन अनि म धेरै परिवार खोज्थेँ तर दोलखाकै मेरै घरदेखि 1 घण्टा उताको बहिनी रहेछ अनि त्यस्तो त्यस्तो मान्छेहरू त्यहाँ बसोबास गर्नुहुँदो रहेछ। त्यो भन्दा नि म अर्को धन्यवाद दिन चाहन्छु, एउटा हाम्रो प्रेटालमा एकदमै सहयोगी भाइ हुनुहुन्छ, राजकुमार भाइ भन्ने हुनुहुन्छ, अनि उहाँले चाहिँ दिदी तपाईँ भिरकुटी मण्डलमा त्यो अपाङ्ग कार्यक्रम हुँदो रहेछ अनि त्यहाँनिर जानुहुन्छ म लैजाउँ भनेर उहाँले भन्नुभयो, अनि मलाई हुन्छ नि भनेर भने मैले चिनेको थिएन। अनि त्यहाँ जाँदा म भन्दा त कति अपाङ्ग एउटा फुटलट्टाले स्टेजमा गएर एकदमै गाउने नाच्ने त्यस्तो रहेछ, अनि मेरो मन बुझ्यो त्यहाँ। अहिले चाहिँ मैले अनि साँच्ची नै त्यही प्रेरणा बसेर अनि कति सेवा गर्न पाएको छु, 24 घण्टा प्रार्थना गर्न पाएको छु, डिभोसन हुन्छ, अनि मैले मण्डली परिवार पाएँ अनि प्रेटार परिवार पाएँ, अनि अहिले चाहिँ म मेरो त्यहीँनेरि दिदी, त्यहीँनेरि बहिनी, त्यहीँ दाजु, त्यहीँ भाइ, त्यहीँ आमा बुवा, अनि मलाई चाहिँ धेरै त्यहाँनिर बस्दा चाहिँ अहिले धेरै फिल हुन्छ, अनि मैले सकेको काम गर्छु, अनि उहाँहरू हुलचेरमा हुनुहुन्छ, अनि हुलचेरमा बसेर त बिचाराहरूले अनि माथि तर्का राख्दै काटकुट गर्न सक्नुहुन्छ, पकाउन सक्नुहुँदैन, अहिले पकाउने तुल्याउने काम पनि थोरै थोरै म गरेर सहायता गर्न सकेका छु। प्रभुलाई धन्यवाद भएको छ, अनि प्रभुले मलाई आजको दिनमा यसरी नयाँ जीवन दिनुभएको छ। म शरीरमा जस्तै कमजोरी भए पनि अनि आत्मामा चाहिँ एउटा के त आनन्द शान्ति, पहिला शरीरमा रोग थियो, मैले के भनी गर्थे, परिवारमा कोही पनि दाजुभाइ दिदीबहिनीहरू त्यस्तो छैन, समाजमा त्यस्तो छैन, मसँग पढेका साथीहरू त्यही मास्टर भएको छ, त्यहीँनिर नर्स पढेर मेडिकल खोलेर बसेका छन्, म चाहिँ किन यस्तो भनेर म दिन रात रुन्थे। तर अहिले त केही पनि होइन रहेछ, त्यो नर्स भएर, त्यो राम्रो जाति भएर, त्यो डक्टर भएर, एउटा टिचर भएर अनि हिँडेर अहिले मैले प्रभु पाउँदैन थिएँ, म कहाँ कस्तो हालतमा हुन्थे म प्रभु पाउँदैन थिएँ, अहिले म यति बिरामी भएको कारणले मलाई प्रभु पाउने मौका पाएँ, त्यसमा म धेरै खुसी छु। आत्मिक शान्ति हामी चाहिँ पछिको नयाँ जीवन चाहिँ हामीले पाउने रहेछौ भनेर तपाईँहरूले अहिले जहाँ तहीँबाट सुन्दै हुनुहुन्छ भने त्यो भन्न सक्नुहुन्छ। हुन्छ, हस्त, जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ा मुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841 53 54 02 9841 53 54 02 र 9810 33 64 06 9810 33 64 06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
1: इस्लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिनीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: गुड न्यूज एफएम 105.1
0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन
9: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
10: आफ्ना कमी कमजोरीहरू स्वीकार गर्नुहोस् जयमसी आज बुधबार सेप्टेम्बर 30 तारिक असोज 14 गते आजको बाइबल लेखण्ड याकुबको पुस्तक 5:16 रहेको छ र यहाँ यसरी लेखेको छ तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर आज तपाईँ जता फर्कनुहुन्छ कोही न कोही आफ्नो खराब छनौट कमजोर कार्य सम्पादन वा गलत व्यवहारको लागि बहाना बनाइरहेको देखिन्छ वा घटी कमजोरी स्वीकार गर्न नसकिरहेको देखिन्छ तापनि हामीले सबै गल्ती गर्छौं गल्ती स्वीकार गर्ने एउटा उत्कृष्ट उदाहरण राजा साउलले दाउदलाई अन्यायपूर्वक खेदो गरेको घटनामा पाइन्छ दाउद भगोडा बने अनि यस प्रक्रियामा केही पुजारीहरूसँग मदत माग्दा अन्जानमा उनीहरूको जीवनलाई जोखिममा पारे पुजारी अहिमेलेकले उनलाई खाना र तरबार दिए र उनको तर्फबाट परमेश्वरलाई सोधे राजा साउलको मुख्य गोठालो दोएगले यो सबै कुरा देख्यो अनि ती पुजारीको बारेमा कुरा लगाइदियो साउलले अहिमेलेकको सामना गरे उनलाई दाउदसँग षड्यन्त्र गरेको आरोप लगाए अनि उनी र 85 अन्य पुजारीहरू र उनीहरूका सम्पूर्ण परिवारहरूलाई मार्न दोएगलाई आदेश दिए अहिमेलेकका अभियाधार नाउ भएका एकजना छोरा चाहिँ भागेर दाउद कहाँ गए। साउलले कसरी परमप्रभुका पुजारीहरूलाई मारे सो कुरा तिनले दाउदलाई बताइदिए। तब दाउदले तिनलाई भने, त्यस दिन एदोमी दोएक त्यहाँ थियो र त्यसले साउललाई भन्ला भन्ने मलाई थाहा थियो। तिम्रा पिताका सबै जहानका मृत्युको कारण मै भए। यो कुरा तपाईँले पहिलो समयको पुस्तक 22:20-22 हेर्न सक्नुहुन्छ। कस्तो स्वीकारोक्ति! कुनै बहाना छैन, केवल एक स्वीकारोक्ति कि उनले उनीहरूको सहायता मागेर भयानक गल्ती गरेका थिए। उनको अर्को कथनले त्यस्तो गल्ती दोहोर्याउने र सम्भव भएसम्म क्षतिपूर्ति गर्ने उनको प्रतिबद्धता देखाउँछ। तिमी यहाँ मसँग बस, न डराउ। तिम्रो प्राण लिन खोज्नेले मेरो पनि प्राण लिन खोजेको छ। तिमी मसँग सुरक्षित रहनेछौ। यो कुरा तपाईँले पहिलो सामुएलको पुस्तक 22:23 हेर्न सक्नुहुन्छ। मानिसहरूले गल्ती गर्छन्, तिनीहरूमा कमी कमजोरीहरू हुन्छन्। परमेश्वर हाम्रो हरेक कमजोरीमा सहायता गर्न हाजिर हुनुहुन्छ। शान्ति तब मात्रै आउँछ जब हामी एकअर्कासँग हाम्रा कमजोरीहरू स्वीकार गर्छौं। आमेन। परमेश्वरले हाम्रो सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
9: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
9: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
9: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु श्रोता न्यायकर्ता छ अध्यायको 14 पदले भन्छ जा तमा भएको बल प्रयोग गर गिदोनका परमेश्वर तपाईँका परमेश्वर हुनुहुन्छ बाइबलले यसो भन्दछ परम प्रभुका दूतले गिदोन कहाँ देखा परेर तिनलाई भने त वीर मानिस होस् र परम प्रभु तँसित हुनुहुन्छ गिदोनले तिनलाई भने हजुर सुन्नुहोस् परम प्रभु साँच्ची नै हामीसँग हुनुहुन्छ भने त यी सबै किन हामीलाई भएको तब तिनीतिर फर्केर परमप्रभुले भन्नुभयो जा इजरायललाई मिद्यानीहरूको हातदेखि छुटाउनलाई तमा भएको बल प्रयोग गर तलाई पठाउने म नै हुँ गिदोनले उत्तर दिए हजुर सुन्नुहोस् म कसरी इजरायललाई बचाउन सक्छु मेरो गोत्रलाई हेर्नुहोस् यो त मनुष्यमा सबैभन्दा कमजोर छ र मेरा पिताको घरानामा म सबैभन्दा सानो छु परमप्रभुले जवाफ दिनुभयो म तसँग हुनेछु र तैले सारा मिद्यानीहरूलाई एउटै मानिसलाई चाहिँ मार्नेछस् के तपाईँ भयभीत र अयोग्य महसुस गर्नुहुन्छ गिदोन मिद्यानीहरूदेखि डराएर दाखमद्दको कुण्डमा गहुँ झाँटिरहेका थिए तापनि परमेश्वरले उनलाई वीर योद्धा भन्नुभयो परमेश्वरले तपाईँमा ती कुरा देख्नुहुन्छ जुन अरूले देख्दैनन् जुन तपाईँ आफैले पनि देख्नुहुन्न यी शब्दहरू चाहिँ एकदमै ध्यानपूर्वक तपाईँले सुन्नुहोस् यसैया 46:9-10 भन्छ अघि अघिका पुराना कुराहरूलाई सम्झ म परमेश्वर हुँ म जस्तै अरू कोही छैन आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि हुन आउने सम्मको जानकारी म दिन्छु म भन्छु मेरो अभिप्राय ठहरनेछ र मैले चाहेको सबै पूरा गर्नेछु परमेश्वरले सबै थोकलाई तिनीहरूको पूर्ण अवस्थामा देख्नुहुन्छ तपाईँको अन्तिम विजयलाई समेत अनि आज उहाँले तपाईँलाई भन्नुभएको छ जाऊ तिमीमा भएको बल प्रयोग गर तिमीलाई पठाउने म नै हुँ जब परमेश्वरले तपाईँलाई पठाउनुहुन्छ सबै बाधा शत्रु र तपाईँलाई थाहा भएका सबै सीमितताहरूको बावजुद तपाईँको सफलता निश्चित हुन्छ यदि तपाईँ परिस्थिति असल नदेखिएसम्म अघि बढ्न चाहनुहुन्न भने तपाईँले जित्नुहुने छैन तपाईँ जहाँ हुनुहुन्छ त्यही बाटो सुरु गर्नुहोस् र तपाईँसँग जे छ त्यसलाई प्रयोग गर्नुहोस् अनि परमेश्वरले तपाईँलाई अझै धेरै दिनुहुनेछ भन्ने यो उत्साह दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु धेरै धेरै धन्यवाद जय मसीह नमस्कार
1: कोरस नम्बर 176

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम Spark My Faith.
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम Spark My Faith, जागृत विश्वास.
3: तथा नमस्कार, म जमुना तामाङ. कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ. आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौरान यीशुले सामना गर्नुभएका चुनौतीहरू, मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग पाँच. आज हामी येशु ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ. हामी उहाँले सामना गर्नु परेका देमीसितका नमस्कार, म जमुना तामाङ. कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई

चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने तपाई र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। यीशु ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले यीशु ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गर्नेनौ। सबैजना येशू ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, यीशुले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एक पटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए, सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन्? तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12:51-53 यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरू म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा पाँचजना एक अर्कामा विभाजित हुनेछन्, तीनजना विरूद्धमा दुई र दुईजना विरूद्धमा तीन। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा।

0: सासू आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासूको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईँ र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7:7 यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8:37 यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन् र तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्। तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15:5-6 यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिनीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा झै बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुखाको पुस्तक 4:1 एउटा कथा छ जहाँ येशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यीशुलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4:17-19 यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दिइयो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4:28-29 यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7:5 यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथे। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो यीशुको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौं। लुकाको पुस्तक 14:25-27 यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड़ उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईँहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुभयो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13। त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, येशूले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई जब यीशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र यीशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18:34 यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समक्ष भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशु आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे, अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रूसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहरछ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रूसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: रेडियो ज्याजो स्पार्क माई फेथ जिगो विश्वास के चमक हया बिउ। जयमसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के छिसकसित न लसको छ। थौया बचनिया शीर्षक दु जिगो पाप्या नीति यशु पुलाबी ज्याङगुमु जिगो विश्वास के चमक हया बिउ भाग छ। हिब्रो पिङ्गु अध्याय झिङ्यागु के धयात बुधो कि छिमसँग वजी जीवन अनुभव यानुगु फुक्क कथा जाँचे यशु ख्रिस्ण लाना चुङ्गुदु थौ छिसँग यशु वैकया पृथ्वी या सेव या इले फेमागु दक्ले त धङ्गु चुनौती या त बालक स्वेगु जुई वैकया त घृणा याइपी मनुदे पुसल तस्क दागु ख अले वैकया त क्रुसे यो खाना भयानकको पीड़ादायक मृत्यु भोगे यागु नीति यङ्कल मर्कुस चिङपेङ्गो अध्यायो सुई निगो सुई सोकु पत्के धातगुदो वेकपे गेत्समनी थिने ढुङ्गा यसो इम्थ धारिल जे प्रार्थना याना चोतले छिपे थनहे चुनाचो वेकल पत्रुस याकुबो युहन्ना याद जक्क बनाएका दिल उब्ले वेकल तस्क हे नुग मछिङ्गा दिगु चुया दिल यसु या नुग च्यातुल अले तस्क ज्ञात छादासा पुलाको नियमेय भविष्यवाणी वेकल यक्कु दुख सिमाली तका सिउगुख वेक मनुख शिव जिथे थुकी वयाद न ज्ञान पुसेचु न मर्कुस चिनपेङ्गु अध्यायु श्री पेङ्गु पत्के धाटगुदु वेकल इम त धादिल नुग हिसे चुना जुगु छाती हे तज्याइथे चुनाचुन छिपी मध्ये थन हे चुनाचु वेकल यातना व सजाय फे चाहे मोजु अले वयागु नीति भविष्यवाणी याईगु दक्ने पीडादायक मृत्यु शिवगुने वया त छुहे रुचि मोजु वयागु जीवन या थगु थाकुगु इले यसो वया दक्ले सत्य पि दक्ले विश्वास याए बह पि अनुयायी टेके गुहाली फुनाचुन वो इम त सक्रिय सतर्क प्रार्थना याना थगु अवस्था बालक ध्यान बित इना पाया त मर्कुस चिनपेङ्गु अध्याय यहाँको सुखुकु पत्के धा तगुदो बच्चा उखे चाया बे कोप्सा पुया वैकल थथे तका प्रार्थना याना दिल अब्बा बा छि याए मफुगु छुन्न मधु थो दुख यागु खोला चिथास छिका दिस ए नजी त यो थे याना दिमते छि त यो थे हे याना दिस वया अबु व परमेश्वर वया त छु याए त धागु ख याना यसु या त तस्क चिउता दो व अथे याईगु पाखे भनेगु नीति वैद लम्पु या नीति इनापा याना छुङ्गु दो थो तीव्र प्रार्थना लिपा यसु वया चेला ते त नापला ओल मर्को सिङपेङ्गु अध्यायो सुइनेगु स्वेच्छाको पत्के धातगुदो अले वेकल सो मचेला सो थासे लिहा झाल इपि जेना सुने धुङ्कल अच्याकुले वैकल पत्रुस या त दया दिल सिमोन छ देने धुनागुला कौशी हे मधेसे चुने मफुल छिपि मधेसे प्रार्थना या यानाचो मोक्सा छिपि जाँचेलाई आत्माला तया दु म दासा बहमला यो पिनियन मिपि यसो वया चेला त पाखे आशा याईको टिव ब्यासोङ्गु मधु वयाको आवश्यकता गम्भीर इले इपि डेना सोङ्गु लुयावल मर्को सिनपेङ्गु अध्यायो सुई गुगु पिगु पत्के धाटगुदो अन उना वेकल हान नापा हे थे तु प्रार्थना याना दिल वेकल लिहा झाबले इपि हान न्य वेका छुन इम्गु मिखा न्य व गुने चातु से चुनाचो न इपि वेक या त छु दाजुल यो पिनियन मिपि यसो वेक वयागु निम्ति निगो प्रार्थना कोचाकल भविष्य जुइगु यातना व मृत्युदण्ड बचे जुइगु सम्भावित उपाय बारे थो अबु पाखे पोना चोङ्गु लिस वया त आत्ताकन म भने वेक थ चेला ते त लिहा झाल थुगु इले यसो तस्क याकचा त्यागु जुइमा वया त सह या त धागु दुख या महत्व वया चेला तेस थुइके मफुत वयाको बाहेक थ अभुया इच्छा माने यागु सम्भावित लम्फु मधु व आ थ त जोङ्केगु अनुमति बिगु मनको छिगु दु व परमेश्वरिया योजनाके समर्पित जीवु दुखया ख वया चेला देशा आत्ताकन छुन गुहाली मोभ्यु वया त याक्न हे जोनिगु ज्ञान पुगु यथार्थ या सामना याय त यसु थ थम हे तयार्जु ल मर्कुस चिनपेङ्गु यो खुइन्यागु पत्के धाल अले ला गुलिसिन वैकयागु खाले थुक्न बिल गुलिसिन वैकयागु मिखा तोपुल दाया थथे धाल कादा छन्त सुना दाल अले सिपाही तेस वैकया त दाया यङ्कल यसु या निष्पक्ष व्यवहार या अधिकार या रक्षा यायमा पि सरकारी अधिकार या त वैकया त तहदङ्गु अन्यायपूर्ण घृणा केनेगु ल्योगु ख इम्स वया त निर्दयी रूप दाल थुक्ल बिल उपहास याना अपमान या त यो हुन्ना जिनगुगु अध्यायो छगु पत्के धाटौडो अले पिला तस यसु या त यङ्का कोर्रा ड्याकल कोर्रा ड्याकु धैगु वया त नाङ्गा याना क्षिप्त चिना बारम्बार धातु व क्वे या वस्तु निर्दय रूप ड्यागु ख थगु दुःख मागु थे इम्स ईश्वया त गिल्ला व अपमान या ना सुन युहुना झिन गुगु अध्याय निगु सुगु पत्के धाटगुदु सिपाही तेस कयागु श्रीपेज देगा वे कयागु छिने पुका बिल अले हान वे कया त जुजु तेगु थे प्याजीगु वस त पुगा बिल थथे दादा इमे वे कया थासे वोल हे स्वर्गदूत हे यहुदी त जुजु जय जुमा तका हेपे याना वे कया त नेतले दाल यशु यागे परमेश्वर बा या दक्को शक्ति व अधिकार दुगु ख वेकल स्वर्गदूत या त सता वया त थुगु ज्ञान पुगु अवस्था बचे या फुगु ख एनसा छी वो जी त मथिना याना वो थुफुक्क सह यागु लोगु ख अले ज्ञान पुगु व्यवहार जुया चुन हे चुन मगु जब हाटे टिक छी छकु न जोंकल अले वया न्योने लुपी चुया थे दया ह्याकल यहुदिया जुजुरिया जय जुमा अनलि इम्स वे कयागु खाले थुक्न बिल हान वे कयाके चोङ्गु कछि कया छेने दाया बिल थुक त इम्स वे कया त निजे या थक्क याए तका याङ्गु वस तोका नापाङ्गु तु वस पुङ्का बिल अले वे कया त क्रुसे यो ख्या त यङ्कल थो सैनिक पुचल गुली तक्क वया त गिल्ला या त दाल अले कोरा दाल ठुके ज्या खत सम्भवत 18 घण्टा ताक न्योना सुन बिहिबार निने निशे शुक्रबार सुध यशु याट क्रुसे यो खागु यी तक न्याना सुन यसो या निये निगु अध्याय यो छिनपेङ्गु पत्के धाटगुदु कथि वो खना योकु मनु त गजब जुल वयागु रूप मसिके हे मफेक वो वयागु रूप मनु या स्वयान अपसङ्गु ख दुख या ख ठुकु भविष्यवाणी पुन यशु या त ठुली मच्छी तक्क मच्छी वो थिथि मनु देश थपड गोरा दागु ख कि वयागु खा सोल धासा वैक या त मसिके त तक्क न संखादु कुरेनी या मसिमो न यशु यागु क्रुस जोना छ वो न छा धासा यशु थम कुबी त शारीरिक अवस्था के मरु अन थेने हो सिपाही तेस यशु या ला टुटी क्रुस से तया न कि ताना बिल ठुकी याना वया त अझ पीडाजुल अले वयागु क्रुस या त सार्वजनिक रूपमा आकाशे वेका बिल क्रुसे यो खागु दयुगु दास व अपराधी त सार्वजनिक रूपमा अपमान याएगु निति देखुगु सजाए रोमी विधिख अप्प दया छि तस्क चिदपि मनु त नीति जक्क आरक्षित जुई पीडा या त तस्क पीडा जुइगु व त्यानुगुनि कि सास ला थाकुगुनि सिगु जुई लिपाते यशु अपमान भोगे याई वयागो मृत्यु पाखे वयागो अनन्त पीडा कोचाई यो पिन मिपि अविश्वसनीय रूप यक्कु हे पीडा थो अन्तिमिले यशु थगो स्वया मेपिनुगु बारे विचार याना दिगु ख वहाँ थगो अपुया त प्रार्थना याना परमेश्वर या त रोन परमेश्वर या त क्षमा या त इनापा या त वया लिक्क चोम अपराधी लिसे खणा त वया त क्षमा वो उद्धार बिल यशु थ दक्ले सत्यम चेलाया त न थ माया त श्वेत जिम्मा ब्याजिल अले वो सी ट्योबले यशु थगो अन्तिम खगो तया तस्क तया दिल लुका निसोङ अध्याय पिखुगु पदे धाटगुदु यशु तसल थथे धाल बा जिगु आत्मा या त छिगु हे लाते लला नाबी थथे दया वैकल प्राण तोता दिल यशोगु पदके धाटगुदु दुख सी दुङ्कल वैकल पेनु तक धुवादु इम्था जाया इम्त परमेश्वर राज्य यागु ख कन वैकल हाक्न माना वगु ख धैगु योकु क्यासु लागु दसी केना दिल यशु माना पिनु तक पृथ्वी चुना दिगु ख वया बा परमेश्वर धाथे हे वया त सिम वाका बिल धैगु अकाट्य प्रमाण बिल इस्माउस वुन्यु लपुनि न्यासु मुना चोबले न निम मनुदेश थगु पुनरुत्थान्या ख बारे खला त अले यशु वया छिम प्रेरित त खने दत अले स्वर्गीय थाहा हुने न्य थ चेला त बियादिगु लिपाङ्गु ख खे यशु थगु निर्देशन बियादिगु ख प्रेरित छगु अध्याय च्यागु पदके धातगुदु पवित्र आत्मा छिमी जाय व छिमके शक्ति दै अलि छिमी एरुसलेमे यहुदिया व सामरिया निसे संसार र सारा संसार न्यङ्क भिनी जिगो साक्षीजी जिगो थासे क्रुसे थगु जीवन बलिदान याना दिबले यशु बिहादीको प्रतिबद्धता या महत्व या त विचा याना थौ झिगु अत्यन कोचाके मास्थ्यो गब्ले गब्ले चिस मेपिन छ यहाँको दुर्व्यवहार फेमाली गब्ले गब्ले ठुके चिगु जीवने बामलागु मनसाए हेफु गुगेजी त धङ्गु नोक्सान इम्स झिगु प्रति यागु ज्याख पोनके अन्याय पूर्वक जुइफु थज्यागु अवस्था चिस गठियाना प्रतिक्रिया बिउ लेगु चिस प्रतिशोध या येला वा चिस यसुथे रिस बिगुला यो पिनियन मिपि यसु या त कुख व्यवहार या त उखी या त तुलना छिट कथे व्यवहार या त धका पलख विचया याना दिस छु न वैध कारण मधेक छिगु गुब्ले गिरफ्तार यायगु दुला छन्त गुब्ले ठुली मधु गु कथ दुख बिया दागु दुला मनु दिस छन्त मसिके टक्क मफुत छन्त थासी बिगु थासे क्रुसे यखना बि गु दुला मेगु इले झित गुले बामलाको व्यवहार यागु दु धका गुनासो याइबले चिस यसु झिगु नीति बिहारीको उदाहरण या त विचार याइमा वो झिगु नीति छु दुख शिल धका लुमङ्की वो छिट वो जित मथिना यायगुले वो दुख सिया सुन हिब्रो चिन्यगु अध्याय निगु पदके धातगुदो अले झिगु विश्वास सुरु याना दिम वो कोचाका दिम यसु या त सो लिपा यागु आनन्द या नीति वेक लचा मचासे क्रुसिया शास्ति फयादिल वेक वचन निनादिगुले छि सकसित न परमेश्वर सुभ्याबीमा जय मसीह नमिपी छिम्स नकटिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: टाइम चेक यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट्स सिंगमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। असाध्यै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट, र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात् सुन्दर जनावरहरू, अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिए मैले देखेका सुन्दर कुराहरू, जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चीज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चीजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु, र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वेयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तोता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अध्यारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा ढाक्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौ दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी क्वेयरले गाउनु भएको यो आशिषमय बाल गीत।

गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिए कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला अर्थात् के बनाउनुभयो होला भनेर अनि भाइ बहिनीहरूले सोचि पनि सक्नुभयो होला थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए जस्तै ह्वेल माछाहरू सुनौला माछाहरू नीला चराहरू गिद्ध मयूर अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन् र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो र परमेश्वरले गाई बाख्रा भेडा घोडा कुकुर बिरालो बाघ भालु सिंह र खरायो आदि पनि बनाउनुभयो यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो तपाईँलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो ढकमक्क फूलहरू फुलेका थिए अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए तर पृथ्वीमा मानिसहरू घरहरू खेतहरू वा सहरहरू केही पनि थिएनन् रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन् अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो परमेश्वरले भन्नुभयो मानिसलाई हाम्रै स्वरूपमा बनाऊ उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँ को निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो अवश्य नै भाइ बहिनीहरू हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला यति मात्रै होइन आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल हुँदैन म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो अब के हुन्छ होला त भाइ बहिनीहरू यहाँहरू सोच्दै गर्नुहोस्
अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिप्पी क्वेरले गाउनु भएको यस रमाइलो बालगीत।

कार्यक्रम यिपी लेप्चिङमा भाइ बहिनीहरू र परमेश्वरले जब सोच्नुभयो कि मानिस चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुसी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्, बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो।
भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी कोयरले गाउनु भएको यस आशिष मय बाल गीत।

पनि स्वागत छ भाइ बहिनीहरू। यहाँहरू अहिले यिपी लेप्सिङ सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात् वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात् बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनु भयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनु भयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा भएको थियो, एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ,

0: दिनको लागि उहाँले पठाउनु भएको छ। यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौं। हामी संसारमा हुँदै गर्दाखेरि जिउनको लागि मात्रै काम नगरेर हामी परमेश्वरको इच्छालाई अर्थात उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौं। र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ, यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। यतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।
1: भन्नुभयो बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटल, अहिले तपाईँहरू

0: है।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढ

परमेश्वरले यो समय हामीलाई दिनुभएकोमा हामी उहाँलाई धन्यवाद दिन चाहन्छौ र म विश्वास गर्दछु कि परमेश्वरको वचनद्वारा तपाईँहरू सबैले आफ्नो जीवनमा आशिष पाउनुहुनेछ। म यीशु प्रभुमा विश्वास गर्दछु कि परमेश्वरको वचनले तपाईँहरूको हृदयलाई छुनेछ र तपाईँ उत्साहित हुनुहुनेछ। आज फेरि परमेश्वरको सत्यतालाई विचार गर्नेछौ। आज म तपाईँहरूको ध्यान यूहन्ना 8 अध्यायको 11 पदमा केन्द्रित गराउन चाहन्छु। यीशुद्वारा

0: बोलिएको गजबको कुरा हामीले यहाँ पढ्न सक्छौ। यसरी उल्लेख गरिएको छ, म पनि तिमीहरूलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर। जब उहाँले यरूसलेममा प्रचार गरिरहनु भएको थियो, वास्तवमा यो वाक्यांश उहाँले बोल्नुभयो। जब उहाँले शिक्षा दिँदै हुनुहुन्थ्यो मानिसहरूको भीड़मा, उहाँले यो कुरा बोल्नुभयो। फरिसीहरूद्वारा उहाँलाई रोकियो, उनीहरूले बाँझो हाले, यसो बोल्नु हुँदैन भनेर उहाँलाई बाधा पुर्याउन खोजिरहेका छन्। त्यहाँ एकजना स्त्रीको विषयमा कुरा गरिएको छ, जसले व्यभिचारमा फसेकी अर्थात उनलाई व्यभिचारको लागि पक्राउ गरिएको छ, अनि उहाँ कहाँ न्यायको निम्ति तिनीहरूले त्यस स्त्रीलाई लिएर आएका छन्। उहाँलाई रोक्नुभन्दा पहिला उहाँले प्रचार गरिरहनु भएको कुरालाई त्यहाँनिर विचार गर्नुपर्दछ। हामीले यहाँ एउटी व्यभिचारिणी स्त्रीको विषयमा पढिरहेका छौं। यहाँ हामीलाई एउटा आश्चर्यमय सत्यताको बारेमा प्रस्तुत गरिएको छ। हामीलाई भनिएको छ, सत्यता जुन सुसमाचारसँग सम्बन्धित हामीले पाउँदछौ, यो सत्यता परमेश्वरको प्रेमसँग जोडिएको सत्यता हो। यो सत्यता सुसमाचारसित गाँसिएको सत्यता हो। यो कुरा सदुकी र फरिसीहरूले व्यवस्थासित पनि जोडेर हेरिरहेको हामीले देख्दछौ, अथवा यहुदी धर्मको व्यवस्थासँग पनि गाँसिएको छ यो कुरा। यस स्त्री व्यभिचारको पापमा फसेकी बेला तिनीहरूले पक्राउ गरेका थिए। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याउनुको उद्देश्य चाहिँ के थियो भने उहाँको जाँच गर्नलाई, अर्थात उहाँमाथि अभियोग लगाउन सकिन्छ कि भनी उनीहरूले विचार गरेका थिए। उहाँलाई आरोप लगाउन सकिन्छ कि भनेर उनीहरूले योजना रचेका थिए। हामीले यो कुरा छ पदमा देख्न सक्छौ। यसले बताउँदछ, तिनीहरूले उहाँको परीक्षा गर्नलाई र उहाँमाथि झुटा आरोप लगाउनलाई यसो गरेका थिए। तिनीहरूले उहाँलाई भन्न लागे, यस्तै व्यभिचार गर्ने स्त्रीलाई मार्नु पर्दछ, अथवा व्यवस्थामा मोसाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तिनीहरू प्रष्ट रूपले त्यहाँनिर भनिरहेका छन्, तिनीहरूले उसलाई दोषी साबित गरे र प्राण दण्ड दिनु भनी तयार भए। उनीहरूले महसुस पनि गरेका छन् कि प्रभु येशूले पापीहरूलाई बचाउनुहुन्छ। तिनीहरू कष्टमा थिए किनभने तिनीहरूको व्यवस्थाले यस्तो पापी हुने स्त्रीलाई प्राण दण्ड दिनु भनेर ठहरएको छ, घोषणा गरेको छ। त्यसले तिनीहरूले सोचेका थिए कि यहाँ दुविधामा पर्नु हुने छैन, अर्थात दुविधाको कुरा यहाँनिर आउने छैन, उहाँ त्यो फन्दाबाट उम्कन सक्नुहुने छैन। तर परिणाम तिनीहरूले सोचे जस्तो भएन, किनभने हराएकाहरूलाई बचाउन भनी ख्रिस्ट येशु आउनु भएको थियो। उहाँले न्यायलाई कृपासँग जोडेर कार्य गर्नु पर्दछ भनेर न्याय र दयालाई मिलाउनु भयो, एउटै बनाउनु भयो। परमेश्वरको न्यायले प्राण दण्डको माग गर्दछ किनभने यसले परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्दछ। उहाँले आफ्नो व्यवस्थालाई भंग गर्नेहरूलाई माफ गर्नु हुँदैन, यो कुरा व्यवस्थाले भन्दछ। अब एउटा आशा हामीले त्यहाँ देख्दछौ, यो परमेश्वरको कृपा हो। परमेश्वरको न्यायलाई सबैले सामना गर्नु पर्दछ, तर परमेश्वरको कृपालाई पनि अभ्यास गर्न हामीले कोशिश गर्नु पर्दछ। जब एकजना पापीले परमेश्वरको व्यवस्थालाई भंग गर्दछ भने उसले अनन्त न्याय भोग्नु पर्दछ। यो दण्ड अर्थात न्याय सबै मानिसले भोग्नु नै पर्दछ, कोही पनि मानिस यो कार्यबाट उम्कन सक्दैन। यो हरेक मानिसको निम्ति ठहरएको छ अर्थात नियुक्त गरिएको छ। परमेश्वरको व्यवस्थाले हामीलाई दोषी ठहराउँदछ। हरेक उद्धार मुक्ति नपाएका व्यक्तिहरूले परमेश्वरको न्यायलाई भोग्नु पर्दछ। सबै पापीहरूले परमेश्वरको क्रोधलाई सामना गर्नु पर्दछ। पाप भनेको चाहिँ परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्नु हो। व्यवस्थाले पूर्ण आज्ञाकारिता माग गर्दछ। त्यो मूल्य भनेको चाहिँ अनन्त दण्ड हो। व्यवस्था पवित्र छ, यसले निश्चित दण्डको माग गर्दछ। जे होस्, हामीलाई बाइबलमा परमेश्वरको वचनले के बताउँदछ भने परमेश्वरले पापीहरूमाथि दया गर्नुहुन्छ। येशूले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिँदैन, जाऊ अनि फेरि पाप नगर। ख्रिस्ट येशूमा दया छ। कस्तो यो अचम्मको कुरा! बाइबलले सित्तैको पाप क्षमाको कुरा भन्दछ। यो व्यवस्थाको दण्डबाट पूर्ण छुटकारा ख्रिस्ट येशूमा रहेको कुरा हामीलाई बताउँदछ बाइबलले। येशूमा व्यवस्थाको दोष र न्यायबाट बाँच्ने उपाय छ। परमेश्वरले पूर्ण रूपमा येशूले हाम्रो पाप बोकेर मर्नु भएकोमा सन्तुष्टि गर्नुभयो। यो परमेश्वरको सुसमाचार हो। येशूले हाम्रो पापबाट छुटकारा गर्नुहुन्छ। यही सुसन्देश हाम्रो पाठमा आज संकेत गरिएको छ। यही कुरा आज हामी तपाईसँग चर्चा गरिरहेका छौ। यस पाठले हामीलाई के भन्दछ भने, वास्तवमा सुसमाचार हाम्रो निम्ति प्रस्तुत गरिएको हो, अर्थात हामी पापी मानिसहरूको निम्ति। परमेश्वरले यस स्त्रीद्वारा महिमित सुसमाचार हाम्रो निम्ति प्रवाह गर्नुभयो, अर्थात हाम्रो निम्ति प्रस्तुत गर्नुभयो। यो सन्देश सुसमाचारले हाम्रो पापबाट हामीलाई बचाउँदछ। हामी यो पाठमा परमेश्वरको कृपालाई देख्दछौ। जब येशूलाई शास्त्रीहरू र फरिसीहरूबाट यस घटनाको विषयमा जवाब दिन भनेर दबाव सिर्जना गरे, तब येशूले परमेश्वरको गजबको प्रेमको विषयमा बताउनु भयो। पहिले उहाँले प्रेमको स्रोतको विषयमा बताउनुभयो। हामीले यूहन्ना 8:6 पढ्न सक्छौ, येशूले निहुरेर भुइँमा औंलाले लेख्नुभयो। यसको अर्थ के हो भने, के उहाँसँग सोझो सवाल थिएन? के उहाँले समय खेर फाल्नु हुँदै थियो? उहाँले महान सत्य प्रकट गर्नु हुँदै थियो? उहाँले परमेश्वरको व्यवस्थाको विषयमा आफ्नो हातद्वारा लेख्दै हुनुहुन्थ्यो? व्यवस्थाले व्यभिचारिणीलाई दोषी ठहराएको छ। व्यवस्थाले पापीहरूलाई दण्डित गर्दछ। परमेश्वरसँग व्यवस्थाको अधिकार छ। व्यवस्थाले मानिसहरूलाई न्याय गर्दछ। व्यवस्था उल्लंघन गर्नु भनेको परमेश्वरको क्रोधलाई निम्त्याउनु हो। परमेश्वरले नै व्यवस्था दिनुभयो, यसकारण उहाँले व्यवस्था उल्लंघन गरेको कोहीबाट चाहनु हुँदैन। उहाँले एउटा अर्को कुरा यूहन्ना 8:7 भन्नुभयो, तिमीहरू जो पाप रहित छौ त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गाले हानोस्। येशू प्रभुले यो कुरा व्यवस्था 17:7 लिनुभयो। त्यसलाई मार्न साक्षीहरूले नै सबैभन्दा पहिले हात उठाउन्। परमेश्वरले भन्नुहुन्छ, जसले दोषीलाई दोषी ठहराएको छ त्यसले हात उठाओस्, तर तिनीहरू पापको दोषी भने हुनु हुँदैन थियो। यसकारण प्रभुले तिनीहरूलाई भन्नुभयो, जो पाप रहित छ त्यसैले ढुङ्गा हानोस् त्यस स्त्रीलाई। त्यो व्यवस्थाको अधिकार हो। परमेश्वर जसले व्यवस्था दिनुभयो उहाँ पवित्र हुनुहुन्छ। उहाँमा कुनै दोष र पाप छैन। उहाँ निष्कलङ्क हुनुहुन्छ। उहाँ व्यवस्थाको कर्ता हुनुहुन्छ। उहाँले नै व्यवस्थाको निर्माण गर्नुभयो। परमेश्वर व्यवस्थाको आफै प्रतिबिम्ब हुनुहुन्छ, किनभने उहाँ मात्र पूर्ण रूपले पवित्र हुनुहुन्छ। कसरी एउटा पापी मान्छे यस्तो पवित्र परमेश्वरको नजिक जान सक्छ? परमेश्वरका जाने एकमात्र मार्ग चाहिँ येशू प्रभु मात्र हुनुहुन्छ, किनभने उहाँ परमेश्वरका एकमात्र पुत्र हुनुहुन्छ, जो पाप रहित हुनुहुन्छ। उहाँ पवित्र हुनुहुन्छ। उहाँमा कुनै पाप छैन। उहाँले परमेश्वरका सबै मागहरू पूरा गर्नुभयो। प्रभु येशू परमेश्वर र मानिसहरूका बीचमा एक मध्यस्थ हुनुहुन्छ। उहाँ परमेश्वरको माझमा खडा भएर तपाईँ र मेरो निम्ति अर्ज विन्ती गर्नुहुन्छ। हाम्रो पापको क्षमाको निम्ति परमेश्वरसँग विन्ती गर्नुहुन्छ। परमेश्वरले हाम्रो सबै पापहरूको लेखा लिनुहुन्छ। संसारमा हुँदा तपाईँ र म हामीले गरेका पापहरू, दुष्टताहरू, अधर्महरू सबैको लेखा उहाँले परमेश्वरको सामु राखिदिनु भएको छ। हामीले यूहन्ना 8:9 पढ्न सक्छौ, तब ठूलोदेखि शुरू गरी सानासम्म एक एक गरेर गए। जब परमेश्वरले यो अवस्थामाथि परमेश्वरले व्यवस्था ल्याउनुभयो, हामीलाई बताइएको छ कि फरिसीहरू गल्ती धारणाले भरिएका थिए। उनीहरूको गलत विचारले उनीहरू पूर्ण थिए। तिनीहरूको मनमा एकदमै कुविचार थियो। उनीहरूले विचार गरे कि हामी कोही पनि परमेश्वरको सामु धर्मी छैनौ। आफ्नो पापको कारणले गर्दा उनीहरूले त्यो ठाउँबाट भागेर गएका छन्। तिनीहरूले आफूलाई पनि पापी र दोषी नै देखेका छन्। बाइबलले बताउँदछ, कोही पनि धर्मी छैन, असल गर्ने एकजना पनि छैन। शुरूमा तिनीहरूको हृदय अध्ययारो तुल्याइएको थियो। तिनीहरूले विचार गरेका थिए, हामी सबै धर्मी छौ। तर जब तिनीहरू येशूको छेउमा आए, येशूले तिनीहरूको दोष प्रकट गरिदिनु भयो। तिनीहरूले आफ्नो पाप, दोष र अशुद्धतालाई देख्न सके। हामीलाई न्यायको तस्विर दिएको छ। परमेश्वरको ज्योतिमा सबै मानिसहरूका पापहरू छर्लङ्ग हुन्छन्। येशूको सामु तिनीहरूले आफूलाई दोषी भेटाएका छन्। व्यवस्थाले पाप देखाउँदछ, मृत्यु दण्ड यो कुरा चाहिँ व्यवस्थाले हामीबाट माग गर्दछ। हामी यहाँ एउटा व्यभिचारी स्त्रीलाई देख्दछौ। व्यवस्थाले मृत्यु दण्ड ठहराएको थियो उसको लागि, तर हामी येशूले त्यसलाई म पनि तिमीलाई दण्ड दिन्न भनेको देख्दछौ। उहाँले फेरि भुइँमा औंलाले लेख्नुभयो, हामीले देखिरहेका छौ, हामीले पढिरहेका छौ कि परमेश्वरले आफ्नै हातले व्यवस्था लेखेर दिनुभयो, तर तिनीहरूको पापको कारण उहाँले फेरि अर्को ढुङ्गाको पाटीमा लेख्नुभयो, जुन परमेश्वरको गवाहीको सन्दुकमा राखियो। परमेश्वरले पापको दण्ड, मृत्यु र त्यसको दोषलाई माग गर्दछ, तर हाम्रा सबै पापहरू येशूमा क्षमा हुन सक्छन्। त्यसकारण हाम्रो पापको निम्ति, हाम्रो अधर्मको निम्ति, त्यो स्त्रीले जस्तै हामीले उद्धार पाउनको लागि ख्रिस्ट येशूमा विश्वास गर्नु पर्दछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

ए नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म विश्वास गर्छु कि तपाईँले दिनुभएको यो 15 मिनटको समयले तपाईँको जीवनलाई अवश्य नै एउटा निर्णयको बाटोमा डोर्याउनेछ, आशिषको बाटोमा डोर्याउनेछ। जिब्रो हाम्रो शरीरको एउटा सानो अङ्ग हो। नेपाली एउटा उखान छ, गाइने गोठ लबर लबर ओठ। हेर्नुहोस् त यो जिब्रोले के गर्दो रहेछ, तर यसले ठूलो घटना गराउँछ। यो अङ्ग सानो छ, तर पनि जिब्रो सानो भए पनि यसमा जीवन र मृत्युको शक्ति हुन्छ। यसले जीवनलाई बनाउँछ, साथै बिगार्छ पनि। तपाईँसित आज यही महत्वपूर्ण विषयलाई लिएर कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईसित यो जानकारी गराउँदा मलाई खुशी लागिरहेको छ कि आत्मिक यात्राको यो कार्यक्रम अब तपाईले वेबसाइट मार्फत आफ्नो कम्प्युटरमा पनि प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हो www.aynepal.com। अवश्य नै तपाई यस वेबसाइटद्वारा यस कार्यक्रमको बारेमा अझै धेरै जानकारी प्राप्त गर्न सक्नुहुनेछ। ठेगाना फेरि भन्दछु, www.aynepal.com। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय

परमेश्वरको अघि ठिक हुनको लागि हाम्रो व्यवहार पनि ठिक हुनुपर्छ। व्यवहारिक जीवनसँग हाम्रो धार्मिक क्रियाकलाप, दान दक्षिणा, पुण्य कर्मको ठूलो सम्बन्ध हुन्छ। हामी कसरी बोल्छौं, के विचार गर्छौं, कस्तो कार्य गर्छौं, त्यो परमेश्वरले हेर्नुहुन्छ। हाम्रो धार्मिक कार्यमा अरू व्यक्तिहरूले खलल पार्दैनन्, हाम्रो धर्म कर्ममा अरू कसैले बाधा दिन सक्दैनन्। यदि कसैले त्यसो गर्छन् भने त्यो हामी आफैले गर्छौं। मैले के भनिरहेको छु बुझ्ने कोशिश गर्नुहोस्। धार्मिक कार्य हाम्रो मनसँग सम्बन्धित हुन्छ। हाम्रो मनलाई ठिक अवस्थामा राख्नु हाम्रो आफ्नै जिम्मेवारी हो। परमेश्वरको अघि हाम्रो जीवनलाई ठिक राख्नको निम्ति हामीले आफ्नो सोच विचारलाई, जीवनको आचरणलाई नियन्त्रण गरेर राख्नुपर्छ। तपाईँलाई थाहा छ, हाम्रो मुखभित्र जुन जिब्रो छ त्यसले हाम्रो धार्मिक र शारीरिक जीवनमा धेरै प्रभाव पार्दछ। पवित्र ग्रन्थ बाइबलमा जिब्रोको बारेमा धेरै कुराहरू भनिएका छन्। तपाईँ एउटा बाइबल किनेर पढ्नुहोस्, तपाईँले जीवनमा धेरै काम लाग्ने कुराहरू थाहा पाउनुहुनेछ। पवित्र ग्रन्थ बाइबल क्रिस्चियनहरूले मात्र पढ्दैनन्, तर अरू पनि धेरै मानिसहरूले यो पढ्ने गर्छन्। बाइबलमा जिब्रोको बारेमा धेरै कुराहरू बताइएको छ। जिब्रोलाई हामीले कसरी प्रयोग गर्नुपर्छ यो कुरा हामीले जान्न जरूरी छ। जिब्रोको गलत प्रयोगद्वारा हुने छवटा कुरा आज म तपाईँलाई बताउन चाहन्छु। पहिलो कुरो, बाइबलमा हितोपदेशको पुस्तकमा लेखिएको छ कि झुटो प्रशंसा गर्ने व्यक्ति नाश हुन्छ। झुटो प्रशंसा गर्नुलाई जिब्रोको गलत प्रयोग भन्न मिल्छ। हामीले जिब्रोको गलत प्रयोग गर्ने बारे विचार गरिरहेका छौं। कसैको झुटो प्रशंसा गर्नु पनि जिब्रोको गलत प्रयोग हो, दुरूपयोग हो। मानिसले यस्तो काम प्रत्येक दिन गर्ने गर्छन्। आफ्नो काम बनाउनको निम्ति मानिसले झुटो प्रशंसा गर्छन्, चापलुसी गर्छन्, साँचो कुरा लुकाउँछन्, सत्य कुरा मुखबाट निकाल्दैनन्। झुटो कार्य गर्ने, चापलुसी गर्नेलाई परमेश्वरले घृणा गर्नुहुन्छ। हाम्रो समाजमा यस्ता मानिसहरू धेरै छन्। हाम्रो वरिपरि छरछिमेकमा गाउँघरमा चापलुसी गर्ने, झुटो प्रशंसा गर्ने मानिसहरूको बिगबिगी छ। कुरा गर्छन् अचम्म अचम्मको, ओ हो हजुर, ओ हो यस्तो उस्तो भन्छन्। यस्ता मानिसहरूले अरूको जीवनलाई खत्तम बनाउँछन्। हामी चापलुसी हाम्रो जीवनबाट गर्नु हुँदैन र सुन्नु पनि हुँदैन। हामीले गलत कार्य गर्नेहरूलाई साथ दिनु हुँदैन। गलत काम कसैले गरेको देख्यौं भने सम्झाउनु पर्छ, नत्र तिनीहरू अझ अरू विनाशको बाटोमा अगाडि लम्कनेछन्। परमेश्वर कोही पनि नाश नहोस् भन्ने चाहनुहुन्छ। मानिस आफ्नै गलत व्यवहार र कामको कारण नाश हुन्छ। हामीले सम्झायौं बुझायौं भने तिनीहरूको जीवनमा सुधार आउन सक्छ। प्रभु येशु संसारमा पापीहरूलाई बचाउन आउनु भएको हो। दोस्रो कुरा, हितोपदेश 10:18 लेखिएको छ, धर्मी मानिसको कुरामा कति पनि डाहा हुँदैन, तर जसले अपवाद फैलाउँछ त्यो मूर्ख हो। मैले एकजना व्यक्तिको घरको बैठक कोठामा यस्तो लेखेर राखिएको देखेँ, यो कोठामा बसेर कसैको निन्दा नगरौं। मलाई त्यो राम्रो लाग्यो। यो कुरा सत्य पनि हो कि धेरैको घरमा, अफिसको कार्यालयमा अरूको निन्दा गरिन्छ। हामीले हाम्रो जिब्रोलाई अरूको निन्दा गर्ने काममा लगाउनु हुँदैन। अरूको निन्दा गरेर कुनै इनाम पाइँदैन। अरूको बदख्वाई गरेर, चुक्ली लगाएर, अरूको बदनाम गरेर आफ्नो जिब्रोको गलत प्रयोग गर्ने कुराबाट हामी बच्नुपर्छ। चुक्ली लाउने कार्यले धेरैवटा परिवारलाई नाश पारेको छ। प्रिय मित्र, तपाईँ जीवनमा कसैको विरुद्धमा चुक्ली नलगाउने अठोट गर्नुहोस्, अरूको बदनाम नगर्ने संकल्प गर्नुहोस्, यताका कुरा उता, उताका कुरा यता गर्ने काम नगर्नुहोस्। पवित्र ग्रन्थ बाइबलले भन्दछ, अपवाद फैलाउने व्यक्तिले मित्रहरूको माझमा फाटो ल्याउँछ। यस्ता मानिसहरू अरूसँग मिलेर बस्न सक्दैनन्। अरूको दोष, पाप, गल्ती, अपराधहरू प्रकट गर्दै र फैलाउँदै हिँड्छ। हामी त्यसो नगरौं, बरु अरूलाई बचाउने,
अरूको जीवनमा सुधार गराउने कार्य गरौं। प्रभु येशूले संसारमा यस्तै कार्य गर्नुभयो र हामीले पनि त्यस्तै गरौं भन्ने चाहनुहुन्छ। हामी अरूलाई उत्साह साहस दिने काम गरौं। तपाईं र मलाई पनि हाम्रो जीवनमा यही नै चाहिएको छ। तेस्रो कुरा, जिब्रोद्वारा हुने अर्को गल्ती यो हो कि कहिलेकाहीँ हामी रिसले चूर भएर हाम्रो जिब्रो जथाभावी हामी चलाउँछौ। मैले अघि नै तपाईँसित भनिरहेको थिएँ, लबर लबर होठ, लबर लबर जिब्रो। बाइबलमा हितोपदेशको पुस्तकमा लेखिएको छ, मूर्ख मानिस बोल्दा झगडा उत्पन्न हुन्छ, त्यसको मुखको वचनले गर्दा त्यसले चुटाई खान्छ। देख्नुभयो, जिब्रो जथाभावी चलाउने मूर्ख मानिसले आफ्नो बोली वचनद्वारा झगडा उत्पन्न गराउँछ। ऊ आफै अपमानित पनि हुनुपर्छ। कुनै कुनै परिवारमा लोग्ने स्वास्नीको माझमा भना भैरी हुन्छ। कुनै कुनै स्वास्नी त साह्रै मुखाली हुन्छे। यस्तो हुँदा पतिले उमाथि हात उठाउँछ, तर मैले मुखाले स्वास्नीलाई पिट्नुपर्छ भनेको होइन, स्वास्नीलाई पिट्नु हुँदैन, यो अधिकार कसैले पाएको छैन। धेरैवटा परिवारमा जिब्रो धेरै चलाइएको कारणले गर्दा नै झगडा हुने गर्छ। चौथो कुरा, कतिपल्ट हामी गरीब मानिसहरूको हाँसो उडाउन आफ्नो जिब्रोको प्रयोग गर्छौं। बाइबलको वचनले भन्छ, गरीबमाथि हाँस्नेले सृष्टिकर्ताको अपमान गर्दछ, अरूको नाशमा रमावट गर्नेले निश्चय दण्ड पाउँछ। कोही कोही हुन्छन् जो अरूको निन्दा गरेर खुशी हुन्छन्, अरूको गिल्ला निन्दा गर्नु उनीहरू आनन्द मान्छन्। तर हामी यो याद राखौं कि यसो गर्नु जिब्रोको गलत प्रयोग हो। पाँचौं कुरा, जिब्रोको गलत प्रयोग अरूलाई सराप्न गाली गर्नका निम्ति पनि गरिन्छ। सभ्य मानिसहरूको माझमा सुन्न पनि नसकिने शब्दहरू मुखबाट निकाल्छन्। यसो गर्नु असभ्यता हो, परमेश्वरको वचनको विरूद्ध हो। छैठौं कुरो, झूठ बोल्नु पनि जिब्रोको गलत प्रयोग हो। कुरालाई बढाई चढाई गर्नु, नचाहिँदो गफ गर्नु जिब्रोको गलत प्रयोग हो। झूठ बोल्नु कतिजनाको बानी नै हुन्छ। झूठ बोल्ने मानिसहरूलाई हामी विश्वास गर्न सक्दैनौ। हामीले पनि झूठ बोल्यौं भने अरूले हामीलाई विश्वास गर्ने छैनन्। जिब्रोको विषयमा याद गर्नुहोस्, यसले मह पनि उत्पादन गर्न सक्छ। फेरि भन्छु, जिब्रोले मह पनि उत्पादन गर्न सक्छ र विष पनि उकेल्न सक्छ। भनिन्छ, मदर टेरेसाले कलकत्ताका बंगाली समुदायलाई आमार तुमा के भालोबासी मात्र भनिनन्, तर आफ्नो प्रेम सेवामा तल्लीन रहिन्। तपाईं र मेरो जिब्रो परमेश्वरको सेवाको निम्ति अर्पित होस् र आशिषको कारण बनोस्। यो जीवन तपाईँको र तपाईँको मुखभित्र भएको जिब्रो र बोली पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई विदाई दिइसकेको छ, तर पनि यदि आजको यो अनौठो विषयलाई लिएर तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा वा तपाईँका प्रतिक्रिया छन् भने मलाई निसंकोच लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हामीले कडा परिश्रम गरौं भन्ने परमेश्वरको इच्छा हो। श्रीमती तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 61 यहाँहरूलाई स्वागत छ। कतिपय मानिसहरू कडा परिश्रम गर्न हिचकिचाउँछन्, म यसलाई अँगाल्छु। आराम र आत्मसन्तुष्टि हाम्रा शत्रु हुन्। कडा परिश्रम हाम्रो लागि राम्रो हो, यसले हाम्रो आत्मसम्मान बढाउँछ। जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई स्वर्गमा बसेर केही नगर्न मात्र दिनु भएन, उहाँले तुरन्तै आदमलाई कामको जिम्मेवारी दिनुभयो। उत्पत्तिको पुस्तक 2:15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानु भई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। प्रिय श्रोता, जब हामी अर्थपूर्ण काम गर्छौ, यसले हामीलाई उपलब्धिको अनुभूति दिन्छ, र जब हाम्रो काम हाम्रो प्राथमिक लक्ष्यहरूमा केन्द्रित हुन्छ, यसले हामीलाई जीवनमा हाम्रो आत्मालाई सन्तुष्ट पार्ने चीजहरू प्रदान गर्न सक्षम बनाउँछ। हितोपदेशको पुस्तक 12:11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने बिना समझको हुन्छ। जबसम्म तिमीले त्यस्तो गर्दैनौ, तबसम्म तिम्रो सपना पूरा हुँदैन। प्रसिद्ध अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, म पढ्दछु र आफूलाई तयार पार्छु र एक दिन मेरो मौका आउनेछ। उनको जीवनको शुरूआत विनम्र शुरूआतबाट भयो, तर कडा परिश्रम र दृढ़ संकल्पको कारणले उनले आफ्नो जीवनमा ठूलो सफलता हासिल गरे। प्रसिद्ध टेलिभिजन चित्रकार प्रशिक्षक बब रसले भनेका थिए, तपाईँले अभ्यास गर्न इच्छुक जे पनि गर्न सक्नुहुन्छ। हामी आज यस्तो समाजमा बाँचिरहेका छौं जहाँ हामीलाई सफलता प्राप्त गर्न धेरै अवसरहरू प्रदान गरिन्छ, तर वास्तविक उपलब्धि केवल ती व्यक्तिहरूलाई मात्र प्राप्त हुन्छ जसले विशिष्ट लक्ष्यहरू निर्धारण गर्दछ र ती प्राप्त गर्न कडा परिश्रमको रूपमा मूल्य तिर्न तयार हुन्छन्। कलसीको पुस्तक 2:23 तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर परमेश्वरको सेवा गरे जस्तै। यो बाइबल पदले केवल चर्च भवन भित्रको कामको मात्र वर्णन गर्दैन, यसले भन्छ तिमीहरू जे गर्छौ। परमेश्वरले हामीलाई हप्ताको हरेक दिन कडा परिश्रम गर्दै सक्दो राम्रो गर्न आग्रह गर्दै हुनुहुन्छ। प्रिय श्रोता, तपाईहरू मध्ये जो युवा अवस्थामा हुनुहुन्छ, तपाईले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने एउटा महत्वपूर्ण क्षेत्र भनेको सफल करियरको अनुभव गर्नका लागि आधार तयार गर्न आवश्यक पर्ने कडा परिश्रम गर्नु हो। आफ्नो प्रतिभा र क्षमताहरू विकास गर्न कडा परिश्रम गर्नुहोस् जसले तपाईलाई र तपाईँको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न पैसा कमाउन सक्षम बनाउनेछ। पहिले पछ्याउने करियर मार्गको निर्णय गर्नुहोस्, त्यसपछि तपाईलाई आवश्यक शिक्षा र तालिम प्राप्त गर्न आवश्यक पर्ने कडा परिश्रमलाई कार्यान्वयन गर्नुहोस्। त्यसैले तपाई आफू बसेको समाजभित्र एक उत्पादक सदस्य बन्न सक्नुहुन्छ। मैले धेरै क्रिश्चियन युवाहरूलाई सोधेको छु, काम गरेर जीविकोपार्जन गर्ने तपाईँको के योजना छ? तिनीहरू मध्ये धेरैले जवाब दिन्छन्, म सेवा गर्न चाहन्छु। त्यो राम्रो छ, मलाई खुशी छ कि तपाईँ सेवाको बारेमा चुसिलो हुनुहुन्छ, म पनि सेवाको बारेमा धेरै उत्साहित छु। तर पैसा रुखमा फल्दैन, हामीले पैसा कमाउन कस्तो प्रकारको काम गर्ने भन्ने बारेमा पनि सोच्न आवश्यक छ। प्रेरित पावरले पूर्ण समय सेवा गरेनन्, आफ्नो आर्थिक आवश्यकता पूरा गर्न उनीसँग जागी थियो, उनी पाल बनाउने काम गर्थे। पहिलो थिस्नुकीको पुस्तक 2:9 किनभने भाइ हो हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ, तिमीहरू कसैलाई बोझ नबोकाऊ भनेर दिन रात काम गरी हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौं। पावल परमेश्वरको वचनको सेवा गरिरहेका क्रिश्चियन मानिसहरूका लागि बोझ बन्न चाहँदैनथे। उनले उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्न भनेनन्, न त तपाईँले आफ्नो आर्थिक दायित्व पूरा गर्न अरूलाई निरन्तर आग्रह गर्ने जीवन बिताउन सन्तुष्ट हुनुपर्छ। परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिभा र क्षमताहरू विकास गर्न लगनशीलताका साथ प्रयास गर्नुहोस्। यदि तपाईँलाई थप शिक्षा चाहिन्छ भने यसलाई पछ्याउनुहोस्। आफू र आफ्नो परिवारलाई सहयोग गर्न सक्ने सन्तुष्टदायी करियर बनाउन आफ्नो शक्तिमा भएको सबै कुरा गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: अच्छी नेनादी कुदो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। कथे याना छेमा फोनिको दकास से किगो जोर्मसी जोजलपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवनिया श्रृंखला भाग 30 के छिसकसित न लसकुस जी सकसिन दोनके गुयाई गुब्ले झिगु ज्याख सुया त नुग्ले साकी भिडाबी त चाकी व निराशै थगु इले झिस विकल्प दो झिस कि गर्व यागु जिफु झिस छु न मखुको ज्या मयागु पह यागु अले झिगु व्यवहार बचाउ याफु वा झिस थथम विनम्र जुइकेफु झिगु दोङ्गुनी प्रभावित झुपिन त स्वीकार याना अले इम्के क्षमा फो सत्य थोख कि यदि छम मनुदेश थ त विनम्र यागु व थगु गल्ती स्वीकार यागु ल्यल धासा मनुदेगु वया त अप्प सम्मान्दै झिस मेपिनेगु सम्मान तोते मखु गथे याना धथे धाउस ठुके उगु सम्मान या त बल्ला कि मनुदेश गल्ती याइपि अगुवा माला चुङ्गु मधु इम्स इमान्दार व धथे पि अगुवा माला चुङ्गु दु नितोपदेश निचागु अध्याय झिन्छोङ्गु पदके धातगु दु थगु पाप या पश्चाताप मया त कि छ गुब्ले थाहा वे फैमुखु छ थगु पाप या पश्चाताप याना तोतल लासा परमेश्वर यागु दया माया छन् त दै यपि नेनमिपि तदपि अगुवा गल्ती मयाइपि मुखु बरु थगु गल्ती स्वीकार याए त विनम्र जुया भविष्य थगु जीवन या अपेक्षा पुङ्के मफुगु क्षेत्र या त भिङ्केगु नीति इमान्दार पूर्वक कुत याइपि जुई याको न्यागु अध्याय यो झिन्खुगु पदके धातगु जु अज्यागु नै छिम्स थपिन्स यानुगु पाप थ थम स्वीकार या अले छम मेम सिगु नीति प्रार्थना या अथे यासा छिमगु लुए लनाउनी धर्मी मनुख प्रार्थना यागु परमेश्वर नेनादी ध्यान बिउ थोजी छ थम यागु मखुगु खया त स्वीकार यागु ख मेगु पला धैगु थ थम प्रार्थना यागु ख झिस थथे याबले झिस परमेश्वर झित ल्याके त लुखा चाका बी गुब्ले गुब्ले मनुदेगु गल्ती या नीति क्षमा फोने माली अभिगेल थ भात नाबाल या नीति यागु थोहे ख दाउदा थ मनुते त नाबाल झा छोया बिल कुकियाना मनुते त वया फैचा टेगु हेर्चाह यागु नीति यागु सेवा या क्षतिपूर्ति रूपे छु नसा क्या फैला दगा नापाङ्गु समुएल न्यागु अध्याय यो झिगु झिन्छगु पदके धातगु दो नाबाल दाउद या मनुते त थथे लिसम बिल दाउद सुख थो इसैया क्या धाम सुख थौ पनि अपयाना दास त थ मालिक पाखे विश्व जोया चङ्गु दु जि नेगु नसा जि तुनेगु दाख मद्द वो जि फैया सचाई पिनेगु नीति जोरियाना तयुगु ला मसुमी मनुते त झिछा बिउगु नाबा लोभी ख अले वोया प्रशस्त त इने म मधेको दाउद्या दासते त छु न मोबित त नाबा न दाउद्या त अपमान याए गुलियोगु ख अले वोया दासते त थ मालिक प्रति निष्ठाहीन जुगु दोष त कबिल थो दाउद वो वोया दासते गु इमानदारी त क्रूर आक्रमण ख थो ख नेना दाउद तस्क त चाल वो थगु दरबार जोना पेसम मनुते त थल्युल्यु हुने त उजबिल वोयागु ग्वास नाबाल वो वोया फुक्क मिज पासुपिन्स स्यागु ख अबिगेल दाउद या त पन नाबाल या त दोष बिगु पोसा व थथम यागु गल्ती स्वामित्व काल व विनम्रपूर्वक दाउद या त गल्तिया नीति माफी फोन वो या मनुते त ने त यक्कु नसाबिल अथियाना व थ भात हो व या सक्ने पासुपिनिगु ज्यान बचाया त यो पिनियन मिपि क्षमा फोनेगु तस्क महत्वपूर्ण ख छ डोङ्की बोले प्रभावित मुनु या न्योने याक्न स्वीकार्य ठुक थ छि मेपि लिसे स्वापु बल्लाका दि अले छि इमान्दारीता व विश्वास देका दि थौयागु वचन नेना दिगुनी परमेश्वर छि सकसित न सवाबीमा जय मसी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादीमा सोमन भिक्टर त्रयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माइफेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादी उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: दिनको छनोट गर्नुहोस्। नमस्ते तथा जयमसी, म जने रिक्सन टाडा, अनि जनी र साथीहरू कार्यक्रममा तपाईँलाई स्वागत छ। हो, ठिक त्यही हो, हामी यस्तो ठाउँ हौ जहाँ हामी
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम

0: कार्पी डियम अर्थात आजको दिनलाई समात। यस दिनलाई आफ्नो हातमा ल्याऊ र यसलाई आफ्नै बनाऊ। अनि अवश्य नै म यसमा एउटा कुरा थप्छु, यो सबै परमेश्वरको महिमाका लागि गर। मेरो अपाङ्गताले मलाई हरेक बिहान यही गर्न बाध्य पार्छ। वास्तवमा आज बिहान जब मेरी साथीले मलाई ओछ्यानबाट उठाएर व्हीलचेयरमा सार्नुभन्दा ठिक अघि मैले ठूलो स्वरमा यसया 60 अध्यायको एक पद दोहोर्याए, उठ चम्क किनभने तिम्रो ज्योति आएको छ र परमप्रभुको महिमा तिमीमाथि उदाएको छ। त्यसपछि हामी सबैले मिलेर यो गीत गायौं, उठौं र चम्कौं अनि परमेश्वरलाई महिमा दिउँ, महिमा दिउँ प्रभुका सन्तानहरू। तपाईँ यसमा हाँस्दै हुनुहुन्छ होला वा तपाईँलाई लाग्न सक्छ कि यो अलि बढी नै भयो, जस्तै अलि असामान्य, अलि अव्यवहारिक वा अलि देखावटी। तर मेरो लागि भने यो कहिले त्यस्तो लागेन। यो नै मेरो कार्पे डियम अर्थात आजको दिनलाई सदुपयोग गर भन्ने कुरालाई जीवनमा उतार्ने तरिका हो। यसरी नै म आजको दिनलाई समात्छु र त्यसलाई पूर्ण रूपमा सदुपयोग गर्छु। आखिर यो परमेश्वरले बनाउनु भएको दिन हो र तपाईँ पक्का हुनुहोस् हामी यसमा आनन्दित हुनेछौ। मैले भने जस्तै मेरो अपाङ्गताले मलाई हरेक बिहान यो गर्न बाध्य पार्छ। परमेश्वरको आनन्द यस्तो कुरा हो जसका लागि म हरेक नयाँ दिनको बिहानीसँगै आफ्नो जीवन बाजी लगाउन तयार छु। अनि त्यो आनन्द यस गहिरो विश्वासबाट आउँछ कि हरेक दिन परमेश्वरबाट पाएको एउटा उपहार हो, कष्ट जति नै कठिन किन नहोस्। मैले हरेक मोडमा हरेक परिस्थितिमा उहाँलाई नै रोज्नुपर्छ। उहाँलाई महिमा ल्याउने आनन्दका लागि मैले हरेक स्थितिमा उहाँलाई नै रोज्नुपर्छ। अनि यो शुरू हुन्छ, यो तब शुरू हुन्छ जब हामी बिहान ओछ्यानबाट उठ्छौ र जब म मेरो व्हीलचेयरमा बस्छु। म मेरो आत्मालाई भन्छु, जनी दिनलाई आफ्नो हातमा ल्याऊ। एक अज्ञात लेखकले लेखेका छन्, यो एउटा नयाँ दिनको शुरूआत हो। परमेश्वरले मलाई यो दिन मेरो इच्छा अनुसार प्रयोग गर्न दिनुभएको छ। म यसलाई बर्बाद गर्न सक्छु वा भलाइका लागि प्रयोग गर्न सक्छु। मैले आज जे गर्छु त्यो महत्वपूर्ण छ, किनकि म यसको बदलामा मेरो जीवनको एउटा दिन साट्दैछु। जब भोलि आउँछ यो दिन सदाको लागि बितेर जानेछ र यसको ठाउँमा मैले साटेको कुरा छाडेर जानेछ। म चाहन्छु कि यो लाभ होस्, हानि होइन, भलाइ होस्, खराबी होइन, सफलता होस्, असफलता होइन, आनन्द होस्, निराशा होइन, आशा होस्, निराशा होइन, ताकि मैले यसका लागि चुकाएको मूल्यमा मैले पछुताउन नपरोस्। के यो एउटा महान भनाई होइन र? भजन संग्रह 90:12 पनि यही भन्छ, हामीलाई हाम्रा दिनहरू गन्न सिकाउनुहोस् हे प्रभु, ताकि हामीले बुद्धि प्राप्त गर्न सकौं। मित्र, हामीले जसको हिसाब राख्दैनौ त्यसलाई प्राय खेर फाल्छौ। जब हामी हाम्रा दिनहरूलाई एकपछि अर्को गर्दै बित्ने उस्तै 24 घण्टाका दिनहरू मात्र ठान्छौ अनि ती सबै दिनहरू एकअर्कामा मिसिएझै लाग्न थाल्छन्, तब हामी आफ्नो समयको सही हिसाब राख्न, त्यसलाई गन्न, सदुपयोग गर्न र त्यसलाई बलियोसँग समातेर अगाडि बढ्न चुक्छौ अनि त्यसपछि हामी विस्तारै लक्ष्यविहीन बन्दै जान्छौ। हामी जीवनका क्षणहरूलाई कुनै सोच विचार नगरी एउटा परिस्थितिबाट अर्को परिस्थितितिर बहँदै त्यसैमै अलमलिँदै बिताउँदै जान्छौ। त्यसैले कृपया म जे गर्छु त्यही गर्न तपाईँलाई आमन्त्रित गर्छु। परमेश्वरसँग प्रार्थना गर्नुहोस् कि उहाँले तपाईँको हृदयका आँखाहरू खोलिदिउन्, अर्थात एफिसीको पुस्तकमा भने जस्तै, ताकि तपाईँले त्यो आशालाई चिन्न सक्नु भएको होस् जसका लागि तपाईँ बोलाइनु भएको छ। क्रिसमा तपाईँका ती महिमामय धनहरू र त्यो तुलना नै गर्न नसकिने महान सामर्थ्य जुन परमेश्वरले तपाईँलाई हरेक पल हरेक दिन दिनुहुन्छ। ओहो, आशा, धन सम्पत्ति र सामर्थ्य, तपाईँलाई आफ्नो एक दिनबाट अरू के नै चाहिन्छ र? त्यसैले भोलि बिहान उठ्नुहोस् र चम्कनुहोस्। तपाईँ त नष्ट भएर नरकतिर जाँदै गरेको अवस्थामा हुनुहुन्थ्यो, तर यीशुले तपाईँको उद्धार गर्नुभएको छ। उहाँले तपाईँलाई यस दिनमा उहाँको आशा, उहाँको धन र हरेक क्षणलाई हातमा लिन सक्ने सामर्थ्यका साथ जिउनका लागि छुटकारा दिनुभएको छ। जीवनप्रतिको यो कार्पे डियम अर्थात आजको दिनलाई सदुपयोग गर भन्ने विचारमा मसँग जोडिनु भएकोमा धन्यवाद, किनभने आनन्द त्यो कुरा हो जुन तपाईँले जीवन कति असल छ भनेर महसुस गर्दा प्राप्त हुन्छ, अनि यो असल छ किनभने यो परमेश्वरले दिनुभएको हो। आज जनी र साथीहरू सुनिदिनु भएकोमा धन्यवाद।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोक

प्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
2: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
7: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
8: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
7: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
6: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
9: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा पुग्ने छौ हामी

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार दस बजेदेखि एघार बजेसम्म कार्यक्रम सुन्दै आइरहनु भएको छ र कार्यक्रम मार्फत विशेष गरिकन तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्दछौं। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्तक गजलहरू गाएर वाचन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र फोन गरेर साथ दिनुहोला। त्यसको लागि चाहिँ हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-0-23-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी लकी ड्रबाट विजेता पनि बनाउँछौं र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र कार्यक्रम रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्र माया मगर ज्यूले र फोन गर्न सक्नुहुनेछ। विशेष गरिकन हामीले जुन कुराहरू प्रस्तुत गर्दछौ परमेश्वरको महिमाको लागि नै हामी प्रस्तुत गर्दै आइरहेको छौं र तपाईँले भजन गीतहरू गाउनुहुनेछ, तपाईँले जुनसुकै प्रतिभाहरू प्रस्तुत गर्नुहुनेछ, प्रभुको महिमा हामी मिलेर गर्नेछौ र फोन गर्न सक्नुहुनेछ। यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्छु भनेर म तपाईँलाई भन्दै थिएँ तर फोन लाइनमा कोही श्रोता आइसक्नु भएको जानकारी मैले पाएको छु, उहाँलाई पर्खाइरहन चाहन्न। को हुनुहुन्छ? हेलो,
3: परमेश्वरको वचन वाचन गर्दै परमेश्वरको महिमा गरौँ कि भनी कार्यक्रमको ढोका ढोक्राको न आयो हजुर। म पम्फा रोका पनि आज कोठामै बसी हजुरलाई दुवै हात जोडेर टक्राउँछ हजुर जयमेश्री, हजुरलाई दुवै हात जोडेर टक्राउँछ हजुर जयमेश्री।
2: जय मसी पम्फाजी, हामी एकदमै आरामै छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
3: म एकदम ठिक ठाक छु, म पनि आफ्नो काम पञ्च जग्गा काममा अनि भाग लिएर मात्रै जान्छु भनेर पुरेर बसे हजुर।
2: हजुर, एकदम धेरै धन्यवाद, खुसी लाग्यो पम्फाजी। र भनेपछि आज तपाईँ उत्साहका वचनहरू व्यक्त गर्न गइरहनु भएको छ।
3: हजुर, परमेश्वरको वचन सुनाउँदै साथीहरू सबैलाई उत्साहको वचन सुनाउन चाहन्छु।
2: हुन्छ, यो समय मैले तपाईँलाई दिएँ पम्फाजी,
3: थाहा नभएको कुरा थाहा नपाउने साथीहरूले पनि थाहा पाउन सकुन् भनेर।
2: एकदमै एकदमै हुन्छ,
3: विशेष गरी यो नयाँ नयाँ साथीहरू जो जति परमेश्वरको भवनमा परमेश्वरमा नयाँ नयाँ आउनु भएको छ, उहाँ वचन पाउनु भ्याउनु भएको छैन कि अलिक बुझ्न सक्नु भएको छैन कि, उहाँहरूको लागि सुनाउन चाहन्छु।
2: हुन्छ हजुर,
3: सबैलाई पुरानो नयाँ सबैले सुन्नुपर्छ परमेश्वरको वचन।
2: एकदमै पम्फाजी, एकदमै सही भन्नुभयो, तपाईँले सुरु गर्न सक्नुहुनेछ।
3: धन्यवाद हजुर, धन्यवाद हजुरको अनुमति दिवस हजुरलाई धन्यवाद। परमेश्वरसँग सहायता माग्दै म यो वचन बाँड्न चाहन्छु। यसै 59 1-3 पदसम्म म पढेर सुनाउँछु। निश्चय नै परमेश्वरको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्ने नसक्ने गरेर बाक्लो भएको छ, तर तिमीहरूका अधर्मले तिमीहरूलाई आफ्ना परमेश्वरबाट अलग गरेका छन् र तिमीहरूका पापले गर्दा उहाँको मुहार तिमीहरूबाट छेकिएको छ र उहाँले तिमीहरूका कुरा सुन्नुहुने छैन, किनकि तिमीहरूका हात रगतले र तिमीहरूको औंला दोषले पोतेका छन् र तिमीहरूका ओठले झुटा कुरा बोलेका छन् र तिमीहरूको जिब्रो दुष्ट कुरा बक्दछन्। यहाँ यस्तो भनेको छ, तिमीहरूको जिब्रोले झुटो कुरा बोलेका छन्, तिमीहरूको ओठले दुष्ट कुरा बक्दछन्, जिब्रोले दुष्ट कुरा बक्दछन् भनेको छ। अनि हामी कति प्रार्थना गर्छौँ, रोगको लागि प्रार्थना गर्छौँ, कुनै योजनाहरूको लागि प्रार्थना गर्छौँ, आफ्नो परिवारहरूले परमेश्वर चिन्न सक्नु भएको होस् भनेर प्रार्थना गर्छौँ, अनि हाम्रो जीवनमा चाहिँ यो झुट लुगाएर बसेका छौँ, जिब्रोले दुष्ट कुरा बक्दछन् र हाम्रो हातले नराम्रो कुराहरू कामहरू गर्दछन्, जस्तै सात सीमा नहटाओ भनेको छ त्यसमा काम गर्छौँ, कतिको खेतीपाती होला, जग्गाहरू होला, नहुनेको त छैन, उनीहरूले त्यस्तो गर्छन् कि सात सिमानामा त्यस्तो नगरौँ साथीहरू, हाम्रो हातले परमेश्वर मन नपर्ने कुराहरू गर्नु हुँदैन, हाम्रो ओठ जिब्रोले दुष्ट कुरा बक्नु हुँदैन, हाम्रो ओठले झुटो कुरा त बोक्नै हुँदैन, मण्डलीमा होस् या आफ्नो घर परिवारमा होस् कि आफ्नो साथीमा होस् कि सङ्गति आउँछन् साथीहरूले आउँछन् एउटा अनि सङ्गत आफ्नो कोही बाहिर गएका होलान्, कोही आफ्नो छोराले देलान्, कोही छोरीले देलान्, ज्वाइँले देलान्, आफ्ना त अलिअलि यसो सहायता गर्लान्। जब मण्डलीले प्रार्थना गर्न आउँछन् मसँग त छैन, हेप चामल छैन, औषध किन्ने पैसा छैन, अनि पैसाहरू चाहिँ नि थैलीमा राखेको हुन्छ घुसारेर, त्यस्तो कुरा परमेश्वरले हेरिरहनु भएको छ। त्यस्तो कुरामा झुट नबनाऊ साथीहरू, जस्तो जति साथी सङ्गतिमा आउँदा मण्डली परिवार परमेश्वरसँग झुट नबनेको जस्तै गरी, परमेश्वरसँग नलुकाएको जस्तै गरी उहाँहरूसँग लुकाउनु हुँदैन कुराहरू, जस्तो सुकै कुरा पनि छर्लङ्ग भनिदिनुपर्छ साथीहरू। उहाँले उहाँहरूसँग प्रार्थनाको माग गर्नुपर्छ साथीहरू। उहाँहरूको अगाडि हामीले कुनै पनि हाम्रो घर परिवारमा कुनै तुच्छ कुराहरू छ भने मेरो त यस्तो भइरहेको छ, प्रार्थना गरिदिनु परमेश्वरसँग छुटकेर पाउन सकोस् भनेर प्रार्थना माग गर्नुपर्छ। त्यो लुकाई लुकाई झुकाई नगरौँ साथीहरू, झुट कुरा बोल्नेलाई के भन्नुहोस् परमेश्वरले। अनि निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, हामीलाई बचाउने परमेश्वर त्यही हुनुहुन्छ। जब हामीले त्यो झुट बोक्छौँ, हाम्रो दुःख कुरा बोक्छौँ, हाम्रो ओठले झुट कुरा बोलिरहेका छौँ, हो त्यसले परमेश्वरले बचाउन नसक्ने गरी हात छोटो भएको छैन भने परमेश्वर बचाउनुहुन्छ। तर हाम्रो त्यो झुटले, हाम्रो दुष्ट कुराले त्यो कुराहरू सेकिन्छ, अनि चङ्गाईको लागि प्रार्थना गर्छौँ, त्यो चङ्गाई आउन नसक्ने हुन्छ। हजुर साथीहरू, हामी कति परमेश्वर सुन्न नै हुन्न मेरो प्रार्थना भनेर गनगन गर्छौँ, परमेश्वर कहीँ पनि नसुन्ने होइन, हाम्रो प्रार्थना नसुन्ने परमेश्वर हुनुहुन्न, हामीलाई बचाउन नसक्ने परमेश्वर हुनुहुन्न। उहाँ त सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, हामीलाई बनाउने परमेश्वर। कहिले मेरो छोराछोरी मेरो शरणमा आउला र कहिले कतिखेर मलाई प्रार्थना गर्नु ला र त्यसलाई म सहायता गर्छु भनेर कुरेर बस्नु भएको छ परमेश्वर त, कुरेर बस्नु भएको छ छात्र कान लाएर हाम्रो प्रार्थना सुन्नको लागि। साथीहरू, हामीलाई छेक्ने, हाम्रो प्रार्थना आउनबाट छेक्ने कुराहरू चाहिँ हामीले गर्नु भएन साथीहरू, हाम्रो हातले गर्न नहुने कुराहरू गर्नु भएन साथीहरू, परमेश्वर नमनाउने कामहरू गर्नु भएन साथीहरू, संसारिक कुराहरूलाई मन पनि कामहरू यो हातले पनि गर्नुहुन्न। सकेसम्म परमेश्वरमा चोखो भएर, परमेश्वरमा पवित्र भएर बस्नुपर्छ साथीहरू। र झुट कुरा त बोल्ने हुँदैन, झुट कुरा बोल्नेलाई परमेश्वरको वचनमा के भनेको छ, यहाँ प्रकाश 21:8 यसरी भनेको छ, यो परमेश्वरको जनहरूको निम्ति भन्थ्यो, अनविश्वासी त त्यसै नर्कमा जान्छ, आगोमा जान्छ, उसै आगोको भट्टीमा जान्छ, यो विश्वासीहरूको लागि भनेको। यो प्रकाश 21:8 तर डरपोकहरू परमेश्वरको डर नमान्ने मान्छेहरूले के भन्ला भनेर जाने, मान्छेहरूको डर मान्ने अनि मान्छेहरूले के भन्ला भोलि यो समाजमा किसान गर्छ भने निकाल्ला भने परमेश्वरको वचन नसुनाउने र परमेश्वरले के भन्ला भनेर हामीले झाँट्या हुन्छ समाजमा, जात झाँट्या हुन्छ नि, मान्छे जात झाँटेर जात परमेश्वरको दृष्टि, परमेश्वर त आइमेन लो मान्छे मात्रै बनाउनु भयो, जात भातक मान्छेले बनाएको हामी डराउनु हुँदैन, जस्तो सुकै जुन जुन ठाउँमा जुन जुन अवस्थामा जुन जुन जात दिनुभएको छ परमेश्वरले त्यही जातबाट परमेश्वरको महिमा गर्नु भन्छ, मान्छेले थाहा नै पाएको छैन। उहाँ के अरे परिवार हुन्छ, उहाँ बिक हुन्छ भने हुन्छ के बाहुनको जात राखेको हुन्छ चर्चमा हुँदा मण्डलीमा हुँदा, अनि प्रार्थना गर्छौँ त्यो बाहुनको निम्ति प्रार्थना गर्छौँ हामी खड्काको निम्ति, मान्छेहरू चाहिँ परिवारहरू त्यस्तो हुन्छ, त्यो चाहिँ ढाँटेर चर्चमा गएको हुन्छ। हेलो साथीहरू, गुन्डी सुन्ने साथीहरू, जो पनि यसो ढाँटेर चर्चमा जानु भएको छ भने यहाँ प्रकाश 21:8 सुन्नुहोस्, पढ्नुहोस् परमेश्वरको वचन। तर डरपोकहरू, डरपोक किन त्यस्तो ढाँटेको भने समाजले हामीलाई पान थाम्न दिँदैन, समाज कोठा दिँदैन, समाजमा हामी छाछु छिची धुरधुर गर्छन् र मण्डली परिवारमा नि मण्डलीहरूले हामीले छोको खाँदैन होला, हामीलाई तुच्छ छान्छन् भनेर डरले जात ढाँटेर चर्चमा गएको हुन्छन्। डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारी, जादुगर, मूर्ति पूजकहरू र झुट्टा बोल्नेहरू सुन है साथीहरू, हामी कुनै कुरामा झुट बोल्नु हुँदैन, चाहे जातमा होस्, चाहे रहनसहनमा होस्, चाहे पैसामा होस्, लेनदेनमा होस्, झुट बोल्नु हुँदैन। हामी एउटासँग सापन माग्छौँ यो दिनमा दिन्छौँ भनेर ललाई फकाएर माग्छौँ, तर त्यो दिनमा मान्छे नै आउँदैन, दिँदै दिँदैन भने त्यो दिने मान्छेको मन फाटिँदैन र अनि त्यस्तो झुट बोल्नु हुँदैन साथी। जुन दिनमा दिन्छु भनेर लिएको छ अरूसँग पनि त्यस्तै गरी लिएर उहाँको मन बुझाउनु पर्छ, पछि पनि माग्दाखेरि हामीले पाउँछौँ साथीहरू। झुट कुरा भनेको लेनदेनमा होस्, जात लुकाएर चर्च जाने, जात लुकाएर परिवार हुन्छ, बिका हुन्छ, अनि चर्चमा गएर खनकाको नाउँमा मासिक त्यो क्रिस्चियनको सर्टिफिकेट लिने, क्रिस्चियनको आइडी लिने, त्यस्तो गर्नुहुन्न साथीहरू। यहाँ के भन्नुभएको छ त्यो वचनमा, त्यो त्यसको बारेमा? तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्यारहरू, व्यभिचारीहरू, जादुगरहरू, मूर्ति पूजकहरू, झुटा बोल्नेहरू, सबैको हिंसा आगो र गन्धक डन्कनी कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो है साथीहरू। यो अविश्वासको लागि, परमेश्वरको लागि नचिन्नेहरू भनेको, परमेश्वर चिन्नेहरूको लागि यो वचन दिएको हो। आज परमेश्वर नचिन्नेलाई त यसरी आगो गन्धकमा जानेछन्, उसैको आगोको गन्धकमा जानेछन्। यो विश्वासीहरूको लागि भने हो, कुनै कुरामा झुट बोल्नु हुँदैन। मण्डलीमा होस्, आफ्नो परिवारमा होस्, आफ्नो साथीभाइसँग होस्, कुनै पनि कुरामा झुट बोल्नु हुँदैन। बरु झुट बोल्न पर्ने कुराहरू छन् भने पनि बरु बोल्दै नबोल्नु, ए हो भन्नु मात्र भन्नु, बोल्नै नहुने कुरा छ भने त किन बोलिरहनु? तर परमेश्वरको भवनमै, परमेश्वरको सेवा सङ्गतिमै जात लुकाएर अनि परमेश्वरको जनहरू आउँछन्, मसँग त छैन भनी उहाँ भने अरूले आफूले परिवारले दिएको हुन्छ, लुकाएर राख्छन्, जति भन्छ हुँदा हुँदा पनि छैन भन्ने उनीहरूले दिन्छन् कि भन्ने आश, त्यो मान्छेको आश गर्ने होइन। परमेश्वरसँग के छ कसो छ रुँदै एकान्तमा गुप्तमा आँखा आँसु झारेर परमेश्वरसँग माग्ने, त्यो कसैसँग दुःख नदेखाउने, कसैसँग उहाँहरूले बुझेर दिनुहुन्छ भने हात थाम्ने, परमेश्वर धन्यवाद दिने मात्रै हो साथीहरू। झुट बोलेर चाहिँ हामी खाने जुक्ती नगर्नु, झुट बोल, हाम्रो कुनै पनि कुरामा झुट नबोलौँ। यदि जात लुकाएर झुट बोलेर मण्डलीमा गएका छौँ भने पश्चाताप गर्नको लागि आजैदेखि प्रार्थना गर्नु साथीहरू। मैले भनेको छु, यो झुट बोल्ने गन्धकमा किन जानु? हामी त स्वर्गीय राज्यमा प्रवेश गर्ने अधिकार पाएकाहरू छौँ भने, त्यो झुट बोलेर त्यो स्वर्गको राज्यबाट वञ्चित हुन्छौँ भने त हामी परमेश्वर चिनेको बेकार हो। कति दुःख गरेर सङ्गति जान्छौँ, कति दुःख गरेर सुसमाचार सुनाउँछौँ, कति दुःख गरेर प्रार्थना गर्छौँ, रुन्छौँ, परमेश्वरको महिमा गर्छौँ, तर एउटै कुराले स्वर्ग जानबाट छेकिन्छ। हाम्रो जीवन भनेको अहिले छ कि भरे छ कि खाटबाट लडेर पुर्नुको भएको पनि थाहा छ, ढोकामा ठेस लाएर पुर्नुको भएको पनि थाहा छ, तर आत्मालाई स्वर्ग जानबाट छेकिनबाट हामी एकदमै छेकिनबाट हामी एकदमै सतर्क हुनुपर्छ साथीहरू। झुट कुरा र दुष्ट कुरा बक्नबाट, सबै कुराबाट र सबै कुराबाट बच्नको लागि परमेश्वरसँग प्रार्थना गरौँ। र जस्तो झुट कुरा बोलेर चाहिँ मण्डली जानु भएको छ भने चाहिँ त्यो पश्चाताप गर्नुपर्छ। मण्डलीमा गएर, पुलिसमा गएर मलाई समय दिनुहोस् भनेर पास्टर गुरुजनहरूसँग समय मागेर चाहिँ पश्चाताप गर्नुपर्छ साथीहरू। मैले यस्तो कुरामा मैले झुट बोलेको छु, परमेश्वरले हामीलाई क्षमा गर्नुभएको होस् प्रभु, मैले जाने भनेर आजैदेखि त्यो पश्चाताप गर्नको लागि प्रार्थना गर्नु होला साथीहरू। झुट बोलेर चाहिँ स्वर्गमा जानबाट वञ्चित न मैले यति भन्न चाहेर कसैको मन दुखेको छ भए म एकदमै दुवै हात जोडेर क्षमा माग्न चाहन्छु। हुन्छ हजुर, यतिकै राख्दै क्षमा माग्दै
2: हुन्छ। धेरै धेरै धन्यवाद पम्पाजी, एकदमै महत्वपूर्ण विषयमा तपाईँले आज बोल्नु भएको छ र धेरैजनाको जीवनमा एउटा आशिषको काम पनि गरेको छ भन्ने हामी विश्वास गर्दछौ र तपाईँलाई पनि धन्यवाद। अहिलेलाई छुटौ हामी, जय मसी। हजुर, पम्पा रोकाजी हुनुहुन्थ्यो र उहाँले केही टिप्स भनौ आत्मिकी तवरबाट केही जानकारीहरू वचनबाट केही उत्साहका कुराहरू तपाईँको लागि राखेर जानुभएको छ र हामी कसरी जीवन जिउनुपर्छ, सत्य हुनुपर्छ भन्ने कुराहरू बेला बेलामा पम्फाजीले वचनहरूबाट उत्साह दिने गर्नुहुन्छ र आज पनि उहाँले यसरी नै साथ दिनुभएको छ। व्हाट्सएप कलमा कोही हुनुहुन्छ, आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नको लागि उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो हेलो कोही हुनुहुन्छ तर उहाँले हाम्रो आवाज सुनिरहनु भएको छ जस्तो लागेन। तपाईँ जो हुनुहुन्छ तपाईँले कृपया फेरि पनि फोन गरेर हामीलाई साथ दिनुहोला र कार्यक्रम मार्फत तपाईँले आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ, व्हाट्सएप कलमा उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसिह,
2: जय मसिह। हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
4: म ठिक ठाक छु, हजुर कस्तो हुनुहुन्छ?
2: हजुर हामी पनि एकदमै आरामै छौँ र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
4: म म भजन गाउन चाहन्छु नि, स्वर राम्रो नभए पनि गाउनलाई राम्रो नआए पनि यो शब्द अनुसार चाहिँ बुझ्ने हामीले कोसिस गर्नुपर्छ, एउटा भजन गाउँछु।
2: हुन्छ हजुर, सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई पनि पङ्खाजी, भजन गीतको साथ दिनुभएको छ, प्रभुले धेरै आशिष दिनुभएको होस् र यसलाई छुटौँ हामी। जय मसी। हजुर, हाम्रो पम्फा गोपालीजी चितलाङबाट हुनुहुन्थ्यो भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी जो जलपा। अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
1: कम भएको छ, भमेशलाई धन्यवाद, हजुरहरूलाई धन्यवाद।
0: हजुर, एकदमै प्रभुलाई धन्यवाद भएको होस् र आफ्नो स्वास्थ्यको।
1: मेरो स्वर नमिले पनि म नेवारीमा गीत गाउने छु।
0: एकदमै हुन्छ, प्रभुको महिमा गर्नु होला।
1: 376 नम्बरको येशूको पछि म हिँड्न लागे, नेवारी भाषामा गाउनेछु है, शब्द शब्द बुझिदिनु होला।
0: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: parca. Yavemaku. Amen.
1: Amen. Amen. एकदमै आमेन आमेन. एकदमै मिठो भजन गीत गाउनु भयो. धन्यवाद अमिताजी, आशिष दिनुभएको होस्. र अहिलेलाई चाहिँ हामी छुटौ अमिताजी.
0: हुन्छ, धन्यवाद. जय मसीह.
1: जय मसीह. र अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले भजन गीत नेवारी भाषामा गाएर जानुभएको छ र हामीले साँच्चै नै बुझेको पनि छौ र हामी एकदमै आशिषित पनि भएको छौ. तपाईँले पनि यसरी नै आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ. कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं. हेलो हेलो. कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गर्छौ. हेलो
2: हेलो बहिनी. जन्मसी बहिनी.
1: जय मसी पुनाजी. कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर आरामै छु. हजुर आरामै छु.
1: प्रभुलाई धन्यवाद.
2: धन्यवाद. हजुरहरूले कस्तो छ भने पनि निको हुँदो रहेछ विश्वासी त है.
1: आमेन आमेन. प्रभुलाई धन्यवाद भएको होस्. राम्रो पुनाजी, आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: ठिकै छ. म एक दिन माथि गएथेँ त्यहाँ अनि मलाई मेरो बाबुले छोराले चाहिँ जतिपल्ट फोन गरे नि नउठ्ने नबोल्ने, जति फोन गरे नि नबोल्ने के. मलाई त कस्तो गाह्रो भयो. लौ न प्रभु, मेरो छोराले कति खुसीको अनुहार देखाउँथ्यो बाबुले. अनि आज के हुन गयो मलाई केही थाहा छैन प्रभु. म कसो गरौँ अब, म के गरौँ? मेरो छोरा बोल्न पनि छोड्यो मसँग प्रभु. अब के हुने? लौ न कसो गर्ने प्रभु भने मैले यसरी नै राति बिहान 5 बजे उठेर के अनि प्रार्थना गरेको अनि यिनै कुरा गरेँ मैले. अनि तयारी चाहिँ पछि त भोलिपल्ट त छोरो त बोल्यो भाइ, मसँग त मुख पुलुक्क देखाएर फोन गरेन भनेको त फोन गरेर मसँग त कति खुसीको अनुहार देखाए कि मेरो छोराले है. अति रमाइलो लाग्यो मलाई, अति रमाइलो लाग्यो. अनि त्यहाँदेखि फेरि अनि मलाई त गीत गाउन नि रहर लाग्छ. धेरै कुरा गरेँ मैले प्रभुसँग पुदिन अनि मलाई गीत गाउन अति रहर लाग्छ क्या. मैले चाहिँ म गीत गाउन रहर लाग्छ प्रभु, मलाई गीतको भाका दिनु न, म गाउँछु मेरो गलो मेरो सबै छु भनेर कुरा गरेँ है. पछि त मलाई गीत पनि आयो क्या नानी है. त्यति बेला मैले गुनगुनाए पनि सबैसँग गुनगुनाथे. अब अहिले यो दिमागले गर्दा हो कि के भएको मैले अहिले चाहिँ भन्न सक्दिनँ कि त्यसरी म गुनगुनाउँछु मात्रै. ल
1: हजुर, हुन्छ हुन्छ पुनाजी.

0: हुन सक्दिन हे प्रभु। बुनाजी त्यसरी म गुनगुनाउँछु मात्रै ल।
1: हजुर हुन्छ हुन्छ बुनाजी।

0: पुनः आज प्रविधि आशिष दिनुभएको छ, हामी पनि एकदमै आशिषित भएको छौ तपाईँले बाँड्नु भएको कुराहरूबाट, र खुसी लाग्यो पुनाजी छिटो हामी हजुर हाम्रो पुनः थापाजी हुनुहुन्थ्यो र उहाँले कस्तो राम्रो गवाई बाँड्नु भएको छ। अवश्य पनि कतिचोटि हाम्रो मनमा विभिन्न पीड़ाहरू हुन्छ, तर जब हामी परमेश्वरसँग पोखाउँछौ परमेश्वरले उत्तर दिनुहुन्छ भन्ने कुराको साक्षी भएर चाहिँ पुनाजी जानु भएको छ। र कोही श्रोता आइसक्नु भएको छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो
0: हजुर जय मसी सावित्रीजी। हजुर भइसक्यो हजुर, हजुरको भयो हजुर। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म पनि भजनै गुनगुनाउनु मनपर्छ मलाई पनि है, स्वर राम्रो नभए पनि
0: स्वर राम्रो छ, एकदमै मिठो छ। हाम्रो सावित्रीजी पनि मिठो भजन गीत गाउनुहुन्छ र हामी सुन्न सुनाउन एकदम उत्साहित छौँ सावित्रीजी।
1: धन्यवाद, राम्रो मिठो भन्नुभएकोमा है, धेरै धेरै धन्यवाद
0: हजुरलाई।
1: गाउनु मन लाग्छ है, अनि मलाई धेरै साँच्चै नै म हाम्रो मण्डलीमा आराधना सकिएपछि आशिष बाँड्नुहोस् भन्नुहुन्छ त्यो बेला चाहिँ, अनि म चाहिँ भजनै गाएर आशिष बाँड्छु कि, मलाई चाहिँ प्रभुले गाउनलाई दिनुभएको हो कि जस्तो नि फिल हुन्छ।
0: एकदमै एकदमै, यो कुराहरूलाई चाहिँ प्रभुको महिमाको लागि तपाईँले प्रयोग गरि पनि रहनु भएको छ अनि अझै अगाडि बढ्दै जानु होला सावित्रीजी, र तपाईँले सुरु गर्न सक्नुहुनेछ यो समयमा भजन गीत।
1: पनि गाउन पाए नि हुन्थ्यो जस्तो लागेछ, सानो सानो मैले नि भजन त रचेको थिएँ, अब कस्तो हुन्छ थाहा छैन, तर म चाहिँ यो पुस्तकमै भएको भजन गाउँछु है।
0: हजुर हुन्छ हुन्छ हजुर हुन्छ
1: प्रभुको महिमा कुटाकी है, प्रभु चाहिँ चाँडै आउँदै हुनुहुन्छ भनेर भनेको छ यो भजनमा चाहिँ।
0: हजुर हजुर आमेन।

0: आमेन, एकदमै मिठो भजन गीत सावित्रीजी, तपाईँलाई धेरै धेरै धन्यवाद, प्रभुले आशिष दिनुभएको होस्। र अहिलेलाई छुटौ हामी, जय मसी। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो भन्ने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: हजुर जय मसी। हजुर, को बोल्दै हुनुहुन्छ?
1: लक्ष्मी महर्जन बोलेको।
0: लक्ष्मीजी, आज तपाईँको आवाज मैले ठम्म्याउनै सकिनँ। आरामै हुनुहुन्छ नि तपाईँ?
1: ठिकै छु। हजुर, कस्तो हुनुहुन्छ?
0: एकदमै आरामै छ हामी पनि लक्ष्मीजी। र आज पक्कै पनि तपाईँ नेवारी भाषामा भजन गीत गाउँदै हुनुहुन्छ हो?
1: अब दिदीलाई अघि नै गाइसक्नु भयो, अब बहिनीले गाउनु भएको
0: छ। हुन्छ हुन्छ, एकदम हामी उत्साहित छौँ सुन्नको लागि। तपाईँले सुरु गर्न सक्नुहुनेछ।
1: मैले राजा यसो आए, हालेलुया आए भन्ने चाहिँ नेपालीमा बारेमा गाउँछु।
0: हुन्छ हजुर।

0: धन्यवाद।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद लक्ष्मीजी, भजन गीतको साथ दिनुभएको लागि। र यसलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, राजा यीशु आए हालेलुया आए नेवारी भाषामा गाएर जानु भएको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: उहाँको हप्ता उठेमा फोन मेरो हल्का निराश भएको थियो मन मेरो। जयमसी।
1: हजुर, जयमसी रश्मिलाजी, जयमसी कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी, र धेरै दिनपछि कुराकानी गर्ने मौका पायौं, एकदमै खुसी लागेको छ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: म सानो गीत गाउँछु, लय त आउला नआउला खै थाहा भएन।
1: एकदमै हामी उत्साहित छौँ सुन्नको लागि, सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ, धन्यवाद पनि यो समय दिनुभएको लागि, हजुरहरूलाई पनि धन्यवाद। बगाई दिए रगत को खोला, रगत को खोला, यसु जस्तो संसार माईको होला, यसु हाम्रो पापको बलि हुन् आयो।

पारगत थिएन जीवमा थिएन जीवमा बलिदानको साटो छ

भीष्म विश्वास गरौं मन देखि, भीष्म विश्वास मन देखि गरौं, सत्य बुझौं दो धर्म न परौं, बाटो स

0: गरी तिर्न सक्छु म पापीले प्रभु ख्रिस्टको त्यो अमूल्य गुण। माफ गर्नुहोला मलाई त नयाँ आउँदै आएन।
1: तर एकदमै राम्रो गाउनु भयो हजुर रश्मिनाजी, तपाईँले कस्तो अर्थपूर्ण शब्दहरू तपाईँले समेटेर बनाउनु भएको रहेछ है, राम्रो गाउनु भएको छ। आगामी दिनहरूमा हामी अझै सुन्न चाहन्छौँ तपाईँबाट, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ छुट्टौँ हामी रश्मिलाजी, जय मसी।
2: हजुर रश्मिला बोहराजी हुनुहुन्थ्यो र व्हाट्सएप कर्मको श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी शान्ताजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर म ठिकै छु, अनि हजुर कस्तो हुनुहुन्छ?
2: हजुर हामी पनि एकदमै आरामै छौँ। र शान्ताजी, आज कार्यक्रमबाट तपाईँले कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म छोटो मिठो गीत नै गाउँछु है, समय पनि कम छ, अलिक लामो गायो भने धेरै साथीहरूले मौका पाउँदैनन् है, त्यही भएर
2: हुन्छ सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ हुन्छ थ्याङ्क यू
1: धन्यवाद तपाईँलाई पनि धेरै धेरै शान्ताजी र लाइक छुटौ हामी जय मसी हजुर हाम्रो शान्ता सुनवारजी हुनुहुन्थ्यो र उहाँले मिठो भजन गीत गाएर साथ दिनु भएको छ र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत तपाईँसँग भएका प्रतिभाहरू चाहिँ हामी यसरी नै प्रस्तुत गर्दै र प्रभुको महिमा गर्दै आइरहेको छौं एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म लगनशेलबाट सामुएल लोखनी बोलेको।
0: सामुएलजी, आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै आरामै छु। अनि हजुरहरूलाई?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: भजन गाउन चाहन्छु।
0: हजुर, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: परीक्षामा सान्त्वना आशाको प्रभुद्वारा।

0: आमेन
1: आमेन आमेन। र सामुएल लोहनीजी हुनुहुन्थ्यो, उहाँ बाहिरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद सामुएलजी तपाईँलाई। र अब चाहिँ हामी तपाईँको फोन कल लिन असमर्थ छौ श्रोता। कार्यक्रमको अन्तिमतिर छौ, एउटा गीतको साथ दिन चाहन्छु म। गीतपछि लकी ड्रम मार्फत एकजना श्रोताको नाम लिएर म उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र लकी ड्र मार्फत एकजना श्रोताको नाम लिएर उपस्थित भएको छु म, जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँ हुनुहुन्छ सावित्री खड्का। र सावित्रीजी तपाईँलाई बधाई छ, कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनुहोला र कार्यक्रममा आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु। रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अब जीवित माग्नुपर्ने बेला भइसकेको समयले कार्यक्रम हिडन ट्यालेन्ट यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद भन्दै प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जयमश्री, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्युज प्रवासी सन्देश। सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
1: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गाउन भाडामा,
15: गाउन भाडामा,
14: हे गाउन भाडामा।
16: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
17: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
18: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
19: र 9818-25-12-40, 9818-25-12-40।

0: किन आँखा मिचेकुमिचै गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: किन खोज्नु भएको होला? हजुर, को पर्नु भयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
1: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रममा हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै हामी तपाईको लागि राख्ने गर्छौ र अहिलेलाई पनि कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र यसपालि हामीले देख्न सक्छौ सरकारले यो जसकै समय अगाडि एक हप्ता लगातार जुन पानी पर्यो तीन चार दिन पाँच दिनसम्म सरकारले अगाडि नै सूचना दिएको कारण त्यति मानवीय क्षति भने हुन सकेन र यसरी पूर्व सूचना भयो भने मानवीय क्षति हुनबाट हामी जोगिन सक्छौ। र यी सबै घटनाबाट आज म तपाईँलाई के जानकारी दिन चाहन्छु भने खोलाको किनारमा जब हामी घर बनाउँछौ पहिरो जाने ठाउँमा जब हामी घर बनाउँछौ हामी सुरक्षित रहेन रहेछौ भन्ने कुरा चाहिँ यो यसपालिको घटनाहरूले हामीलाई एकदमै जानकारी दिने रहेको छ। र अहिलेलाई भने फेरि पनि एउटा अर्थपूर्ण संगीतको साथ त्यसपछि म उपस्थित हुने नै छु।

जब हामी देख्छौं यो पालिको जुन भदौ दश अनि त्यसपछि पछाडिका पहिरो बाढी यो कुराले हामीलाई धेरै ठूलो पाठ सिकाएको छ र तपाईँ र मैले सिक्नु पनि पर्छ र घर बनाउँदा राम्रो ठाउँमा अथवा कस्तो ठाउँ छान्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ र बाढी डुबान नहुने र पानी जम्ने ठाउँ नभएको हुनुपर्छ। जहिले पनि हामीले जमिन खरिद गर्दा हामी घर बनाउँछौँ, घर भन्ने कुरा एकपल्टको लागि हो। अब हेर्नुहोस् हामी हुन्छौँ, त्यसपछि छोरा छोरी हुन्छन्, त्यसपछि नाति नातिना हुन्छन्, होइन? त्यो घरमा पुस्तौंसम्म बनाउने घर हो नि त। एउटा घरले त अब होइन धेरै मानिसहरू बस्ने, धेरै पुस्ताहरू बस्ने घर हो। त्यो भएर तपाईँ र मैले घर बनाउँदा बरु ढिलै बनाऊ तर सही ठाउँमा बनाऊ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र बाढीमा पनि नबनाऊ, बाढी आउने ठाउँमा नबनाऊ, डुबान हुने ठाउँमा नबनाऊ, अनि पानी जम्ने ठाउँमा पनि बनाउनु हुँदैन। अहिले कति ठाउँमा हामी देख्छौँ प्लटिङ गरेको घर, जमिनमा हामी घर बनाउँछौँ क्या, त्यहाँ चाहिँ के हुन्छ भने माटो मात्रै थुपारेको हुन्छ, त्यो माटो बलियो भएको हुँदैन क्या, माटोले माटोलाई समातेकै हुँदैन। त्यो भएर सानो तिनो बाढीले होइन त्यसलाई के गर्छ, बगाइदिन्छ। जस्तो केही दिन अगाडि पनि हामीले एउटा घर देखिरहेको थियौँ, होइन, घर सर्लक्कै होइन त्यो लडिरहेको थियो, घरमा कुनै पनि क्षति भएको थिएन तर घर पल्टिरहेको थियो। भन्न खोजेको कुरा के हो भने त्यो जमिन चाहिँ कस्तो हो भने घर बनाउन लायकको जमिन होइन, किनभने त्यो जमिन दह्रो थिएन। जमिन पनि कस्तो ठाउँमा घर बनाउँदा राम्रो हुन्छ भन्ने कुराको सरसल्लाह पनि एकदम महत्वपूर्ण हुने रहेछ। र पहिरोको जोखिम कम भएको विशेष गरी भिरालो जमिनमा होइन हामीले घर बनाउनु छान्नु हुँदैन, जे होस् त्यस्तो प्रकारको जमिनहरू छान्नु हुँदैन। पहिरोको जोखिम छ होइन त्यो ठाउँ नछान्नुहोस्, भिरालो जमिन छ त्यो ठाउँ पनि नछान्नुहोस्, अथवा माटो कमजोर छ, फुरफुर माटो छ, हल्का माटो छ, माटोले माटो समातेको छैन भने त्यस्तो, अथवा प्लटिङ गरेको भिरालो जमिनहरूमा सम्ममा त ठिकै छ तर भिरालो यस्तो छ भने चाहिँ तपाईँहरू म एकदमै जोखिम हुनुपर्छ। जस्तो मैले एउटा घर देखिरहेको थिएँ क्या, उहाँले यति मजाले त्यो घर बनाउनु भयो तर उहाँहरूलाई थाहा रहेन रहेछ कि उहाँहरूले अब बर्खाको बेलामा बनाउनु भयो, तर बर्खामा यस्तो पानी आउँदो रहेछ त्यो घरभन्दा माथिबाट, होइन त्यो हुन त त्यहाँ खोला सोला पनि थिएन तर माथिबाट त्यो बग्दै आएको पानीहरू आएर टक्कै उहाँको घरभित्र पसेछ क्या। अनि उहाँले के गर्नुभयो, हामीलाई त थाहा थिएन यस्तो हुन्छ भनेर, तर यस्तो हुँदो रहेछ। भन्नु खोजेको कुरा के भने हामीले पूर्व त्यहाँ वरिपरि भएका मानिसहरूलाई बर्खामा कस्तो हुन्छ, होइन पानी कस्तो छ, बत्ती कस्तो छ, बाटो कस्तो छ भन्ने कुरा त एकदमै महत्वपूर्ण हुन्छ नि त। हिजो आज तपाईँ र मैले के देखिरहेको छौँ भने यी कुराहरू चाहिँ महत्वपूर्ण कुरा छन् भन्ने कुरा चाहिँ हामी बिर्सिरहेका छौँ क्या। घर भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ भन्ने कुरा हामीले बिर्सिरहेको कारण हामी कतिचोटि समस्यामा परिरहेका हुन्छौँ। त्यो भएर घर एकचोटि बनाइन्छ, राम्रो ठाउँमा बनाऊ, बलियो ठाउँमा बनाऊ भन्न चाहन्छु। र माटो बलियो भएको ठाउँमा जग हाल्न उपयुक्त हुन्छ। हामी फुरफुर माटोमा अथवा माटो पनि माटै जस्तो हुन्छ क्या, त्यो पिठो जस्तो क्या, न माटोले माटो नसमाएको ठाउँमा कहिले पनि जग नहाल्नुहोस्। यसले कुनै पनि बेला तपाईँ र मलाई धोका दिन सक्छ, यो बगेर जान सक्छ, यसले तपाईँ र मलाई बाँचुन्जेल पीड़ा दिन सक्छ। त्यो भएर पीड़ा किन लिने, बरु सही ठाउँमा घर बनाउने, सम्म ठाउँमा घर बनाउने, तराईमा घर बनाउने भन्ने हुन्छ नि त, होइन? जहाँ पनि बनाउनुहोस् तर घर तराईमा बनाउनु पर्छ भन्ने त छैन, तर जहाँ बनाउनुहोस् सुरक्षित ठाउँमा बनाउनुहोस्। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र माटो बलियो भएको ठाउँमा जगार्नुहोस्। जस्तो भविष्यमा कतिले त घर बनाइसक्नु भएको होला, कति बनाउँदै हुनुहुन्छ होला, यो कुराले पनि तपाईँ र मलाई चाहिँ फाइदा गर्छ। किनभने हिजो आज घर जमिनकै कस्तो ठाउँमा किन्ने होइन भन्ने कुराकै मलाई लाग्छ एकदमै महत्व छ। र सड़क पानी बिजुली इन्टरनेट जस्ता सुविधा भएको ठाउँमा हामीले गर्नुपर्छ। किनभने हामी कतिचोटि के सोच्छौँ भने हामी नभए पनि हुन्छ इन्टरनेट। र माटो बलियो भएको ठाउँमा जगार्नुहोस्। जस्तो भविष्यमा कतिले त घर बनाइसक्नु भएको होला, कति बनाउँदै हुनुहुन्छ होला, यो कुराले पनि तपाईँ र मलाई चाहिँ फाइदा गर्छ।

कुरा आवश्यक छ, किनभने बच्चाहरूलाई होइन धेरै कुराहरू हेर्नुपर्ने हुन्छ, स्कुलका होमवर्कहरू हुन्छन्, त्यति मात्र होइन किनभने अहिलेको बच्चाहरू एडभान्स पनि छन्, त्यो भएर समयअनुसार चल्नु पनि आवश्यक पर्छ। र अर्को महत्वपूर्ण कुरा, हस्पिटल, विद्यालय, बजार आदि हामीलाई आवश्यक पर्छ, कति टाढा छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। कतिले त हस्पिटलको छेउमा घर बनाउन चाहनुहुन्छ, होइन कतिले विद्यालयको छेउमा घर बनाउन चाहनुहुन्छ, देखाएको छु मैले, किनभने विद्यालय नजिक भयो भने बच्चाहरूलाई स्कुल जान भन्न सजिलो हुन्छ, हस्पिटल भयो भने कहिलेकाहीँ गाह्रो साह्रो पर्दा तुरन्तै जान सकिन्छ भन्नको लागि पनि कतिले सोध्नुहुन्छ क्या, त्यो नजिक के छ भनेर सोध्नुहुन्छ होइन, त्यो कुरा पनि एकदमै राम्रो हो जस्तो लाग्छ मलाई। र भविष्यमा सड़क विस्तार वा अन्य विकासका कारण होइन कस्तो छ भन्ने कुरा पनि हेर्नुपर्छ। जुन ठाउँमा तपाईँ जमिन किन्दै हुनुहुन्छ नि, घर बनाउँदै हुनुहुन्छ, भविष्यमा त्यो ठाउँको भविष्य कस्तो छ भन्ने कुराले पनि अलिकति महत्व चाहिँ राख्छ है, किनभने कति ठाउँ कस्तो छ भने मान्छेले जमिन किन्छन् तर त्यहाँ भविष्य केही देखिँदैन, तर जमिन किनेको केही समयपछि त्यहाँ ठुला ठुला होइन सरकारी कार्यालय अथवा केही ठुल्ठूलो बनिदियो भने चाहिँ फेरि एकदमै फाइदा हुन्छ क्या, त्यो भन्न सकिँदैन भोलि कहाँ के बन्छ भनेर। र घाम र हावा राम्रो आउने ठाउँमा पनि हामीले घर बनाउनु पर्छ, किनभने हामीलाई घाम पनि चाहिन्छ, हावा पनि चाहिन्छ, स्वच्छ हावा चाहिन्छ, घाम चाहिन्छ शरीरलाई होइन, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र जग्गाको लाल पूजा, बाटो होइन नक्सा अनि यो कानूनी अवस्था स्पष्ट बुझेर नै हामीले किनबेच गर्नुपर्छ घर जग्गाको चाहिँ, किनभने अहिले त धेरै मान्छेहरूले एकअर्कालाई मुर्गा बनाउने काम गरिरहेका हुन्छन् क्या, एउटा जमिन तपाईँलाई किन्न लगाउँछन् तर त्यो जमिन अर्कोलाई नै बेचिसकेका हुन्छ, कयौं त्यस्ता घटनाहरूमा मान्छे परिरहेका हामी देखिरहेका छौँ, सुनिरहेका छौँ। र तपाईँ कुन ठाउँमा जग्गा किन्ने सोच गरेर राख्नु भएको छ र एकदमै सोच्नुहोस्। र जस्तो कतिचोटि तपाईँ र म एउटा काममा व्यस्त हुन्छ क्या, हामीलाई जग्गा सम्बन्धी केही कुरा थाहा हुँदैन, जग्गा घर बनाउने जग्गा कस्तो चाहिन्छ होइन, कस्तो ठाउँमा घर बनाउनु पर्छ, अनि सिमेन्टी बालुवा रड होइन कस्तो हाल्नुपर्छ भन्ने कुरा हामीलाई थाहा नै हुँदैन, तर अलिकति त्योसँग सम्बन्धित अथवा त्योसँग रिलेटिभ व्यक्तिहरूलाई सोधेर हामी अगाडि बढ्यौं भने चाहिँ हाम्रो भविष्यमा हामी बस्ने घर चाहिँ राम्रो हुन सक्छ। जस्तो केही समय अगाडि एकजना साथीले घर किन्नु भएको थियो, तर घर त किन्नुभयो, त्यो घर त अब बस्न बनाएको रहेन रहेछ, त्यो घर बेटीले के गरा रहेछ, र जस्तो पाए त्यस्तै तरिकाले होइन बालुवा बढी हालेर सिमेन्ट कम हालेर त्यो घर बनाइएको रहेछ, अनि पानी पर्दा पनि चुने होइन, त्यो भित्ता पनि पक पक उक्किने, त्यस्तो प्रकार क्या, मान्छेहरू सबै धर्मी हुन्छन् भन्ने छैन, कसरी एउटालाई फसाउ भन्ने खालकै मानिसहरू बढी हुन्छन्, र त्यस्तो मानिसहरूको फ्युचर फेरि राम्रो हुँदैन, किनभने मलाई दुःख दिने मान्छेले भोलि उसलाई पनि त दुःख दिन्छन् नि त भन्ने कुरा मान्छेहरू जब सोच्दैन नि, त्यो जिन्दगी सहज हुँदैन जस्तो लाग्छ मलाई। मान्छेले फसाउने काम गर्छ, फसाउने काम कसैले नगरौं, किनभने तपाईँलाई पनि मान्छेले फसाउन सक्छ, तपाईँको छोरालाई फसाउन सक्छ, तपाईँको छोरीलाई फसाउन सक्छ भोलि, यदि तपाईँले हामीले फसाएका छौँ भने, हामी कसैको सबैको भलो चाहन्छौँ भने हाम्रो पनि भलै हुन्छ, यदि हामी अरूको कुभलो चाहन्छौँ भने त्यो मान्छेको पनि कुभलै हुन्छ, त्यो भएर भरिसके चाहिँ सबैको भलाइ गरौं अनि हाम्रो भलाइ हुन्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: सूचना एस्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
6: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री पिङको साथमा हरेक आइतबार बेलुका 4:30 to 5 PM सुन्न नभुल्नुहोला।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
12: गल्कुपाका 29 थमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
11: फोन नम्बर 40225444
12: र 40225742।
13: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
13: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
13: अनि हुलाकमा पो जानु?
7: हो नि हुलाकमा जाऊ न,
13: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
13: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
13: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
13: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना एस्कुटियस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755।
14: सुन्नु न बजे कोता
15: सामान नभेटेर बेपत्ता।
14: के चारो ल्याएको?
15: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
14: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वाल छोडे छ नि।
15: कहाँ छ यो?
14: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
16: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855-74236 9855-74236
16: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
15: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो र मैले एकदमै महत्वपूर्ण कुरा राखे, हाम्रो घर अनि जस्तो भनाइ छ नि एउटा मान्छेको जीवनमा नभई नहुने कुराहरू घाँस बाँस कपास यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छन् र मैले आज बाँसको कुरा गरे, जुन घर जिन्दगीमा एकचोटि बनाइन्छ तर यो घर यसरी बनाऊ पुस्तौंसम्मलाई पुग्योस्, तपाईँको नाति होइन, त्यसपछि अर्को पुस्ता, त्यसपछि अर्को पुस्ता होइन, त्यो भएर जतिले यो जुन बाढी पहिरोले यसपालि धेरै ठूलो पाठ सिकाएको छ हामीलाई मात्र होइन संसारभरिलाई ठूलो पाठ सिकाएर गएको छ र विज्ञहरूले भन्नुहुन्छ बाढी खोला आफ्नो ठाउँमा एक दिन फर्किन्छ, त्यो भएर उसको ठाउँ कसैले नगटौं पनि भन्नुहुन्छ कतिले होइन, यो सही पनि हो। र अन्तिममा यही कुरा भन्न चाहन्छु, घर तपाईँ र मेरो बास हो, यसलाई अर्थपूर्ण ठाउँमा बनाऊ, जुन ठाउँमा बाढी नआओस्, जुन ठाउँमा पहिरोले समस्या नल्याओस् र जुन ठाउँ पानीले नबगाओस्, यस्तो ठाउँमा चाहिँ हामीले हाम्रो घरहरू हाम्रो बास बनाउनुपर्छ। किनभने हामी त कतिचोटि प्यारेन्ट्सहरू हौ होइन, विभिन्न ठाउँमा हिँड्नुपर्छ डुल्नुपर्छ, त्यो घरमा छोराछोरी बस्छन्, हाम्रो छोराछोरी पनि सुरक्षित रहनुपर्छ नि त होइन। र तपाईँ र मैले छोराछोरीलाई सुरक्षित ठाउँमा राखेका छौँ भने हामीलाई पनि एक प्रकारको ढुक्क हुन्छ, तर ठाउँै सुरक्षित छैन भने के भयो होला नि भन्ने हुन्छ क्या। दुई चार दिन पानी पर्यो, दुई चार दिन पहिरो गयो भने त्यो तनावले तपाईँ र मलाई सुत्न दिँदैन, त्यो नहोस्। त्यो भएर घर बनाउने कुरा, घर भन्ने कुरा, घर बनाउने कुरा सोचेर बनाऊ भन्दै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजीसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्नुको साथ साथै विभिन्न मिठा मिठा गीत संगीतहरूको साथ तपाईँलाई दिँदै आइरहेका छौं र आज पनि हामी त्यही कार्यलाई निरन्तरता दिनको लागि अबको 1 घण्टासम्म तपाईँको बीचमा हामी आइसकेका छौं। श्रोता, पाउनुहोस् आजको 1 घण्टासम्म। अब भने हामी एकसाथ मिलेर सामाजिक सञ्जालका आशिषमय स्टाटसहरूलाई सुन्दै र मिठा मिठा गीत संगीतमा रमाउँदै परमेश्वरको महिमा गरौं। श्रोता, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो कार्यक्रमलाई अझै प्रभावशाली बनाउनलाई के गर्नु पर्ला त्यसको विषयमा तपाईँको उचित सल्लाह सुझाव र प्रतिक्रियाको पनि हामी अपेक्षा राख्ने गर्दछौ। आदरणीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा आइरहेका छौं र भने कार्यक्रमलाई शुरूआत गर्नेछौ र शुरूआतमा मेरो हातमा एउटा स्टाटस लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ LFJ केशव आचार्यज्यूले। उहाँ लेख्नुहुन्छ, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। प्रस्थान 20 अध्यायको 6 पद, मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेट्टाउनेछन्, मलाई प्रेम गर्नेहरूलाई म धन सम्पत्तिले भरिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। हितोपदेश 8:17-21। अनि येशूले तिमीलाई जवाफ दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरो पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यसका आउनेछौ र त्यससँग बास गर्नेछौ। यूहन्ना 14:23, ममा रहौ र म तिमीहरूमा रहन्छु, जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि केही गर्न सक्दैनौ। दाखको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ र तिमीहरू ममा रह्यो भने मेरा कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूको निम्ति गरिनेछ। यूहन्ना 15:4, 5, 7 पद भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने मेरो हातमा एउटा अर्को एउटा आशिषमय लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ पास्टर दानियल सिग्देलज्यूले। उहाँ लेख्नुहुन्छ आजको आत्मिक मनन भनेर, युद्धोपदेश 19:21। मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन् तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ। मनन: हाम्रो हृदयमा जीवनका लागि धेरै योजना हुन्छन्, परिवार, सेवा, काम, भविष्य र सफलताका योजना। योजना बनाउनु गलत होइन, तर कहिलेकाहीँ हामी आफ्नै योजनालाई नै परमेश्वरको इच्छा भन्दा ठूलो बनाउन पुग्छौ। यो पदले हामीलाई सम्झाउँछ कि अन्तिम निर्णय र विजय परमेश्वरको उद्देश्यकै हुन्छ र हाम्रो योजना परिवर्तन हुन सक्छ, ढिलो हुन सक्छ अथवा बन्द पनि हुन सक्छ, तर परमेश्वरको उद्देश्य कहिले असफल हुँदैन। त्यसैले आज हामीले भन्न सक्नुपर्छ, परमेश्वर मेरो योजना पूरा गरिदिनुहोस् भन्दा पहिले मेरो जीवनमा तपाईँको उद्देश्य पूरा गर्नुहोस्। येशु ख्रिस्टमा हामी यसको सुन्दर उदाहरण देख्छौ। उहाँले आफ्नो इच्छा होइन पिताको इच्छा पूरा गर्न आफूलाई सम्पन्न भयो। लुका 22:42। क्रुस पराजय जस्तो देखिए पनि त्यहाँबाट परमेश्वरको उद्धारको उद्देश्य विजयी भयो। हे परमप्रभु, मेरो योजना र इच्छाहरू छन् तर मेरा योजना भन्दा तपाईँको उद्देश्य उत्तम छ भन्ने विश्वास गर्न मलाई सिकाउनुहोस्। मेरो इच्छा तपाईँको इच्छासँग मिलोस् र मेरो जीवनद्वारा तपाईँको उद्देश्य पूरा होस्। येशूको नाममा आमेन भनेर उहाँले लेख्नु भएको छ। पक्कै पनि हामीले आफ्नो इच्छा भन्दा परमेश्वरको योजनालाई हामीले पछ्याउनु पर्दछ। श्रोता, दानियल भाटज्यूको एउटा स्टाटस मेरो हातमा आएको छ। एउटा रिसर्च अनुसार संसारभरबाट हरेक दिन 168,000 मानिसहरूले येशूलाई ग्रहण गर्छन् र हरेक हप्ता 400-500 चर्च निर्माण हुन्छन् भनेर उहाँले लेख्नु भएको छ। पक्कै पनि यस्तै हुन सकेको हामी प्रार्थना गर्दछौ। त्यसै गरी अशोक सुब्बा विशाल लेख्नुहुन्छ, पिता परमेश्वर तपाईँलाई धन्यवाद दिन चाहन्छु। मेरो जीवनमा अहिले जे भइरहेको छ त्यो सबै तपाईँ जान्नुहुन्छ। मैले कसैलाई भन्न नसकेको कुरा पनि तपाईँ जान्नुहुन्छ र मेरो आँखाबाट झरेका आँसु, मेरो हृदयका पीड़ाहरू र मेरा डरहरू, चिन्ताहरू र आशाहरू सबै तपाईँको सामु खुल्ला छन्। हे परमप्रभु, तपाईँले मलाई जाँच्नु भएको छ र मलाई चिन्नु भएको छ। भजन संग्रह 139 एक पद भनेर उहाँले हाल्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि म ढिला नगरिकन तपाईँको बीचमा धेरै भन्दा धेरै स्टाटसहरू तपाईँको बीचमा प्रस्तुत गर्दै जानेछु। र मेरो हातमा लक्ष्मण मगरज्यूको स्टाटस परेको छ। लेख्नुहुन्छ, बाइबलले कसैलाई सकाउँदैन झन् बचाउँछ। बाइबल र इसाईले धेरैको टाउको दुखाएछ। बाइबलले आदिवासी जनजातिलाई सिद्ध्याउनु भयो भनेर यहाँ एकजना व्यक्तिको कथनलाई लिएर उहाँले लेख्नु भएको छ। अनि तल लेख्नुहुन्छ, जति धेरै विरोध त्यति इसाई बढ्दछ, विरोध नै बिउ हो भनेर उहाँले लेख्नु भएको छ। म भन्छु, विरोध बिउ होइन, विरोध चाहिँ ऊर्जा हो। श्रोता, अनि तल कमेन्टमा आएको छ, सर्वशक्तिमान परमेश्वरको महिमा होस्। हजुर श्रोता, यसकारणले गर्दा हामी विभिन्न बाधा र विरोधको बावजुद पनि परमेश्वरको राज्यमा अगाडि बढ्नु पर्छ भन्ने हामीलाई उत्साह दिँदछ र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र यतिखेर मेरो हातमा एउटा लेख परेको छ तिमोथी नेम्बाङज्यूको। उहाँले यसरी पठाउनु भएको छ, येशूले भन्नुभयो, तिमी योहन्नेसका छोरा सिमोन हौ, केफास अर्थात चट्टान भनिनेछौ। लुका 1:35-42 येशूका प्रथम चेलाहरू भन्ने शीर्षकमा उहाँले खण्ड तयार गर्नुभएको छ। तपाईँको निम्ति जस्ताको तस्तै वाचन गरेर सुनाउँदैछु। फेरि अर्को दिन यहुन्ना उनका चेलाहरू मध्ये दुईजना उभिरहेका थिए र उनले येशूलाई गइरहनु भएको देखेर भने, हेर परमेश्वरका थुमा। 37 उनले भनेको यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। 38 येशूले फर्केर हेर्नु भएर तिनीहरूलाई पछि पछि आइरहनु भएको देखेर तिनीहरूलाई सोध्नु भयो, तिमीहरू के खोज्दैछौ? उनीहरूले उहाँलाई भने, रब्बी, जसको अर्थ हो गुरुज्यू, तपाईँ कहाँ बस्नुहुन्छ? उहाँले तिनीहरूलाई भन्नुभयो, आओ र तिमीहरूले देख्नेछौ। अनि तिनीहरू गएर उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग बास बसे किनभने प्राय 4 बजिसकेको थियो। 40 यहुन्नाले भनेका कुरा सुनेर येशूलाई पछ्याउने ती दुईजना मध्ये एकजना सिमोन पत्रुसका भाइ आन्द्रियास थिए र तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेटाएर उनलाई भने, हामीले मसीहलाई अर्थात जसको अर्थ ख्रिस्ट भेटाएका छौ। तिनले सिमोनलाई येशूका ल्याए
र यसैले उनलाई हेर्नु भयो र भन्नुभयो, तिमी योआनेसका छोरा सिमोन हौ र तिमी केफास, जसको अर्थ चट्टान भनिनेछौ। यो खण्डमा योहन्ना बप्तिस्मा दिनेले येशूलाई परमेश्वरको थुमा भनी देखाइदिएपछि दुईजना चेला आन्द्रियास र अर्को व्यक्तिले येशूलाई पछ्याउन थाले। येशूले आओ र देख्नेछौ भनी निम्त गर्नुभयो र आन्द्रियासले आफ्नो भाइ सिमोन पत्रुसलाई मसीह भेटाएको खबर दिए र येशूले सिमोनलाई केफास अर्थात चट्टान नाम दिनुभयो। यसबाट हामीले निम्न शिक्षाहरू पाउन सक्छौ। येशूतर्फ फर्काउने र आफूलाई होचो देखाउने साक्षी 36 उनले येशूलाई गइरहेको देखेर हेर परमेश्वरको थुमा भन्ने बप्तिस्मा दिने यहुन्नाले आफ्ना चेलाहरूलाई आफूतिर होइन येशूतिर फर्कनको लागि प्रेरित गरेको हामी पाउँदछौ। यहुन्ना 3:30 बप्तिस्मा दिने यहुन्ना भन्छन्, उहाँ चाहिँ बढ्नु पर्छ, म चाहिँ घट्नु पर्छ। यहुन्ना 1:29 ले भन्छ, पहिले यहुन्नाले येशूलाई परमेश्वरको थुमा भने चिनाए। व्याख्या, साँचो साक्षीले आफ्नो नाम वा प्रभावलाई बढाउँदैन, बरु येशूलाई स्पष्ट रूपमा देखाउँछ र हामी अनि अरूलाई आफूतिर होइन ख्रिस्ततिर लिएर जानु पर्दछ। दोस्रो, आओ र देख्नेछौ व्यक्तिगत अनुभवको निम्ति परमेश्वरको अर्थात येशूको निमन्त्रणा। पद 38-39 ले भन्छ, येशूले उनीहरूलाई भने, तिमीहरू के खोज्दैछौ भनी सोध्नु भयो र आओ र तिमीहरूले देख्नेछौ भन्नुभयो। तिनीहरू गएर उहाँ बस्नु स्थानलाई देखे र उहाँसँगै बसे। भजन संग्रह 34:8 ले भन्दछ, परम प्रभुले पारख गरेर हेर कि उहाँ कति भला हुनुहुन्छ, उहाँमा शरण लिने मानिस धन्यको हो। मत्ती 11:28 ले भन्छ, हे थाकेका र बोझले लादिएका हो म कहाँ हो। विश्वास केवल टाढादेखि सुनेर पर्याप्त हुँदैन, येशूसँग प्रत्यक्ष भेटघाट मात्रै यसको पर्याप्त कारण हुन सक्छ। येशूले कसैलाई जबरजस्ती गर्नु भएन, तर उहाँले आओ र तिमीहरूलाई देख्नेछौ भन्ने निम्त दिनुभयो। आज हामी पनि उहाँको नजिकमा जानलाई प्रार्थना, वचन अध्ययन, आज्ञाकारिता र संगति चाहिन्छ। अरूलाई येशू कहाँ ल्याउने व्यक्तिगत सुसमाचार। पद 41, आन्द्रियासले पहिला आफ्नो भाइ सिमोनलाई भेट्टाएर भने, हामीले मसीहालाई भेट्टाएका छौ। त्यसपछि उनलाई येशू कहाँ ल्याए। पद 45, फिलिपले पनि नथानिललाई येशू कहाँ ल्याएको हामी पाउँछौ। रोमी 10:14 ले भन्छ, जसको विषयमा सुनेकै छैन उहाँ माथि तिनीहरूले कसरी विश्वास गर्ने। व्याख्या, येशूलाई साँचो गरी नजिक र गहिराईबाट बुझेपछि स्वाभाविक रूपमा अरूहरूलाई पनि ल्याउने इच्छा जन्मन्छ। घर परिवार र नजिकका मानिसहरूलाई येशू कहाँ ल्याउनु हाम्रो प्राथमिक जिम्मेवारी हो। आन्द्रियासले ठूलो प्रचार सभामा गरेका थिएनन्, तर आफ्नो भाइलाई व्यक्तिगत तरिकाले ख्रिस्टमा ल्याए। चौथो, येशूले हामीलाई चिन्नुहुन्छ र नयाँ पहिचान दिनुहुन्छ। येशूले सिमोनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योआनेसका छोरा सिमोन हौ, तिमी केफास वा चट्टान भनिनेछौ। यहुन्ना 1:42। केफास शब्दको आरामी अथवा हिब्रू शब्द हो र पत्रुस शब्द ग्रीक दुवैको अर्थ हुन्छ चट्टान हो। सम्बन्धित पदमा हामीले मत्ती 16:18 येशूले स्पष्ट भन्नुभयो, तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली बनाउनेछु। यहुन्ना 1:47-48 भन्नुभयो, नथानिएललाई पनि येशूले पहिले नै चिन्नु भएर देखिसक्नु भएको थियो। यसै 43:1 मैले तलाई नाउँ काटेर बोलाएको छु, त मेरै हो। दोस्रो कोरन्थी 5:17 ले भन्छ, हामी ख्रिस्टमा छौ भने त्यो नयाँ सृष्टि हो, यदि कोही ख्रिस्टमा छ भने। व्याख्या, येशूले हामीलाई हाम्रो वर्तमान अवस्था मात्र होइन, उहाँले दिन चाहनु भएको भविष्यको पहिचान पनि हेर्नुहुन्छ। सिमोन कमजोर र अस्थिर मानिस थिए, तर येशूले उसलाई चट्टान बनाउनु भयो। उहाँले हामीलाई पनि नयाँ नाम र उद्देश्यको साथ नयाँ सृष्टि दिनुभएको छ। छोटकरीमा, येशूलाई स्पष्ट रूपले चिनाएर ल्याउने साक्षी बनाऊ, उहाँको निम्तोलाई स्वीकार गरी व्यक्तिगत रूपमा उहाँको ख्रिस्टत्वलाई बुझेर उहाँलाई अनुभव गरौं। जसलाई हामी भेट्टाउँछौ उसलाई पनि ख्रिस्टमा लैजाउ, विशेष गरी आफ्नै परिवारलाई। येशूले हामीलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ र हाम्रो जीवन बदल्नुहुन्छ भन्ने विश्वास राखौं। यो शिक्षाहरू हामीलाई आज पनि प्रत्यक्ष रूपमा लागू हुन्छ। येशूलाई पछ्याउने र उहाँसँग समय बिताउने र अरूलाई उहाँ कहाँ ल्याउने। श्रोता, तपाईँले पनि आन्द्रियासले जस्तो छिमेकी साथीभाइ परिवारलाई ख्रिस्ट चिनाएर ल्याउने काम गर्न सक्नुहुन्छ। प्रभुले तपाईँलाई आशिष दिनुभएको होस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको आदरणीय श्रोता, अब पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर फेरि पनि म तपाईँको बीचमा थुप्रै आशिषमय स्टार्टर्सहरू तपाईँको बीचमा राख्ने बेला भइसकेको छ। र यतिखेर मेरो हातमा एउटा स्टार्टस परेको छ फेसबुक पेजबाट, पास्टर एडमन्ड स्याकी ब्राउनले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ, फर द स्पिरिट गड गेभ अस डजन्ट मेक अस टिमिड बट गिभ अस पावर लभ एन्ड सेल्फ डिसिप्लिन, 2 Timothy 1:17। उहाँ अगाडि लेख्नुहुन्छ, एक्सिलेन्स एन्ड प्रोफेसनलिजम आर नट एचिभेबल इन द एब्सेन्स अफ सेल्फ डिसिप्लिन। Discipline is the bridge between goals and accomplishment. This is because without hard work and discipline, it is impossible to be a top professional and become an achiever. Even to the joy, good health and to bring true happiness to your family, one must first disciple and control his own or her own desire and pleasure. It's said that for you to be professional in every field of individual, you must practice or rehearse 10,000 hours in that field. So then, if practicing any skill for 10,000 hours is sufficient to make you an expert, how many hours do you practice or rehearse a day? It definitely takes a high level discipline to do this. Jesus said, if anyone wants to follow me, he must first deny himself, take up his cross and follow him. Again, he said, no one builds a house without first counting the cost. Apostle Paul said in 1 Corinthians 9:27, I keep my body down and bring it into subjection, lest that any by any means when I have preached to others, I myself should be disqualified. He disciplined himself even in the matters of gospel. What is discipline then? Discipline is doing something that needs to be done even if you do not want to do it or feel like doing it. It is a basic foundation of the beginning of every new goal that you want to achieve. So, achieve a goal first, you need to choose and or establish the path that you need to follow in order to achieve it. Then you need to stick to that path until you succeed in achieving that goal. This is what I call discipline. You need to follow the decided path necessary to achieve your goals even if you do not want to, but you have to if you want to achieve your goal. You need to repeat something over and over again until it becomes a habit and you do not have to do it forcefully anymore. Keep in mind that willpower is also one thing that plays a significant role in becoming a disciplined person. You cannot be disciplined if your willpower is not strong enough to follow the path that leads to your goal. It is not always the hard work that enables you to overcome your hardship and achieve your goals. It is the discipline that determines your destiny. The secret of discipline is a motivation. One has to be self-motivated and self-driven for this, because self-discipline is inherent. It comes from within. Self-discipline produces character, and God is more interested in our character than He is in our comfort. Good morning. Have a glorious day. Keep the faith, Pastor Edmund Shaki Brown. भगवान लेख्नुभएको छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र यो आशिषमय स्टार्टर पछि र अब भने फेरि पनि तपाईँको बीचमा अझै आशिषमय स्टार्टर्सहरू राख्ने बेला भइसकेको छ र अब भने तपाईँको बीचमा अर्को एउटा आशिषमय स्टार्टस राख्न म गइरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ पास्टर जोन असोनिक फ्रेन्ड्सले। लेख्नुभएको छ, दिस इज द फर यु टुडे, वाट इज टेक विल यु बिलिभ एन्ड एक्सेप्ट इट भनेर लेख्नुभएको छ। र अनि उहाँले Psalm 125:7 लेख्नुहुन्छ, द लोर्ड स्याल प्रिजर्व यु फ्रम द अल इभिल, हि स्याल प्रिजर्व युर सोल, यु माइट नट रियलाइज इट बट गड ब्लक्स द डेभिल्स प्लान अल द टाइम, इफ यु फिल द्याट गड इज प्रोटेक्टिङ यु, गिभ हिम प्लिज प्रेज एमेन भनेर उहाँले लेख्नुहुन्छ। त्यसै गरी मेरो हातमा बाइबल डेली नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ, लेख्नुहुन्छ, सबै कुराको अन्त्य नजिकै आएको छ, यसकारण आफ्नो प्रार्थनाको निम्ति शुद्ध मनको र सचेत भइरह, पहिलो पत्रुस 4:7 उहाँले पठाउनु भएको छ।
परमेश्वर तपाईँलाई आशिष दिनु भएको होस्। तदनी श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ। जानुका बस्नेतज्यूले लेख्नुहुन्छ, कहिलेकाहीँ मानिसले एउटै पापलाई वर्षौंसम्म दोहोर्याउँछ र भन्छ केही भएको छैन, तर पाप लामो समयसम्म दण्डित नभएको जस्तो देखिनु भनेको परमेश्वरले पापलाई अनुमोदन गर्नुभएको हो भन्ने होइन। परमेश्वरको धैर्यलाई पाप गर्ने अनुमति नसम्झौं भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ। दानियल सिद्धलज्यूले लेख्नुहुन्छ इजिकेल 38:23, यसरी म मेरो महानता र पवित्रता देखाउनेछु र धेरै जातिहरूको दृष्टिमा म आफैलाई प्रकट गर्नेछु, तब उनीहरूले म नै परम प्रभु हुँ भन्ने जान्नेछन् भनेर उहाँले इजिकेल 38:23 हाम्रो बीचमा राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। श्रोता, अब अनि फेरि पनि कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परेको छ थ्रोन अफ ग्रेस नामको फेसबुक पेजबाट लेख्नुहुन्छ यसकारण विश्वास सुनाईबाट र सुनाई चाहिँ ख्रिस्टको वचनबाट आउँछ रोमी 10:17 भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता त्यसै गरी मेरो हातमा अर्को एक आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ LFJ केशव आचार्यले लेख्नुहुन्छ तिमीहरू मलाई व्यर्थमा खोज भनी मैले याकुबको सन्तानलाई भनिन यसाया 45:19 किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्ने कुरा पक्का विश्वास गर्नुपर्छ Hebrews 11:16 भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्टाटस परेको छ यसु ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट हिन्दीमा एउटा लेख परेको छ म तपाईँको निम्ति पढेर सुनाइदिनेछु उहाँ लेख्नुहुन्छ इसमें अचम्बा मत करो क्योंकि वो समय आता है कि जितने कब्रों में है उसका शब्द सुनकर निकलेंगे जिन्होंने भलाई की है वो जीवन के पुनरुत्थान के लिए जी उठेंगे और जिन्होंने बुराई की वे दंड के पुनरुत्थान के लिए जी उठेंगे Daniel 12:2 भनेर उहाँले लेख्नु भएको छ अनि अर्को खण्ड तल लेख्नुहुन्छ यहोन्ना 5:28-29 बाइबल

यो सुमधुर गीतपछि पुनः स्वागत छ। मेरो हातमा हिन्दी ओली बाइबल वचन नामको फेसबुक पेजबाट विजय मसिह लेख्नुहुन्छ, अपने लिए धार्मिकताका बीज बो तब करुणा के अनुसार खेत की कटनी पाओगी, अपनी पड़ती भूमि को जोतो, देखो अभी यहोवा के पीछे होने लेने का समय है कि वो आए और तुम्हारे ऊपर उद्धार बरसाए, उसे 10:12 भनेर लेख्नुभएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टार्टस परेको छ जसलाई विजय बिकज्यूले पठाउनु भएको छ। लेख्नुहुन्छ, पवित्र धर्मशास्त्र बाइबलले हामीलाई कति राम्रो उपदेश दिएको छ, त्यसैले बाइबल पढ्ने बानी बसालौं ताकि हामी कुन मार्गमा हिँड्नु पर्ने हो सो थाहा पाउन सकौ। हितोपदेश 22:24-25 भन्छ, रिसा मान्छेलाई साथी नबनाऊ अनि झडङ्ग रिसाउनेसँग नहिँड, नत्र त तिमीले त्यसको चाल सिक्छौ र आफ्नो प्राणलाई पासमा पार्छौ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तदनि श्रोता, यसै गरी मेरो हातमा क्रिस्चियन जीवन दर्पण नामको फेसबुक पेजबाट एउटा छोटो सन्देश यहाँ प्रस्तुत गरिएको छ। उहाँ लेख्नुहुन्छ, जब उसले आफू हिँडेको बाटो फर्केर हेर्छ, जब उसले आफ्नो जीवनको यात्राको हरेक चरणलाई सम्झन्छ, तब उसले आफ्ना यात्रा कठिन भए पनि वा सुगम भए पनि हरेक चरणमा परमेश्वरले नै उसको मार्ग मार्गदर्शन गरिरहनु भएको र उसका निम्ति त्यसको योजना बनाइरहनु भएको देख्छ। उसले आफूलाई थाहा नपाई आजसम्म डोर्याउने परमेश्वरलाई ध्यानपूर्ण योजना साथै उहाँको होसियारी पूर्ण बन्दोबस्त नै थियो भन्ने कुरा बुझ्छ। तिमीहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार गर्न सक्नु, उहाँको मुक्ति स्वीकार गर्न सक्नु व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष हो भन्ने थाहा हुनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा लघु कथा परेको छ परमेश्वरको नजरको शीर्षकमा, जसलाई प्रेषित गर्नुभएको छ पृथ्वी थापाज्यूले। लेख्नुहुन्छ, रमेश हरेक आइतबार चर्च जान्थ्यो, हातमा बाइबल हुन्थ्यो र मुखमा मिठा वचन पनि, तर ऊ परमेश्वरको वचन पढ्नुभन्दा मानिसहरूले आफूलाई राम्रो विश्वासी भनेर प्रशंसा गरून् भन्ने चाहन्थ्यो। एक दिन चर्चका वृद्ध पास्टरले उनलाई एउटा पुरानो बाइबल दिँदै भने, बाबु मानिसलाई देखाउन होइन परमेश्वरलाई बुझाउन सक्ने गरी वचन पढ। रमेशले त्यो कुरा गम्भीरतापूर्वक लिएन। केही समयपछि उसको जीवनमा ठूलो समस्या आयो। उसले आफ्नो बुद्धिमा निर्णय गर्यो र गलत बाटोमा पुग्यो। एक रात ऊ एक्लै बसेर त्यही पुरानो बाइबल खोल्यो र आँसु झार्दै गर्दा उसको नजर 2 तिमोथी 2:15 पुग्यो। सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूलाई परमेश्वरमा ग्रहणयोगी तुल्याउने भर मजदुर प्रयत्न गर। यस वचनले उसको हृदय छिया छिया भयो। उसले बिस्तारै भन्यो, प्रभु मैले मानिसको नजरमा असल देखिन खोजे तर तपाईँको नजरमा विश्वास योग्य बन्न बिर्सिए। त्यो रातदेखि रमेशले बाइबल पढ्ने तरिका बदल्यो। अब ऊ पदकण्ठ गर्न मात्र होइन तर बुझ्न, पालन गर्न र आफ्नो जीवनमा उतार्न थाल्यो। वर्षौं पछि एक जवानले उसलाई सोध्यो, दाई तपाईँलाई परमेश्वरको सेवामा सफल बनाउने रहस्य के हो? रमेशले मुस्कुरायो र भन्यो, मानिसले मलाई योग्य देखोस् भन्ने होइन, परमेश्वरले मलाई विश्वास योग्य कामदार देख्नु भएको होस्। मैले यही चाहना राखेँ। त्यस दिन जवानले बुझ्यो, परमेश्वरको नजरमा ठूलो बन्न धेरै मानिसहरूको ताली चाहिँदैन, सत्यको वचनमा विश्वासयोग्य भएर हिँड्ने हृदय चाहिन्छ। आज हामी पनि आफैलाई सोधौं, म मानिसहरूलाई खुसी पार्न बाँचिरहेको छु कि या परमेश्वरलाई ग्रहणयोग्य हुने गरी भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तादिनी श्रोता, अब भने बेन्जामिन यस बेन्जीको अर्को एउटा स्टाटस म तपाईँको बीचमा राख्न चाहन्छु। येशूले उसने कहा, मार्ग और सत्य जीवन मैं ही हूँ, बिना मेरे द्वारा कोई पिता के पास नहीं पहुँच सकता। यदि तुमने मुझे जाना होता तो मेरे पिता को भी जानते है और अब उसे जानते हो और उसे देखे भी हो। यूहन्ना 14:6-7 में वहाँ लेख्नु भएको छ। परमेश्वरले तपाईलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रमबाट पनि हामी बिदा लिने समय भइसकेको छ र कार्यक्रमबाट प्रस्तोता म जनाथन गिरी र साथ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ आजको यो कार्यक्रमबाट ओजी लिन चाहन्छौ। तर त्योभन्दा पहिले आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह र सुझाव दिनको लागि एउटा ठेगाना दिन चाहन्छौ जुन रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्रणाली पोस्ट बक्स नम्बर 25605 अनाम नगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्था श्रोता, अब भने यिनै ठेगानाको साथसाथै कार्यक्रमबाट बिदा हुन्छौ। सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मरेँ के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हो।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मेरो नाम इमानुएल टडा। अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठ लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र केही समयदेखि लगातार मैले सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तक पढ़िरहेको छु र यो पुस्तकलाई लेख्नु भएको छ लेखक विनय भण्डारी लेख्नु भएको छ र विनय भण्डारीको बारेमा भन्नुपर्दा उहाँ पास्टर पनि हुनुहुन्छ र धेरै युट्युबमा हामी उहाँको वचनको सेवकाई, रेडियो, टेलिभिजन विभिन्न ठाउँमा हामी देख्न सक्छौं र यो किताब जब म दिनदिनै पढ़िरहेछु यो एकदमै यसले आशिषमय मलाई बनाइरहेको छ। मलाई लाग्छ तपाईँ पनि आशिषित भइराख्नु भएको छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

तापक्रम नियन्त्रण यन्त्र हो। परमेश्वरलाई थर्मोमिटरको रूपमा पनि हामीले कल्पना गर्न सक्छौ। जब उहाँले तापक्रम बढाउनुहुन्छ त्यसको पछाडि सधैँ असल र भव्य योजना आउने गर्दछ। यदि परमेश्वरलाई तपाईँको कुनै वास्ता नहुँदो हो त उहाँले समस्याको ताप बढाउनु हुने थिएन। जसरी सुनवाईलाई आगोमा खारिन्छ, जसरी सुनलाई आगोमा खारिन्छ, त्यसरी नै परमेश्वरले योसेफलाई चरम समस्याद्वारा निर्माण गर्दै हुनुहुन्थ्यो। जब तिनले अर्को सपना देखे र तिनका दाजुभाइलाई यसो भनेर बताए, सुन्नुहोस्, मैले अर्को सपना देखे, सूर्य, चन्द्र र 11 ताराले मलाई दण्डवत गरिरहेका थिए। जब तिनले आफ्नो बुवा र दाजुलाई यो सपना बताए तब तिनका बुवाले तिनलाई हप्काएर भने, तैले देखेको यो सपना के हो? के साँच्चै नै म र तेरी आमा र तेरो दाजुहरू आएर भुइँसम्मै झुकेर तँलाई ढोग्नु पर्ने? तब तिनका दाजुहरूले तिनलाई दाह गर्न लागे, तर तिनको बुवाले चाहिँ यो कुरा मनैमा राखे। उत्पत्ति 37:9-11। म यो कुरालाई राम्रोसँग बुझ्न सक्छु। धेरै श्रीमानहरूलाई आफ्नी श्रीमतीलाई सुत्केरी व्यथा लाग्दा कस्तो हुन्छ भन्ने कुरा देखेका हुन्छन्। हाम्रो पहिलो सन्तान जन्मिँदा म मेरो श्रीमती कौशिलासँगै थिए। बच्चा नजन्मिँदासम्म मैले उहाँलाई एकपछि अर्को वेदना सहिरहेको निहालिरहेको थिए। कुनै अवस्थामा सुत्केरी अवस्था 12-24 घण्टासम्म जान सक्छ। यसकारण पीड़ा कम गर्न पनि विभिन्न औषधिहरू दिने गरिन्छ। विज्ञहरूको अनुसार सुत्केरी अवस्थाको वेदना हड्डी भाँचिएको जत्तिकै पीड़ादायी हुने गर्छ। सपना देख्ने व्यक्तिहरूको लागि दुखाईलाई औषधिले निष्क्रिय पार्न सक्दैन। यो एउटा नियमित प्रक्रिया नै हो। योसेफले आफ्नो जीवनमा एक पछि अर्को समस्या वेदना अनुभव गरिरहे। परमेश्वरले उनलाई दुःखपन्नबाट बचाउनु भएन। उनलाई आफ्नो बुवाले माया गरेको कारण घृणा गरियो। परिवार भनेको सुरक्षाको ठाउँ हुनु पर्थ्यो, तर योसेफको लागि आफ्नै परिवारका सदस्यहरू उनको विरूद्धमा उभिए। जब उनले आफ्नो दोस्रो सपना सुनाए, त्यो विरोध झन कडाउँदै गयो। शुरूमा यो 10 विरूद्ध 1 थियो भने दोस्रो सपनासँगै विरोधीहरू थपिए, उनको 10 दाजुहरू, उनका बुवा र बुवाका पत्नीहरू। यदि ती सपनाहरू याकुबका जेठा छोरा रुबिनले देखेका भए त्यो परम्परागत रूपमा बढ़ी स्वीकार हुने थियो, तर परमेश्वरले परम्परागत अपेक्षाहरूलाई भंग गर्दै योसेफद्वारा आफ्नो योजना पूरा गर्नलाई चुन्नुभयो। पास्टर जोन डब्ल्यू ग्रेले आफ्नो पुस्तकमा लेख्छन्, विश्वासीहरूको जीवनमा प्रत्येक कुरा कि त परमेश्वरको योजनामा कि त उहाँको अनुमतिमा हुने गर्छ। योसेफले भोगेका समस्याहरू परमेश्वरको अनुमतिमा आएका थिए। उहाँले योसेफको यात्राको हरेक पाइलालाई आफ्नो योजना अनुसार संयोजन गर्दै हुनुहुन्थ्यो। यदि तपाई पनि ईश्वरीय सपना बोकेको व्यक्ति हुनुहुन्छ भने चोटविहीन हुनुहुने हो छैन। योसेफसँग दुखाई सहन गर्ने अद्भुत क्षमता थियो। सपना पूरा गर्न बाक्लो छाल चाहिन्छ। तपाईले चोट सहन सक्ने क्षमता बढाउनुपर्छ। सामेल आर चन्दले आफ्नो पुस्तकमा खेलाड़ीहरूले दुखाईलाई कसरी पार गर्छन् भनेर यसरी वर्णन गरेका छन्। खेलाड़ीहरू प्राय दुखाई सहँदै खेल्छन्। उनीहरूलाई यो थाहा छ कि उनीहरूले दुखाईसँग मित्रता गाँच्नुपर्छ। एकजना एनएफएल लाइन्सम्यानका अनुसार फुटबल खेल्नु हरेक दिन शहरी दुर्घटनामा पर्नु जस्तै हो। त्यही पनि उनीहरू किन खेल्न छोड्दैनन् त? किनभने उनीहरूलाई खेल्न मनपर्छ। उनीहरू राम्रोसँग थाहा हुन्छ कि दुखाई र पीड़ा नै टीममा रहन मैदानमा प्रतिस्पर्धा गर्न चुकाउनु पर्ने मूल्य हो। प्रेरित पावलले यस कुरालाई 1 कोरिन्थी 16:9 यसरी भनेका छन्, किनभने मेरो लागि एउटा ठूलो प्रभावकारी ढोका खुलिएको छ, त्यहाँ धेरै विरोधीहरू छन्। ठूला अवसरहरू ठूला विरोधीहरू एकसाथ देखा पर्छन्। परमेश्वरले पावलको लागि एफिसियसमा प्रचार गर्नको लागि ढोका खोलिदिनुभयो, जहाँ यीशु ख्रिस्टको सुसमाचारप्रति शून्य सहनशीलता थियो र धर्म परिवर्तन गर्न नदिन कड़ा नियम बनाइएको थियो। शैतान चुपचाप तपाईले परमेश्वरको योजना पूरा गर्दै गरेको हेरेर बस्दैन, त्यसैले अवश्य पनि बाधा सिर्जना गर्छ। ठूला अवसर त्यति नै ठूलो विरोध। आफ्नै परिवारले उनलाई
नबुझ्दा पनि योसेफले परमेश्वरको उत्तम योजनासँग आफूलाई समायोजन गरे। उनको जीवनमा आएका आधी बेरीहरूका बावजुद उनी अडिग र अटल रहे। बिशप टेर्सी बोनले यो कुरालाई यसरी व्यक्त गर्छन्, कहिलेकाहीँ परमेश्वरले उनलाई आगोको भट्टीबाट उद्धार गर्नुहुन्छ, तर कहिलेकाहीँ उहाँले तपाईँलाई आगो प्रतिरोधी बनाउनुहुन्छ। जब उहाँ तपाईँलाई आगो प्रतिरोधी बनाउनुहुन्छ, तपाईँले त्यो सहनै पर्छ। योसेफको लागि आगोको भट्टी उनकै परिवार बनियो। जति परमेश्वरले आफ्नो योजना प्रकट गर्दै जानुभयो, त्यति नै आगोको भट्टी तातियो। त्यही पनि ती परिस्थितिहरूको बीचमा आगोले उनलाई अझै बलियो बनायो। योसेफले योसेफ नाउँ भएका एकजनालाई तिनीहरूको अघि पठाउनुभयो, जो कमारा हुनलाई बेचिएका थिए। तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दुःख दिए र तिनको गालामा फलामको जंजीर लगाइदिए। जबसम्म तिनको वचन पूरा भएन तथा परमप्रभुको वचनले तिनलाई सच्चा प्रमाणित गरेन, राजाले मानिस पठाएर तिनलाई छुटकारा दिए। जनताको शासकले तिनलाई बन्धनबाट मुक्त गरे। राजाले तिनलाई आफ्नो राजभवनका प्रधान बनाए।

योसेफमा दृढ विश्वास र सहनशील थिए। समस्या रूपी आगोको भट्टीले उनलाई निराश तुलाएन, त्यसैले उनलाई अझै निखारेन, मदत गर्यो। उनी समस्याका आगो सामना गर्न सक्ने भने सपना देख्नेहरूलाई परमेश्वरले भरोसा गर्नु अघि जाँच गर्नुहुन्छ। हामी मध्ये धेरैजना दुई तीन पटक चोट वा अस्वीकृति भोगेपछि हार मान्ने गर्छौं, तर योसेफले कहिल्यै हार मानेनन्। उनको बुवाले उनलाई माया गरेका कारण र उनी सपना देख्ने व्यक्ति भएको कारण योसेफलाई तिरस्कार गरियो। परिवारमा उनलाई साथ दिने कोही भएनन्, तरै पनि उनले परमेश्वरको प्रक्रियामा भरोसा गरिरहे। आफ्नै बुवाले उनको सपनालाई अविश्वास गर्दा पनि योसेफले परमेश्वरप्रति कहिल्यै शंका गरेनन्। सपना देख्नेहरूले यस्तै परिपक्वता विश्वास गर्नु आवश्यक हुन्छ। संकटको दिनमा लर्खराइकन भने तेरो बल कति कम रहनेछ। तपाईँको भित्री शक्तिको साँचो मापन समृद्धिको ऋतुमा देखिँदैन, बरू तपाईँको आगोको भट्टी कति दृढतापूर्वक उभिनुहुन्छ त्यसमा देखिन्छ। योसेफलाई आफ्नै परिवारबाट सताइयो, त्यही पनि उनले पीड़ित हुनको सट्टा दूरदर्शी भन्ने बाटो रोजे। चोट सहन सक्ने उनको क्षमताको प्रमाणित गरियो कि उनी सपना बोक्ने योग्यका थिए। तपाईँको भित्री शक्तिको साँचो मापन समृद्धिको ऋतुमा देखिँदैन, बरू तपाईँको आगोको भट्टीमा कति दृढतापूर्वक उभिनुहुन्छ त्यसमा देखिन्छ। र रगतले पोतिएको अफिमको नक्सा। अफ्रिकी देशमा लोसोथोमा मिशनरीको रूपमा सेवा गर्दै गर्दा रेनहार्ड बोलिङलाई बारम्बार तोरिने रगतले पोतिएको अफ्रिकाको दर्शनले धेरै विचलित बनायो। उनी कार्यरत संस्थाले उनको भीड़लाई सुसमाचार प्रसार गर्ने जोशलाई समर्थन गरेन। बोर्डका सदस्यहरूले परम्परागत मिशनरी कार्य नै अफ्रिकाको उद्धारको लागि सबैभन्दा प्रभावकारी तरिका हो भन्ने विश्वास गर्थे। यसकारण उनको लाखौं मानिसमाझ एकसाथ सुसमाचार पुर्याउने दर्शनलाई उनीहरूले अस्वीकार गरे। उनीहरूको विरोधका बावजूद हामी देख्न सक्छौ निरन्तर एक ईश्वरीय बोलावटको महसुस भइरह्यो। उनको सेवकाईमा निर्णयहरू मोड़ तथा आयो। उनले आफैलाई कोठामा बन्द गरी परमेश्वरको मार्गदर्शन खोज्न थाले। उनले आफ्नो निराश पोख्दै उनलाई सोधे कि साँच्चै भीड़लाई एकसाथ सुसमाचार प्रचार गर्नु परमेश्वरको तपाईँको इच्छा हो? तब उनले स्पष्ट रूपमा परमेश्वरले यसो भन्नुभएको सुने, यदि तिमीले मैले दिएको दर्शन त्याग्यौ भने म अरू कुनै व्यक्ति खोज्न बाध्य हुनेछु जसले यसलाई अस्वीकार गर्छ र मेरो चाहना अनुसार काम गर्छ। यसले उनलाई गहिरो प्रभाव पार्यो। उनले आफ्नो संकोच र अविश्वासको लागि पश्चाताप गरे र कहिल्यै पछि नफर्किने दृढ संकल्प गर्दै परमेश्वरले दिनुभएको दर्शनमा पूर्ण रूपमा समर्पित भए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

परमेश्वरले दाउदको बोलावटलाई अगमवक्ता सामुएल मार्फत प्रकट गर्नुभयो। सामुएल त्यस समयमा एक आदरणीय र विश्वासयोग्य परमेश्वरको अगमवक्ता मानिन्थे, जसको योग्यतामाथि कुनै प्रश्न उठाइँदैन थियो। परमेश्वरले उनलाई दाउदलाई अभिषेक गर्न अराउनुभयो र त्यसको लागि तोकिएको स्थान समेत बनाउनुभयो। प्रेरितहरूको हकमा पनि यही कुरा लागू हुन्छ। यीशु स्वयं आफैले उनीहरूलाई बोलाउनुभयो र नियुक्त गर्नुभयो। प्रेरित पावलको रूपान्तरण नियुक्ति पनि यरूशलेमको सभा अघि हननिया र बर्नबास मार्फत प्रमाणित गरिएको थियो। तर हरेक बोलावट मानवीय प्रमाणीकरण वा मान्यता सहित आउँदैन। योसेफसँग परमेश्वरद्वारा दिएको सपना थियो, तर यसलाई पुष्टि गर्ने कुनै अर्को उदाहरणीय व्यक्ति थिएन। उनले त्यो सपना सिधै परमेश्वरबाट प्राप्त गरे, तर त्यसलाई प्रमाणित गर्ने कुनै दस्तावेज वा भविष्यवाणी नै थिएन। यसकारण पनि उनले तीव्र विरोधको सामना गर्नु पर्यो। उनको सपनामा स्वर्गीय मोहर लगाइएको थियो, त्यही पनि उनकै परिवारले त्यसलाई अस्वीकार गरे। यदि त्यो सपना कुनै अगमवक्ता मार्फत आएको भए उनले कम अवरोधको सामना गर्नुपर्थ्यो होला। रगतले पोतिएको अफ्रिकाको दर्शन एक स्वर्गीय खाका थियो। तपाईँको हृदयमा परमेश्वरले कस्तो दर्शन रोप्नु भएको छ? के तपाईसँग कुनै यस्तो सपना छ जो त्यति दृढ, प्रबल र सक्षम छ? तपाईलाई विश्राम गर्न दिँदैन? सिक्किम भारतको वर्ड अफ लाइफ चर्चका पास्टर दानिल छेत्रीको अनुसार बिसन्चो पनि यस्तो भाषा हो जुन परमेश्वरले बिना शब्द र बिना ध्वनि प्रयोग गर्नुहुन्छ। बंगी जबसम्म भीड़लाई एकसाथ सुसमाचार प्रसार गर्ने दर्शन पूरा गर्नतर्फ अघि बढेनन्, उनमा विसन्चोपन रहिरह्यो। मैले पनि यो कुरा अनुभव गरेको छु। जबसम्म हामीले नेपालमा रेडियो र टेलिभिजन मार्फत सुसमाचार कार्यक्रम वर्ड एण्ड लाइफ शुरू गरेनौ, तबसम्म मेरो हृदयमा विसन्चोपन भइरह्यो। यो पुस्तक पढ्दै गर्नुहुँदा तपाईँको लागि मेरो प्रार्थना यही छ, परमेश्वरले तपाईँलाई यस्तो तीव्र बेचैन दिउन् जसले तपाईँलाई आफ्नो जीवनको लागि उहाँको दर्शन पूरा गर्न अग्रसर गराओस्। सम्मेलनमा आफ्नी छोरी सारा जेक्स रोबर्टलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो। उहाँले उनलाई अभिषेक गर्दै यो घोषणा गर्नुभयो, तिम्रो शिरमा खन्याइएको तेलको प्रत्येक थोपासँगै सर्वशक्तिमान परमेश्वरको शक्ति र सामर्थ्य तिम्रो जीवनमा रहिरहोस्। पछि उहाँले यो कुरा लेख्नुभयो, मैले तिमीलाई मेरो सानी छोरीबाट कयौं पुस्ताका स्त्रीहरूलाई प्रभाव पार्न सक्ने एक अगुवा, परिवर्तनकारी, प्रभावशाली व्यक्तित्वको रूपमा हुर्किएको देखेको छ। तिमीले धेरैको जीवनलाई प्रभाव पारेकी छौ र तिम्रो शारीरिक पिताको रूपमा मलाई अति गौरव छ। यो जिम्मेवारी तिमीलाई हस्तान्तरण गर्न पाउनु मेरो लागि विशेष सम्मान हो। तिमीले यो जिम्मेवारी आफ्नो मेहनतद्वारा हासिल गरेका हौ अनि महिलाहरूको शक्तिकरणको लागि परमेश्वरले तिमीलाई जहाँ लैजानुहुन्छ त्यहाँ तिमी उत्कृष्ट हुनेछौ। त्यसपछि उहाँले एउटा गम्भीर चेतावनी पनि दिनुभयो, केही मानिसले तिमीलाई बाधा दिने नै आफ्नो पेसा बनाउनेछन्। अर्को शब्दमा, केही मानिसले तिम्रो जीवन बर्बाद पार्ने प्रयासलाई नै आफ्नो सेवकाई बनाउनेछन्। तपाईँको सपना परमेश्वरको प्रमाणित गर्नुभएको छ। तिनमा अलौकिक सम्भावनाहरू हुन्छन् जब तपाईँको नजिकमा मानिसहरूबाट नै विरोध आउँछ। त्यसमा अचम्म नमान्नुहोस्। तपाईँको जीवनमा परमेश्वरको बोलावटको महानता मानिसले देख्न नसक्ने त्यसलाई रद्द वा असम्भव बनाउँदैन। यसुले आफैले योहन्ना 15:18 यो कुरा भन्नुभएको छ, यदि संसारले तिमीलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि उनीहरूले प्रभु येशूलाई त छोडेनन् भने तपाईलाई पनि छोड्ने छैनन्। तर साहस गर्नुहोस्, परमेश्वरले तपाईलाई दिनुभएको दर्शन पूरा

गर्न उहाँले सक्षम बनाउनुहुनेछ। तपाईँको सपना मानिसद्वारा अग्र प्रमाणित तर त्यस परमेश्वरको मोहर लगाएको छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र तपाईँको सपना परमेश्वरले प्रमाणित गर्नुभएको छ। तिनमा अलौकिक सम्भावनाहरू हुन्छन्। जब तपाईँको नजिकका मानिसहरूबाट नै विरोध आउँछ त्यसमा अचम्म नमान्नु

आदरणीय श्रोता, हामीले आज पुस्तक पाठमा पढ्दै थियौं युसेफको जीवनमा आएका तनाव अथवा युसेफले भोग्नु परेका संकट अथवा युसेफको जीवनमा परिवारको साथ नरहेको कुराहरू। जब परमेश्वरबाट तपाईँ र मैले त्यो दर्शन, त्यो भिजन, त्यो आवाज हामी सुन्छौ नि, मान्छेहरूले तपाईँ र मलाई बताउँदैनन्, तब हामी देख्न सक्छौ नोहाको जीवनमा पनि त परमेश्वरले नोहा तिमीले जहाज बनाऊ, अनि नोहाले जहाज बनाए, मानिसहरूले एकदमै विरोध गरे, होइन, कसैले के भने, कसैले के भने, कसैले पागल भने, कसैले बौला भने। अनि समय आयो, अनि नोहालाई परमेश्वरले आफ्नो परिवार र केही जनावरहरू राख्ने अधिकार पनि दिनुभयो, राखे उनले। अनि सबै कुराहरू के भयो त्यहाँ, नष्ट भएका छन् पानी परेर, होइन, प्रलयले सबै कुराहरू नष्ट गरेको छ। तर यहाँ एउटा कुरा के बुझ्न सकिन्छ भने, हो, परमेश्वरको आवाज सुन्ने मान्छेलाई त कहाँ मान्छेले मन पराउँछन् र मन पराउँदैनन्, किनकि तपाईँको सम्पर्क सिधै परमेश्वरसँग हुन्छ। परमेश्वरसँग सम्पर्क गर्ने मान्छेलाई संसारका मानिसहरूले मन पराउँदैनन्, किनभने तपाईँ ईश्वरीय कुराहरू गर्नुहुन्छ, उनीहरू संसारिक कुरा गर्छन्, त्यो भएर कति कुराहरू तालमेल मिल्दैन, त्यो भएर एक्लो भइन्छ। जस्तै युसेफले परमेश्वरसँगको सिधै सम्पर्कमा उनले के देखेका थिए, दर्शन देखेका थिए, र त्यो आवाज परमेश्वरले युसेफलाई दिनुभएको थियो, म तिम्रो जीवनबाट समरोधको काम गर्दैछु, तिम्रो जीवनमा यो हुनेछ भनेर ती कुराहरू दिइसक्नु भएको थियो। त्यो भएर उसलाई कसैले मन पराएन, उसको दाजुभाइले मन पराएनन्, होइन, नियम अनुसार त दाजुको हुनुपर्ने, तर भाइ, यो कुरा पनि उनीहरूलाई मन परेन। तर परमेश्वरले छान्ने चुन्ने तरिका चाहिँ फरक छ। हो, मान्छेले जेठो माइलो साइलो गर्लान्, तर परमेश्वरले त्यो हेर्नुहुन्न। परमेश्वरले जेठो माइलो साइलो हेर्नुहुन्न, परमेश्वरले हृदय हेर्नुहुन्छ भन्ने कुरा यहाँ हामी थाहा गर्न सक्छौ। त्यो भएर तपाईँ र म पनि कतिचोटि परमेश्वरबाट त्यो आवाज, त्यो दर्शन, त्यो बोलावट हामीले पाइरहेका हुन्छौ। त्यो भएर तपाईँ र मैले परमेश्वरको आवाज सुनेर अघि बढ्यौं भने परमेश्वरले तपाईँ र मेरो जीवनमा काम पक्कै पनि गर्नुहुन्छ। जसरी युसेफको जीवनमा परमेश्वरले यति धेरै शक्तिशाली काम गर्नुभयो त्यो तपाईँ र मलाई थाहा छ, त्यसरी नै परमेश्वर तपाईँ र मेरो जीवनबाट शक्तिशाली काम गर्न चाहनुहुन्छ। के हामी तयार छौ त? अब तपाईँ र म तयार हुने समय आइसकेको छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, आज युसेफको जीवनबाट केही महत्वपूर्ण कुरा राखे मैले। लेखक विनय भण्डारीद्वारा लेखिएको पुस्तक सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तकबाट निकै नै महत्वपूर्ण अंश आज मैले कार्यक्रममा राखेर अर्को हप्ता योभन्दा एकदमै आशिषमय अंश राख्ने वाचा गर्दै अहिलेलाई भने कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्या र म ब्रह्म बिदा हुन्छौं। धन्यवाद। जय मसीह। नमस्कार।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी कार्यक्रमको मुख्य भागमा आएका छौं। आजको कार्यक्रममा हामीले ख्रिस्टीय जीवनको सत्य घटनामा आधारित रेडियो नाटक लिएर उपस्थित भएका छौं। अब लागौं नाटकतर्फ।
1: ओ सन्देश, यहाँ हेर त,
2: बट्टा के को बट्टा हो?
1: बट्टाभित्र के छ तपाईँ? ट्यान ट्यान
2: ओइ, के हो यो? कस्तो दामी घडी यार, खैले त
1: हैट, स्पेसल गिफ्ट हो, तेरो भाउजूले दिएको, मायाको चिन हो। हुँदैन हुँदैन
2: को त्यो मोटीले दिएको तँलाई? क्या हँसाउँछ,
1: हेर न हाँसेको, मोटी भए पनि के भयो, कम माया गर्छ मलाई? हुन त यस्ता देवदासहरूलाई के भन्नु माया प्रेमको कुरा।
2: के रे देवदास रे?
1: अनि के त, जहिले माया माया भन्दै त्यो मायाको पुच्छर भएर हिँड्छस्, उसले भने कहिले बाल दिने होइन तँलाई।
2: मायाको कुरा चाहिँ कहाँबाट आयो फेरि बिचमा? हँ, तिमीहरू जस्तो ओपन छैनौ नि त, त्यति मात्र हो बुझिस, हामी एक अर्कालाई धेरै मन पराउँछौँ।
1: नापिस है, अस्ति मैले नै सोधेको थिएँ, थाहा छ के भनेको थिएँ?
2: के सोधेको थिएस र तैँले?
1: त्यही नि, तिमी र सन्देशको लभ परेको हो भनेर सोधेको थिएँ। मलाई त यत्रो यत्रो खाले खौडा चाहिँ हेर्दै थियो, हामीहरू त साथी मात्र हो, आइन्दा मसँग यस्तो कुरा नगर्नु है भनेर मलाई त खतरा दनक दियो नि।
2: अनि के तिमीहरू जस्तै हो त, दुनियाँलाई भन्दै हिँड्ने, तँलाई भन्न अप्ठ्यारो मानेको मात्रै हो बुझिस।
1: ए भनेपछि तँलाई चाहिँ भनेको छ त?
2: छैन।
1: अनि हे साथी, तेरो साथी हो त्यसैले भन्दैछु, साँचो माया गर्छस् र मायाले पनि तँलाई मन पराउँछ भने क्लियर कट कुरा भन्दै, नत्र त मात्र एक्लै देवदास भने नै भन्दैछु मैले, तेरो लागि भनेको हो।
2: नगर अब धेरै
1: ल, उसकै लागि भनेपछि हजुर।

0: माया उठो उठो
1: ल सन्देश अगाडि जाऊ अगाडि
2: मिस भयो नि यार
0: ल ए सन्देश जित्यो
1: ल यो गेम पनि हामीले जित्यौं वेल प्लेड सन्देश
0: थ्याङ्क यू माया तिमीले पनि राम्रो खेल्यौ तिमी जस्तो हुनहार खेलाडी मेरो टिममा भएपछि त यसै जितिहाल्छ नि होइन
1: हुन्छ हुनहार खै त मलाई पानी
0: ए यी ल
1: हेर न एक्लै एक्लै खान्छ मेरो चाहिँ माया छैन
0: सरी ल कस्तो बिर्से के
1: इट्स ओके मजा गरेको ल अब भने आजलाई पुग्यो ब्याडमिन्टन खेलेर अब लाग्नु पर्यो
0: अब जानुपर्छ अनि सुन न माया
1: भन न
0: तिमीसँग एउटा कुरा गर्नु थियो
1: के कुरा हो भन न खै उठाऊ त मलाई कस्तो खुट्टा दुख्यो भने
0: ए एकछिन ल खै हातदेऊ त
1: एकैछिन खेलेको कस्तो गाह्रो भयो भने
0: त्यही त मलाई पनि अलिअलि जिउ दुखिरहेको छ
1: के कुरा हो भन न
0: यहाँ यहाँ होइन के कलेज पछि तिमी र म भेटौ न
1: किन र के कुरा हो भन न यही
0: कलेज पछि बाहिर भेटौ न पछि आऊ न है
1: मिल्दैन के पछि भेट्न बुवाले थाहा पाए भने मार्नुहुन्छ ल म गएँ है भोलि भेटौँला
0: ल ल एकछिन त मेरो कुरा त सुन न माया
1: बाई सन्देश बाई बाई
0: कुरै सुन्दैन भने
3: ओ सन्देश जाउँ हिट
0: एकछिन है
3: अनि के कुरा गरिस् त मायासँग खुब खासखुस गर्दै थिइस् त
0: यहाँ नगर नि त
3: लो केटो रिसायो भनेपछि आज पनि
0: धेरै नजिस्क्यो है मसँग
3: नरिसा न तैँले के बुझिस् मैले त आज पनि तैँले र मायाले कति मजाले खेलेको भनेको के
0: हुन्छ खुब के कुरा भनेर मलाई उडाउँछस् त साथीको नाममा कलङ्कै होस् के
3: लो अब म पो कलङ्क झन् उसकै लागि भन्दैछु
4: केटा हो पक्न है तिमीहरूले थाहा पायौ हाम्रो कलेजले आउँदो हप्ता नै पिकनिक लाने भयो नि थाहा पायो
3: ओहो ल दामी अनि तल यो कसले भन्यो नि
4: ए थाहा पाइहालिन्छ नि अघि भर्खर नोटिस बोर्डमा नोटिस टाँसिरहेको थियो
3: ए ल सही हो अब लास्ट इयर हो खुब बवाल गर्नुपर्छ है
4: हो नि सही हो ल चस गरौँ त फेरि अनि यो सन्देशलाई चाहिँ के भएको नि पुरै स्याहार छ त
3: खै उही त हो माया काण्ड
0: धेरै खिल्ली नउडा है केटा हो मैले भनिदिएको छु
4: भनेपछि यसको वान साइड लभको अझै टुङ्गो लागेको छैन है यसको जिन्दगी पनि त्यही माया माया भन्दै जाने भयो
3: त्यही त हो त्यो कबड्डी फिल्मको काजी जस्तै उसले उता मैया मैया भन्ने यसले त यता माया माया भन्दै बस्ने
0: यो चाहिँ अति भयो है केटा हो तिमीहरूले के सोचेको तिमीहरूको अगाडि मायाले अहिले भन्ने छ हेर्दै जा तिमीहरू
3: हेरौँला हेरौँला
4: त्यही त पछि दाई भनेर राखी बाँधेको चाहिँ हेर्न नपरोस् है

0: सन्देश किन बोलाएको कि मलाई यता फेरि सबको अगाडिबाट हात तानेर कसैले देख्यो भने
1: के भयो त देखे हेर्छ न त तिनीहरूले पनि आखिर तिनीहरूलाई पनि त थाहा छ म तिमीलाई कति माया गर्छु भन्ने कुरा
0: के रे माया आर यु म्याड मैले तिमीलाई कहिले त्यो नजरले हेरेको छैन
1: तर मैले त हेरेको छु नि अनि त्यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ कलेजको सबैले थाहा छ
0: तिमीले ड्रिङ्क गरेको हो सन्देश भन छिटो
1: हो खाए म साँच्चै पागल भइसके याद तिम्रो पछि लागेर
0: अनि नलागन त मेरो पछि मैले भनेको छु मेरो पछि लाग भनेर
1: बस हेरे भयो अब तिम्रो नाटक यदि तिमीले मलाई माया नै गर्दैनौ थियो भने मसँग किन नजिक भयो अनि अरू भन्दा मलाई आफूसँग किन नजिक हुन दियो
0: तिमीलाई कसरी सम्झाऊ म अब सन्देश तिमी किन यस्तो हरकत गर्दैछौ
1: आई लभ यु माया
0: शट अप चुप एक शब्द नबोल मैले भने नि तिमी मेरो साथी मात्र हौ
1: यदि तिमीले मलाई स्वीकार दिनौ भने म यही बोतलले
0: सन्देश के गरेको यो रोहित जी सर यता आउनु न
1: के भयो के भयो यता हेर्छ
2: अहिले त टाउको फुटाइछ नि त
1: के भयो होला यसको हेर्छ गाउँलाई क्या
2: यसलाई लिएर जाउँ जाउँ जाउँ

0: ल युज युज खा त खा खा
1: ए ए भयो भयो पुग्यो पिकनिकमा रमाइलो भयो होला नि त तिमीहरूको
0: अँ भयङ्कर रमाइलो भयो नि तैँले बोतलले आफ्नो टाउकोमा हानेर ढलिस सबैजना मिलेर रात रात तल अस्पताल लिएर आयौँ एउटा केटीको लागि आफ्नो लाइफ त्याग्न तयार है मान्नै पर्छ तँलाई पनि
1: अनि माया कता छ त
0: खै थाहा छैन ऊ आइन हेलो माया
2: हेलो कस्तो छ सन्देश तिमीलाई अहिले
0: अहिले ठिक छ ब्लड दिएर गएको छ भर्खर अब जुसहरू खुवाउँदा हुन्छ भनेर भन्नुभएको छ डाक्टरले
2: ए रोहित तिमी एकछिन बाहिर जाऊ न म सन्देशसँग कुरा गर्छु
0: ए ल ल
2: सन्देश यता हेर न
1: भन
2: हेर तिमीले केही नसोचेर यस्तो ठूलो दुर्घटना निम्त्यायौ जसले हामी सबै साथीहरू मुख्य गरी तिम्रो आमा बुबा निकै चिन्तित बनाएको छ आन्टी त हिजोदेखि रोएको रोइ हुनुहुन्छ आफूले आफूलाई बुझ त के मैले तिमीलाई कहिले पनि त्यो नजरबाट हेरेको थिए तिमीले एकरो माया गर्यो मलाई हो म मान्छु तर प्रेममा एकअर्काको भावना पनि त बुझ्नुपर्छ नि मैले तिमीलाई एउटा असल साथीको रूपमा मात्रै हेरेको थिए हामी साथी साथी भएर पछिसम्म पनि अगाडि बढ्न सक्थ्यौं दुःख सुखमा साथ दिन सक्थ्यौं तर तिमीले आवेगमा आएर यस्तो दुर्घटना घटायो खासमा भन्नुपर्दा हाम्रो यो उमेर यस्तो माया प्रेम भनेर अल्झिने उमेर पनि होइन पढ्ने करियर बनाउने भविष्यका लागि सोच्ने उमेर हो तिमीले जानेर बुझेर जे गर्यो मेरो पनि त्यसमा गल्ती छ भने मलाई माफ गरिदेऊ तर प्लिज यस्तो आफूलाई अनि आफ्नो फ्यामिलीलाई दुःख दिन छोड
1: तिमी किन माफी माग्छौ मैले कुरा बुझिसके माया गल्ती मेरै हो साथीहरूको कुरालाई मैले गलत तरिकाले बुझे मैले गर्दा सबैले दुःख पाए मुख्य गरी तिमीले मलाई माफ गरिदेऊ माया
2: फ्रेन्ड
1: फ्रेन्ड
2: ल अब हाँस

मानिस सामाजिक प्राणी हो। मानिस समाजमा एकतामा सद्भावमा माया अनि प्रेममा बाँच्दछौ, वा भनौं प्रेम मानव जीवनको एक अति महत्वपूर्ण पक्ष हो। त्यसमा पनि विपरीत लिङ्ग बीचको प्रेम अलिक फरक हुन्छ। स्त्रीले पुरुषलाई र पुरुषले स्त्रीलाई गर्ने प्रेम एउटा वरदान स्वरूप हुन्छ। यो प्रेममा स्त्री र पुरुष बीच आपसी समझदारी हुनु महत्वपूर्ण हुन्छ। एक अर्काको भावना बुझ्नु जरुरी हुन्छ। प्रेम गर्नु गलत होइन, तर जबरजस्ती कसैको भावना नै नबुझी एकहोरो उसैलाई आफ्नो बनाउन खोज्नु सरासर गलत हो। धर्मशास्त्र बाइबलको पत्र पहिलो कोरन्थी 13:4-7 यसरी भन्दछ, प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन, उसले घमण्ड गर्दैन, प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह भन्दैन, प्रेमले आफ्नो विरुद्ध गरिएको खराबीको हिसाब राख्दैन, प्रेम खराबमा खुसी हुँदैन, तर प्रेम सत्यसित आनन्दित हुन्छ, प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ, प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उम्मेन्छ। प्रिय विश्वासी जवान जवानीहरू, वचनमा भनिए जस्तै तपाईँ हाम्रो प्रेम पनि सबै कुरा धैर्यपूर्वक सोच्ने, ईर्ष्या र घमण्ड नगर्ने हुनुपर्छ। रुखु नभई स्वार्थहीन प्रेम हामीले एक अर्कालाई गर्नुपर्छ। आजको नाटकको पात्र सन्देशले जबरजस्ती मायालाई पाउने चाह राखेको छ, त्यो प्रेम होइन। जबरजस्ती मायालाई पाउने चाहना राख्नु सरासर गलत छ। प्रेममा धैर्य राख्न सिक्नुपर्छ र एकले अर्कालाई कदर गर्नुपर्छ। सन्देशले एकहोरो मायालाई पाउने चाहना राख्नु गलत छ। जसरी सन्देशले मायालाई पाउन गलत बाटो रोजेर आफूलाई नोक्सानी गरेको छ, त्यस्तो कोही कसैले नगरोस् भन्ने हाम्रो नाटकको मूल आशय हो।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510 38516, 98511 56864 र 98642 54683 र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
1: सूचना सूचना सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7054 01 हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुन्नु न बाजे, कोता
4: सामान नभेटेर बेपत्ता।
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
6: र फोन नम्बर 01513010 छ। 01513010 छ।
5: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: ल दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयविशी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनः हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत तपाईँको जीवनमा भएका आशिषमय कुराहरू, खुशीका पलहरू, उत्साहका कुराहरू हामी राख्दै आइरहेको छौं। र कुनै पनि त्यस्तो आशिषमय कुराहरू छन् जुन कुराहरू तपाईँ बाँड्न चाहनुहुन्छ, एकले अर्कालाई उत्साह दिन चाहनुहुन्छ र तपाईँको जीवनमा प्रार्थनाको उत्तर, चंगाईका कुराहरू, छुटकाराका कुराहरू अथवा तपाईँको गवाईहरू विभिन्न विषयहरूमा हुन सक्छन् जो तपाईँ राख्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-46, 98-0-23-44-46। र त्यति मात्र होइन, तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिँदै आइरहेको छौं र भजन गीत संगीतहरू तपाईँले रोज्न सक्नुहुनेछ। सँगसँगै आफ्नो आशिषमय कुराहरू पनि कार्यक्रम मार्फत बाँड्न सक्नुहुनेछ। कुनै पनि विषय हुनसक्छ, सायद तपाईँले सुन्नुभएका वचनहरूबाट आशिषित हुनुभएको हुनसक्छ, तपाईँले अध्ययन गर्दै गरिरहनुभएका वचनहरूबाट, वचनका पदहरूबाट, खण्डहरूबाट तपाईँ आशिषित हुनुभएका कुराहरू पनि हुनसक्छन्। विविध कुरा जहाँ तपाईँले कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ र एकले अर्कालाई उत्साह पनि दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला। एउटा गीतबाट कार्यक्रमको शुरूआत म गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छु।

0: के तपाईँको निम्ति राखेको श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी हजुर।
1: जय मसी पुनः म्याम हजुर।
0: हजुर अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिकै छु। हजुरलाई कस्तो छ अनि खाजा भयो हजुरको?
0: हजुर हजुर, हाम्रो खाजा भइसक्यो अर्जुनजी। तपाईँले खाजा खानुभयो त?
1: हजुर हजुर, अघि नै भइसक्यो भन्नुपर्छ हजुर।
0: हजुर, र आज कार्यक्रम मार्फत तपाईँको आशिषमय कुराहरू, खुसीका कुराहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: हजुर, आशिषमय खुसीका कुराहरू भन्नुभन्दाखेरि यी दिनहरूमा प्रभुको वचनहरूद्वारा एकदमै आशिषमय भइरहेछु है। हरेक कार्यक्रमद्वारा बिहान पनि त्यो तपाईँको इन्टरनेटमा सुन्दैथे, हाम्रो साथीहरूले गाउनुभएको हरेकले गाउनुभएको प्रार्थना त्यो गीतहरूबाट एकदमै आशिषमय बनिरहेको थिएँ है। एकदमै खुसी लाग्यो हाम्रो पम्पाले एकदमै वचनबाट बोल्नुभयो है। हाम्रो पम्पा गोपालीज्यूले मिठो भजन गीतहरू गाएर सुनाउनुभयो, हरेकले मिठो मिठो प्रस्तुतिहरू दिनुभयो। त्यसबाट पनि म एकदमै आशिषमय भएको छु है, एकदमै आशिषमय लागेछ है। अनि विशेष आशिषमय भन्नुपर्दाखेरि जुन अहिले मेरो लाइफमा जुन एउटा असल मित्र हुनुहुन्छ, प्रभुले दिनुभएको असल छोरी भनौँ है, थापाज्यू, उहाँले गर्दा पनि एकदमै आशिषमय वचनहरू बोलिदिनुहुन्छ मेरो लागि। उहाँलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु है। उहाँको हरेक आशिषमय वचनबाट एकदमै आशिषमय भइरहेको छु भन्नुपर्छ यी दिनहरूमा हजुर।
0: हजुर एकदमै, र प्रभुले अझै धेरै आशिष दिनुभएको होस् अर्जुनजी, खुसी लाग्यो। र गीततर्फ जाउँ हामी, कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: गीत भन्नुपर्दाखेरि यो मैले निश्चय गरेको छु र रमाउन इसुमा भन्ने राखिदिनुहोस् न हजुर।
0: हजुर, यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, पहिलचोटि त हजुरलाई सुनाउन चाहन्छु,
0: धन्यवाद।
1: अनि टेक्निसियन मित्रलाई सुनाउन चाहन्छु, अनि पम्पा गोपाली नानालाई, पम्पा रोका नानालाई, हरि बोल बुढा थोकी उत्तम सेवाकोटी, रुबेन राई, सुमन राई, यीशु भक्त गौतम, नैना थापा, उहाँको मम्मी शशीलाई सुनाउन चाहन्छु, उहाँको हस्बेन्डलाई, अनि उहाँको पनि अब भोलिदेखि एक्जामिनेसन चलिरहेछ, उहाँलाई पनि राम्रोसित एक्जामिनेसन गर्ने भन्न चाहन्छु र उहाँको चाहन्छु। अनि जति पनि कल गर्नुहुन्छ, कल गर्नेवाला हुनुहुन्छ, उहाँहरू सबैलाई डेलिगेट गर्न चाहन्छु हजुर।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी। अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको भजन गीत हामी यो समयमा राख्न चाहन्छौँ, गीतपछि उपस्थित हुने नै छौँ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ। आफ्ना आशिषहरू तपाईँले बाँड्न सक्नुहुनेछ कार्यक्रम मार्फत। र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो, जय मसिह,
0: जय मसिह नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, भर्खरै काममा गएर आएको, अब नानीलाई खाजा दिएको, अनि यतिकै कार्यक्रम सुन्दैछु, अनि फोन पनि गरेँ हजुरको, हजुरसँग बोल्ने मौका पनि परमेश्वरले जुटाउनु भयो, एकदमै आशिषको कुरा हो। अनि आशिषको कुरा सेयर गर्नु पर्दाखेरि यो हप्तामा चाहिँ मैले परमेश्वरबाट एउटा असल काम जुटेको छ। अनि म बिहान जान्छु, नानीलाई पुर्याउँछु स्कुल होइन फर्स्ट, अनि त्यसपछि घरमा साथसाथै हेर्नु पनि पर्छ, घरमा पनि हेर्नु पर्छ, तर पनि आफ्नो जिम्मेवारी परमेश्वरले दिनुभएको जिम्मेवारी एकदमै आशिषमयले मैले गरिरहेको छु। एकदमै आशिषको कुरा हो यो चाहिँ, अनि परमेश्वरहरू पाएको कुरा चाहिँ एकदमै ब्लेसिङ हुन्छ है, मैले चाहिँ कल्पना पनि गरेको थिइनँ, अनि एकदमै ब्लेसिङ भइरहेको छ, अनि यसको हात चाहिँ परमेश्वर पनि हो, साथसाथै हजुरहरूको माया, हजुरहरूको प्रार्थना, अनि एउटा उत्साहको कुराहरू, सपोर्ट है, हजुरहरूको प्रार्थना, सपोर्ट, मायाको कारणले पनि मलाई हो, अनि सबभन्दा ठुलो परमेश्वर हो, अनि परमेश्वरले दिनुभएको हुनुहुन्छ अर्जुन प्रधान है सिक्किमको, उहाँले पनि मेरो निम्ति धेरै प्रार्थना गरिदिनुहुन्थ्यो, मैले पनि प्रार्थना विषयहरू राख्थे, मेरो लागि चाहिँ काम जुट्नु पर्छ, म चाहिँ यसरी घरमा बसेर त्यत्तिकै बेकार एकदमै दिमागमा पनि के नचाहिँ नचाहिने कुराहरू आउँथ्यो मलाई जीवनमा, अनि उहाँलाई मैले सेयर गरिराखेको थिएँ मेरो साथीलाई अर्जुन प्रधान सिक्किम होइन, उहाँबाट अनि धेरै उत्साहको कुराहरू सुनिरहेको थिएँ, अनि साथी हो हामी एकदमै मित्र, अनि परमेश्वरले दिनुभएको एउटा असल साथी छ, अनि उहाँले चाहिँ प्रार्थना गरिदिनुहुन्थ्यो मलाई, अनि अहिले पनि गरिदिनु भएको छ, अनि सपोर्ट, उहाँको प्रार्थना, उहाँको माया, अनि एउटा प्रेरणा, उहाँले दिनुभएको उत्साहको कुराहरू, वचनहरूबाट पनि मलाई कतिवटा कुराहरू भनिराख्नुहुन्छ प्रत्येक कुराहरूमा होइन, अनि उहाँले साथ दिनुहुन्छ, यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, प्रभुको निम्ति चाहिँ तिमीले गर्नुपर्छ है भनेर हौसला दिनुहुन्छ, म एकदमै आशिषित भइरहेको छु यो दिनहरूमा चाहिँ, म जहाँ जान्छु एकदमै खुसी लागिरहेछ क्या, म निराश भइरहेको हुन्छु, शरीरमा निराश आउँछ, दुःख पनि आउँछ, थकानहरू आइरहेको हुन्छ, तर म बिर्सी पठाउँछु त्यो चाहिँ, एकछिनको लागि आउँछ त्यो दुःख निराश होइन, मलाई हुन्छ, सबैलाई हुन्छ त्यो कुरा, तर पनि प्रभुको प्रेम अनि प्रभुको आनन्द मलाई त्यो अनुभव हुन्छ, अनि एकछिनै जान्छ त्यो, म बिर्सिहाल्छु, अनि एकदमै ब्लेसिङ भएको कारण चाहिँ के हो भन्दाखेरि आशिषको कुरा है, अनि एकदमै म आनन्दितै छु, म जहाँ हात राख्छु, जहाँ जान्छु, सबले माया गरिरहेको छ क्या मलाई, मैले अनुभव गरिरहेको छु यो दिनमा, मलाई एक जमानामा चाहिँ एक अवस्थामा चाहिँ के हुन्थ्यो, मलाई वास्तै गर्दैन कसले पनि, म एक त व्यर्थ रहेछु भन्ने सोच्थेँ, तर होइन रहेछ, परमेश्वरको प्रेमले हेर्दै गर्दाखेरि चाहिँ चारैतिर मेरोमा सबैजना परिवार है जसले चाहिँ मलाई माया गर्नुहुन्छ, मलाई सपोर्ट गर्नुहुन्छ, मन पराउनुहुन्छ, मान्छेमा अब एक अर्कामा मन पर्नु नमन पर्नु त्यो त ठाउँमै छ, तर परमेश्वरको प्रेममा चाहिँ, परमेश्वरको उपस्थितिमा चाहिँ मलाई सबैले माया गर्ने के अहिले त्यो अनुभव, अनि मलाई गर्नु पनि भएको छ, प्रत्येकले मलाई मन पराउने, म जहाँ जाँदा पनि उहाँहरूले मन पराउने, नेना होइन, नेना बहिनी अथवा नेना दिदी, नेना ऊ सबै भन्दै गर्दाखेरि तपाईँ त राम्रो हुनुहुन्छ, तपाईँले त्यस्तो गरिराख्नु भएको छ, तपाईँ जहाँ गए पनि तपाईँ चाहिँ एकदम ब्लेसिङ हुनुहुन्छ भन्ने कुराहरू सुन्दै गर्दा आफूलाई पनि गर्व लाग्छ, म त अनि भन्छु पनि म राम्रो भएको होइन, होइन मलाई एक भन्दैथे म राम्रो होइन, राम्रो छुइनँ पनि, तर परमेश्वरको प्रेमको कारणले चाहिँ म राम्रो छु, उहाँले बनाउनु भएको मलाई, उहाँले सृष्टि गर्नुभएको, उहाँले हरेक कुराहरूमा मलाई सिकाउनु भएको, उहाँको सृष्टिमा चाहिँ म रहेर चाहिँ उहाँमा चाहिँ उहाँलाई चाहिँ धन्यवाद दिनुपर्छ, मलाई चाहिँ होइन, म उहाँको कृपाद्वारा चाहिँ, उहाँको प्रेमद्वारा, उहाँको अनुग्रहद्वारा चाहिँ म राम्रो भएको हो भनेर प्रत्येकलाई भन्दै थिएँ, एकदमै तपाईँ कति आशिषित हुनुहुन्छ होइन, मलाई त्यस्तो भन्नुहुन्थ्यो, म एकदमै खुसी छु, एकदम चिर चाहिँ माथि माथि उड्दैछु है, एकदमै राम्रो लाग्छ त्यो भजन पनि छ, अनि चिल्जै माथि माथि भन्ने सुन्न चाहन्छु, अनि हजुरलाई पनि सुनाउन चाहन्छु, एकदमै धन्यवाद, अझै पनि आउने दिनहरूमा चाहिँ यसरी नै खुसी होइन बाँड्न सकौँ हजुरहरूसँगै, यसरी आशिषको कुराहरू बाँड्ने मौका पनि परमेश्वरले अझ पनि आउने दिनहरूमा मलाई प्रकाश गर्नुभएको उहाँहरूले अनि तपाईँसँग बोल्ने एउटा क्षमता अथवा अनुग्रह उहाँले मलाई प्रशस्त दिनुभएको होस् अनि हजुरहरूको जीवनमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् भन्न चाहन्छु। अल द बेस्ट है। अनि एकदमै खुसी छु, एकदमै खुसी छु अनि हृदयदेखि नै हजुरहरूलाई धेरै धन्यवाद दिन्छु। हजुरको सपोर्ट, हजुरहरूको माया, हजुरहरूको होइन एउटा मलाई माया गर्नुभएको कारणले चाहिँ म आज जे छु परमेश्वरको कारणले हो अनि तपाईँहरूको प्रेमको कारण, तपाईँहरूको मायाको कारण, सपोर्टको उत्साहको कुराहरू, वचन यस्तो हो उस्तो हो भनेर कतिवटा कुराहरू म गुड न्युज एफएममा आउँदै गर्दाखेरि पनि हजुरले कति कुराहरू मसँग गर्दै हुँदा अब चाहिँ नयाँ आउँछ, अब चाहिँ के हुन्छ, हार नखानुहोस् भन्ने कुराहरू तपाईँले मलाई हौसला दिँदै गर्दाखेरि पनि मैले चाहिँ ए मलाई यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनेर सेयर गर्दै गर्दाखेरि मैले पत्याउन सकिरहेको थिएन, तर आज मैले जीवनमा अनुभव गरेको छु प्रभुमा है एकदम केही कुरा पनि असम्भव छैन भन्न चाहन्छु लास्टमा। अनि जतिजनाले सुनिराख्नु भएको छ उहाँहरूलाई पनि उत्साह दिन्छु कि परमेश्वरमा भरोसा गर्नुहोस्। परमेश्वर बाहेक अरू कोही पनि हुनुहुन्न, आउँछ मानिसहरू आउँछ, परिवारहरू आउँछ, आफूलाई माया गर्ने, आफूलाई अप्ठ्यारो पार्नेहरू पनि आउँछ, तर परमेश्वर जस्तो प्रेम चाहिँ कसले पनि गर्नुहुन्न। अनि परमेश्वरमै विश्वास गर्नुहोस्, परमेश्वरमै भरोसा राख्नुहोस्, जस्तो परिस्थिति आउँदै गर्दा पनि प्रभुमै जानुहोस् भन्न चाहन्छु म चाहिँ। एकदमै मैले पनि त्यही अनुभव गर्दछु यो
0: दिनमा। केही छैन, तपाईँको आशिष सुनेर हामी पनि आशिषित भयौँ। आगामी दिनहरूमा अझै धेरै प्रभु आशिषहरू दिनुभएको होस् र एकदमै खुसी लाग्यो। र अहिले हामी छुटौँ नैनाजी, जय मसी।
1: हजुर एकदम धन्यवाद, जय मसी।
0: हजुर हाम्रो नैना थापा हुनुहुन्थ्यो र उहाँ साँच्चै नै एकदमै धेरै आशिषले भरपूर यो दिनहरूमा महसुस गरिरहनु भएको छ भन्ने कुरा चाहिँ आज उहाँको कुराबाट पनि हामीले महसुस गरेको छौं र यसरी नै प्रभुले हाम्रो जीवनमा अझै धेरै आशिषहरू दिँदै जानुहुनेछ। र कार्यक्रममा तपाईँले पनि आफ्नो जीवनमा भएका आनन्दका कुराहरू, खुशीका कुराहरू, आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ। र यो समयमा नै नजिकको रोजाइमा रहेको भजन गीतको साथमा तपाईँलाई दिन चाहन्छु, गीतपछि उपस्थित हुने नै छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। हाम्रो नैना थापाजीको रोजाइमा रहेको गीत रहेको थियो। गायक राजेश रायको आवाजमा गीतले पनि एकदमै महत्वपूर्ण कुरा हामीलाई बताइरहेको छ कि हामी चाहिँ साँच्ची नै चिल्जै माथि माथि उड्नेछौ यदि हामी परमेश्वरको उपस्थिति र अनुग्रहमा जिएका मानिसहरू हौं भने। र चिलको विषयमा बताउनु पर्दाखेरि चाहिँ एकदमै एकदमै एकदमै सुन्दर कुराहरू छ। जस्तै कि धेरैवटा चरा चुरुङ्गीहरू मध्ये चाहिँ चिल एकदम निडर पंक्षी मध्ये पर्दछ। र यदि प्राकृतिक रूपमा चाहिँ यदि हावा हुण्डरीहरू आयो भने अन्य चराचुरुङ्गीहरू चाहिँ आफ्नो गुडभित्र जान्छ, उनीहरू लुक्नको लागि जान्छ, उनीहरू डराउँछ। तर चिल मात्र एउटा यस्तो पंक्षी हो, हावा हुण्डरी वर्षात बादल हरेक अवस्था परिस्थितिमा ऊ भाग्दैन। ऊ अझै त्यो हावा हुण्डरीहरूलाई छिचल्दै आकाश माथि माथि माथि गएर उसले बादललाई पनि छिचोलेर बादल माथि नै पुग्छ। र बादल मुनि वर्षात भइरहेको हुन्छ, बादल माथि उगेर आफ्नो पखेटा फिजाएर आनन्दले ऊ एकदमै उड्छ भने जस्तै नै परमेश्वरले तपाईँ हामीलाई पनि त्यस्तै बनाउन चाहनुहुन्छ। र हामी उहाँको उपस्थितिमा रह्यौं भने हामी पनि त्यस्तै नै सामर्थ्य बन्न सक्छौ। कसरी? परमेश्वरको उपस्थिति र सामर्थ्यद्वारा। हामीलाई थाहा छ संसारमा छौं हामी, विभिन्न अवस्था परिस्थितिहरूबाट भएर हामी जानुपर्ने हुन्छ, विभिन्न प्रकारको चुनौतीहरूलाई सामना गर्नुपर्ने हुन्छ। यदि हामी परमेश्वरलाई नपाएका व्यक्तिहरू थियौं र परमेश्वरको वास्तविकता उहाँको प्रेमलाई नचिनेका व्यक्तिहरू थियौं भने निश्चय हामी डरले थरथर काम्ने थियौं, हामी डराउने थियौं, हामी आत्तिने थियौं र हामी कहाँ चाहिँ होइन कहाँ भाग्न सक्छौ, कहाँ लुक्न सक्छौ, कहाँ छिप्न सक्छौ भनेर जान्थ्यौं होला। तर परमेश्वरको उपस्थितिमा जाने व्यक्तिहरू हामी जब परिस्थिति एकदमै कठोर हुँदै जान्छ, एकदमै अवस्था परिस्थितिहरू हामीले नसोचेको जस्तो होइन डरलाग्दो हुँदै जान्छ भने हामी परमेश्वरको उपस्थितिमा गएर अझै धेरै निर्धक्क, अझै धेरै स्वतन्त्र र अझै धेरै हामी बलियो हुनेछौ। यही नै फरक छ हामी परमेश्वरको उपस्थितिमा रहने र परमेश्वरको उपस्थितिमा नरहने, परमेश्वरलाई पाएको र नपाएको कुराहरूमा, परमेश्वरको त्यो महानता र सामर्थ्यलाई हामीले कति धेरै बुझेका छौं। यसकारण परिस्थितिहरू आउँदाखेरि चाहिँ हामी डराउने आत्तिने र अतालिने होइन, तर अझै धेरै हामी सामर्थ्य हुँदै परमेश्वरको नजिक जाँदै बलियो हुँदै हामी चिल जस्तै होइन माथि माथि हुने हाम्रो परिस्थिति र अवस्था भन्दा पनि माथि, हाम्रो डर र चिन्ताहरू भन्दा पनि माथि, हामीले सोच्दै नसोचेको त्यो शान्ति र आनन्दमा हामी एकदमै परमेश्वरको उपस्थितिमा माथि माथि जानेछौ। र गीतले पनि यही कुराहरू बताइरहेको थियो। तपाईँको रोजाइमा रहेका यस्तै मिठा मिठा गीत संगीतहरू हामी सुनाउनेछौ, फोन गरेर साथ दिनुहोला। र यो समयमा अर्को एउटा अर्थपूर्ण गीत तपाईँको लागि म राख्न चाहन्छु।

0: यही मित्र गीत तपाईँको निम्ति राख्यौं। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी है।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु बहिनी म।
0: हजुर पुनाजी, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू यो समयमा बाँड्न सक्नुहुनेछ।
1: हुन्छ, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै होइन। हाम्रो परमेश्वर पछि दयालु प्रेमी सुखानी मान हुनुहुन्छ। म यसो जाम नि अलिकति यहाँ वरिपरि नपाइने भएर अलिक थोरै छ, म छिटै छिटै बोल्छु है।
0: टाढो
1: जानुपर्छ माथि, अनि पनि विशेष गरी परमेश्वरलाई धन्यवाद छ। आज कसैले कतै कसैले सम्झाउन नसकेको यो जीवन प्रभुले सम्झाउनु भएको छ के। म यो चाह गर्छु धेरै, म उत्साह भएर तर एकजना विश्वासी जता म मिलेन त्यतै प्रभुलाई कराउँछु भन्छु, प्रार्थना गर्छु, जहाँ मिलेन फेरि पनि भन्छु। म कति उत्साह त भइरहेको छु के ठाउँ ठाउँमा है, कसको कारणले, प्रभुको कारणले के। अनि यो कुराले अनि म चाहिँ कहीँ कतै टिक्न सँगेल्न कसैले नसकेको व्यक्तिलाई आज मेरो प्रभुले सँगेल्नु भएको छ मलाई, म यति खुसी र आनन्द

0: छु है यो छ नि भजन सङ्ग्रहको 3 र 7 37 को 5 मा मात्रै म भन्छु आफ्नो मार्ग परम प्रभुलाई चिन्ता उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ सबै कुरा प्रभुको स्वाद त सबैले पाएको छौँ है किनभने आफ्नो विशेष गरी आफ्नो एउटा छेउ पनि आफूलाई नराखिकन उहाँलाई हेरौँ उहाँलाई सुम्पिदिउँ परमेश्वर पाइलो पाइलो साथसाथै उहाँले के गर्नुहुन्न खुसी छ तर हुन त परिवार अधुरो छ मैले एउटा केही नै गर्न त सकेका छैन है मैले सकेका छैन म यो थाहा गर्छु प्रार्थना प्रभुले अब हाम्रोलाई हतार हुन्छ जे पनि मेरो लागि अरू म जे पनि हतारै छु के म हतारै छ मेरो लागि मलाई हतार छ तर एउटा कुरा नै एउटा कुरा प्रभु त सम्भव छ त्यहाँ बाँकी छ त्यहाँ उहाँले नै गर्नुहुन्छ नि त
1: होइन
0: म त त्यो आशा गर्छु अनि किनभने एउटा मलाई चाहिँ बगेको पानी जस्तो खोलो जस्तो थियो मेरो जीवन म आज रमाएर खुसी भएर बस्न म भन्नै सक्दिनँ के है बहिनी अनि एउटा रेडियो बुझ्नु छ अनि मेरो राजकुमार भाइ भन्छु दिदी भन्नुहुन्छ अनि उहाँहरू उहाँ वचन लिएर आउनुभयो यो रेडियो उता मैले त फेरि माथि झुन्नै सकेँ नि त रेडियोलाई क्या अनि एउटा डन्नी रहेछ अनि त्यहाँनिर झुन्नाएर बल्ल बल्ल कोठा बहिनी नानीले बल्ल ल्याएर अनि यहाँ फेरि त्यो रेडियोको ए मोबाइलको चार्जले काम गरेन त्यही चार्जले घिचाएर उता लगेर बाँधेर राखिदिएको छु साङ्लाले दुःख दिन पाउँदैन कि
1: अनि
0: यो सुन्न लायो छट्टा छट्टै गर्नुपर्ने अनि मलाई चाहिँ मेरो जीवन जसरी चाहिँ त्यो अहिले आएर भाङभुङ बनाएर मेरो जीवन त्यस पानीले त्यस्तै थियो कि मेरो जीवन म भनेर म रो आँसु झारेर तर किन परमेश्वरको प्रेमलाई सम्झिएर मात्रै त्यो मन थप्पा लिएर आउँदो रहेछ क्या नानी है भित्रैबाट अनि त्यो बेलामा रोकिदिने कोही नहोस् मलाई त्यो त्यस्तो लाग्छ अनि कारण चाहिँ किनभने आज चाहिँ मैले नि मेरो भएको जति मेरो आत्मा परमात्मा उहाँलाई सुम्पिएको छु मैले के गर्न सक्छु र म सारा नै एउटा तलाउन नसकेको व्यक्तिलाई प्रभुले तलाउनु भयो के प्रेमको छडी लाएर म धेरै आशिषमा छु बहिनी मलाई साँच्चै नै म विगतका दिनहरू कति पाए कति पाए हो मैले कति चाहिँ साँच्चै मैले मेरो छोराछोरी छन् मैले क्षमा माग्नु पर्छ अनि मैले म कहिले पनि ठुली हुँदिनँ म होचेरै दपिन चाहन्छु साँच्चै नै एउटा विश्वासीलाई 5 चोटि 6 चोटि फोन गर्दा नउठेपछि म कतिभन्दा बोल्ने है त्यसमा पनि अर्थ छ के अरे बा मान्छे त मान्छे हो के गर्ने है त्यसमा चाहिँ ल छोडिदिएको छु अनि धन्यवाद छ प्रभुलाई अनि त्यस कारणले गर्दा मैले मेरो भएको जति सम्पूर्ण प्रभुलाई नै छोडिदिएको छु सुनिदिएको छु मैले केही गर्न सक्दिनँ चारचिरा भएर कृष्णगिरको चारचिरा भएर त्यति बालनले फेरि बनाएर फेरि बग्यो भनेपछि यो मान्छेको हृदयमा नि मलाई केही भएको के त्यस्तै भएको के मेरो जीवनमा आज यो खुसी यो आनन्द म पहिरिएर म पाएर हँसौँला बसौँला ठाम ठाममा नमिल्या ठाउँ दिन्छन् कोठा उठ्छन् फेरि के गर्ने त अब अनि म आशिषै बोलिरहेको छु मैले जुन घरमा बसे नि हजुरहरूसँग संसारले सुनेको छ अनि त्यो कारणले गर्दाखेरि उहाँ एकजनाले मलाई सँगै भएको छ अनि मलाई मलमपट्टि लगाइसक्नु भयो मेरो दुखेको ठाउँमा सबै घाउ पुगिसक्नु भयो म खुसी छ उहाँसँग जिङ्गेको छु बसेको छु आनन्द छु है अनि कति खुसीका दिनहरू पाएँ मैले अनि मैले यो दिन भेटौँ भन्ने मलाई आशा पनि थिएन प्रभुदेखि र यो गुट्ने ट्याङ्ग्रेङ ट्याङ्ग्रेङ बजारदेखि त मलाई यसले कहिले काम गर्ने मान्छेले बोले भन्ने लाग्ने त्यस्तो दिमाग हालिदिएर त्यस्तो उडाएर छोडिदियो अहिले त किन मेरो मलाई चिन्नु भयो नि त प्रभुले है मलाई चिनेर पटक्कै छोड्नु भयो नि त अब मैले विश्वास गरेको नि धेरै वर्ष भइसक्यो अनि त्यो कारणले गर्दा आज चाहिँ हुन त एउटा केही पनि छ, म दुवै झोला पाउँछु जान्छु भन्दा नि आनन्द छ त्यसमा भनेर किन. अनि परमेश्वरलाई डोराउनुहुन्छ जहाँ बसे नि उहाँको पछि बसी ढगुर्छु,
2: उहाँले
0: मलाई बाटो देखाउनु भएको छ जता जता हामी यहाँ बसिरहेको छु मण्डली जान्नलाई. कति आनन्द कति खुसी लाग्यो के मलाई
2: भाइ बहिनी,
0: मलाई दुखी पनि छैन, मलाई अप्ठ्यारो पनि छैन, त्यति तल चोकमा पुग्छु अनि आनन्दै छु म. मलाई त रमाइलो लाग्यो कि उत्पातै है, म चर्च जानलाई मलाई अति नै रमाइलो लाग्यो. म छैन के त्यो के अरे त्यो के भन्छ उतापट्टि हाम्रो विद्या बहिनी बसेका एरियातिर बलम्बु के अनि त्यो एरियातिर बाटो यतानी छ उतानी छ उतानी छ उतानी छ. अनि त्यसपछि चाहिँ म सिधै यहाँ आउनु त एउटा अचम्मै लाग्यो, उदेखै लाग्यो कि मलाई
2: मेरो
0: परमेश्वरले आज म त्यत्रो बाटा देखिरहेको थिएँ कि यहाँ आएँ म. अनि यहाँ आउँछु त भने एकवटा छ आमाले फेरि ढोका खोल्नुभयो, के अरे बाथरुम देखाउनु भयो, अनि अब कहाँ खोल्नु यहाँ नभए मलाई भने तर सरडा बाटा थिएँ कि यता अहिले अहिले देख्छु म यता किन नछिरेको, म यता किन नछिरेको जस्तो लाग्छ के बहिनी.
2: हजुर
0: खुसी छु
2: पार्खनाले
0: नै म यति सम्मान यति खन्न भएको
2: छु
0: मलाई अझै सम्झिएर सबैले मेरो म अगाडि उभिन सकौँ अझै प्रभुको अगाडि केही न केही गर्नलाई म चाहन्छु के गर्नु.
2: जी र प्रभुले अझै धेरै आशिष दिनुभएको होस् तपाईँलाई. र गीततर्फ जाउँ, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
0: छानेको छु है गीतहरू बुझ्ने परिवारलाई अनि विशेष मेरो मण्डलीमा अनि छोरी मर्जान त अति सुन्नुहुन्छ उहाँलाई पनि
2: अनि
0: सबैलाई मनिकाको त रेडियो फन्किएर बसिएर त अलिकति यसो मिलाउनु चाहिँ गाह्रो छ यो
2: इच्छा
0: गर्ने हो नि बच्च त्यहाँ अनि त्यो कारण गर्दा
2: पुनाजी हुनुहुन्थ्यो र हुन्छ पुनाजी भनेर चिन्नुहुनेछ त्यो सम्पूर्णको निम्ति राम्रो श्रोताको निम्ति पनि हाम्रो पुनाजीको रोजामा रहेको भजन गीतको साथ यो समयमा दिन चाहन्छु.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। हाम्रो पुनाजीको रोजाईमा रहेको गीत रहेको थियो र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत हामी तपाईँको जीवनमा भएका आशिष, खुशी, आनन्दका कुराहरू, गवाईहरू, उत्साहका कुराहरू चाहिँ राखिरहेको छौं र तपाईँसँग हामी कुराकानीहरू गरिरहेको छौं र त्यति मात्र होइन, हामी मिठा मिठा भजन गीत संगीतहरूको साथ पनि दिएर तपाईँलाई साथ दिने गर्दछौं र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र यो समयमा अर्को एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै एउटा गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हो।

0: गुड न्यूज एफएम 105.1
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755
2: शुभ प्रभात
3: बस। आज हामी के विषयमा छलफल गर्छौँ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
10: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
13: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

सागर बन्द गएरो छ निस्सल निस्सल निस्सल गइले नै सुन्गिने गरेछ गहिरो गहिरो गहिरो सागर बन्द

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम म झेरी।

0: दुवैवटा जमेसी तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म प्रकाश तामाङ,
0: म आयोजक राई अब काली घण्टाको लागि उपस्थित भइसकेका छौं।
1: यस कार्यक्रमलाई हामीले बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, बाइबल सामान्य ज्ञान र ख्रिष्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौं।
0: अहिलेलाई भने हामी गीत सुन्नेछौं, हात्तीको ठूलो कान।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा स्वागत छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडन्ज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडन्ज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम एमएजीएचईआरआई पीआरओजीआरएएम, अनि हाम्रो फेसबुक आईडी हो मजेरी सन्देश एमएजीएचईआरआई एसएनडीएसएच मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम एमएजीएचईआरआई पीआरओजीआरएएम।

0: 3037602 98130036602।
1: अब भने हामी तपाईँलाई कथा सुनाउनेछौ र आजको कथाको शीर्षक रहेको छ चोट लागेको सिंह र दास।
2: धेरै समय अगाडि रोममा एकजना एन्ड्रोस नाम गरेको मानिस बस्दथ्यो। ऊ एक बहादुर सिपाही भए तापनि एक दास थियो। उसलाई बेचेर आफ्नो घरबाट टाढा पठाइएको थियो। उसलाई त्यस देशको सम्राटको एउटा शासकद्वारा किनेर दास बनाएको थियो। उसलाई त्यहाँ निर्दयी र क्रूर व्यवहार गरिन्थ्यो। उसले दुःख सहेर नै धेरै वर्ष बितायो। तर एक दिन उसले त्यहाँबाट भाग्ने मौका पायो र ऊ भाग्यो। त्यसपछि ऊ आफ्नो देश फर्कने कोशिशमा पहाड़ र मरूभूमिमा भौतारिन थाल्यो। त्यसै क्रममा एकपटक घामबाट बाँच्न ऊ एउटा गुफाभित्र पस्यो। उसले आराम गरेको केही क्षण नबित्दै गुफा बाहिर उसले एउटा अनौठो आवाज सुन्यो। तब उसले देख्यो कि एउटा सिंह ऊ बसिरहेको ठाउँतिर नै आइरहेको छ। ऊ आफूतिर एउटा डरलाग्दो प्राणी आइरहेको देखेर एकदमै भयभीत भयो र उसले कुनै आवाज ननिकाल्न आफ्नो श्वास दबायो।
1: श्वास रोक्दै जब ऊ कुरिरहेको थियो त्यो जनावर नजिकै आइपुग्यो। एन्ड्रोसलाई लागेको थियो कि त्यस हिंसक जनावर सिंहले उसलाई अब मारेर खाइहाल्नेछ। तर जब सिंह र एन्ड्रोस आमने सामने हुन पुगे एन्ड्रोसको डर सब हराएर गयो, किनभने सिंहलाई नजिकबाट निहालेर हेरेपछि उसले थाहा पायो कि सिंहको एउटा पञ्जामा चोट लागेको रहेछ र त्यस घाउबाट रगत पनि बगिरहेको थियो। सिंहको हालत देख्दा एन्ड्रोस ज्यादै दुखित भयो। उसले तुरन्तै आफूले लगाएको लुगाको एक छेउ च्यात्यो र त्यस सिंहको पञ्जामा रगत थाम्ने गरी बेरेर बाँधिदियो। तब सिंहले उसलाई एक मालिकलाई उसको कुकुरले माया गरेर चाटेको जस्तै नै चाट्यो र एन्ड्रोसले पनि उसलाई सुमसुम्याएर फेरि आफ्नो प्रेम जनायो, सिंहप्रति आफ्नो प्रेम व्यक्त गर्यो। सिंह अब चार खुट्टाले नै राम्रोसँग उभिन सक्ने भयो र त्यसले एन्ड्रोसतिर हेरेर एकचोटि आफ्नो टाउको हल्लायो। त्यो चाहिँ सिंहले एन्ड्रोसलाई फेरि एकचोटि धन्यवाद व्यक्त गरिरहेको रहेछ। त्यसपछि त्यो सिंह फेरि एन्ड्रोस जंगलतिर नै गयो।
2: एन्ड्रोस पनि एक दुःखमा परेको प्राणीलाई सहयोग गर्न पाएकोमा निकै खुशी भयो। आफू एक दुखी भए पनि दुःखमा परेको अर्को एउटा प्राणीलाई मदत गर्ने मौका पाएकोमा उसले स्वर्गमा विराजमान हुने सृष्टिकर्ता परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दियो। अनि ऊ फेरि हप्तौंसम्म विभिन्न ठाउँहरूमा आफ्नो देश पुग्ने आशामा भौतारिरह्यो। त्यसै क्रममा एक दिन ऊ धेरै पालहरू टाँकिएको क्याम्प नजिक आइपुग्यो।
1: ऊ साह्रै खुसी भयो, किनभने उसलाई लाग्यो कि ऊ अब त मानिसहरूका बीचमा छ। उसले आफ्नो सुरक्षा र खानपिनको व्यवस्था जसरी भए पनि पहिलेको भन्दा अझ सजिलोसँग गर्नेछ। तर जब ऊ क्याम्पमा पुग्यो उसले देख्यो कि त्यो क्याम्प त सम्राटका सिपाहीहरूले भरिएको रहेछ र दुःखको कुरा त्यस क्याम्पमा रहेका सिपाहीहरूको फौजको कप्तान त उही रोमी शासक रहेछ जसले एन्ड्रोसलाई किनेर दास बनाएको थियो। कप्तानले एन्ड्रोसलाई चिनिहाले र उसलाई फेरि कैदी बनाएर रोममा नै फिर्ता लगे। यसपटक चाहिँ त एन्ड्रोसलाई सम्राटकै हातमा सुम्पिएको थियो। सम्राटले साह्रै निर्दय सजाएको निर्णय गरे। उनले एन्ड्रोसलाई सिंहसँग लडाई गर्नुपर्ने सजाय सुनाए। सम्राट यस्तो शासक थिए जसले मानिस र सिंहलाई लडाएर रमाइलो गर्थे।
2: भोलिपल्ट नै सम्राटको आदेशलाई पालना गरियो। एन्ड्रोसलाई सिंहसँग लड्नको लागि खोरमा हालियो। शुरूमा त एन्ड्रोसलाई देखेर सिंह रिसायो र ठूलो स्वरले गर्जियो, तर त्यसपछि त अचम्म भयो। सिंहले एन्ड्रोसलाई झम्टुन्नुको साटो जिब्रोले भलाद्मीसँग चाट्न पो थाल्यो। त्यो सिंह त एन्ड्रोसले मदत गरेकै सिंह रहेछ। खोरभित्रको त्यस दृश्यलाई देखेर सबै चकित भए। सम्राट कहाँ पनि यो खबर पुर्याइयो र एन्ड्रोसलाई तुरुन्तै उनी कहाँ हाजिर गराइयो। तब एन्ड्रोसले सम्राटलाई विस्तारसित कसरी उसले केही वर्ष अघि सिंहलाई मदत गरेको थियो।

0: यो भन्ने कुरा बताइदियो। जब सम्राटले यो कुरो सुने तब उनले एन्ड्रोस कस्तो बहादुर, दयालु र असल मानिस रहेछ भनी थाहा पाए। अनि सम्राटले उसलाई दासबाट मुक्त गरी आफूसँग रहने एक सिपाहीमा नियुक्त गरे। उनले एन्ड्रोसलाई उपहार स्वरूप त्यही सिंह पनि दिए। एन्ड्रोसले त्यसपछिका दिनहरूमा आफ्नो देश र परिवारलाई पनि भेट्न पायो। उसले ख्रिष्ट येशू प्रभु परमेश्वरलाई आफ्नो जीवन त्यस स्थानसम्म पुर्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद चढायो।
1: प्रिय श्रोता मित्र, यस कथाको मुख्य पात्रको जीवनले दुःख, निराशा वा खुशीका पलहरू र उसले गरेको असल कार्यलाई प्रकट गरे जस्तै तपाईँ र हाम्रो जीवनले पनि एक एकवटा कथा हाम्रो जीवनले सुनाइरहेको हुन्छ। एक एकवटा कथा बताउँदछ हाम्रो जीवनले। असल, खराब वा दुःखले हरेक अवस्थामा हाम्रो वरिपरिका मानिसहरूले हाम्रो जीवनले बताइरहेको कथालाई हेरिरहेका र सुनिरहेका हुन्छन्। हाम्रो कथा शब्दहरूद्वारा मात्र संचार भइरहेको हुँदैन, तर जीवनको दुःख भोगाई र आशिषहरूको प्रतिक्रिया गर्दाको हाम्रो व्यवहार र कार्यद्वारा पनि हाम्रो जीवन कथा संचार भइरहेको हुन्छ र त्यसलाई सबैले अवलोकन गरिरहेका र सुनिरहेका हुन्छन्। पवित्र शास्त्र बाइबलमा प्रेरित पावलले हामीलाई याद दिलाउँदछन् कि येशूको अनुयायीको रूपमा हाम्रो जीवन पत्रहरू जस्तै नै हो। आउनुहोस्, दोस्रो कोरिन्थी 3:2-3 रहेको सो वचनलाई पढौं, जहाँ हामी ख्रिस्टियनहरूलाई यसो भनिएको छ,
0: तिमीहरू नै हाम्रा सिफारिस पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ। तिमीहरूले नै देख्दछौ कि तिमीहरू ख्रिष्टका पत्र हौ, अर्थात हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन तर जीवित परमेश्वरका हातमा नै लेखिएको हो। ढुङ्गाका पाटीमा होइन तर मासुका हृदय पाटीमा।
1: त्यसैले प्रिय मित्र, हाम्रो जीवनको पत्रद्वारा हाम्रो वरिपरि रहेका मानिसहरूले के कथा पढिरहेका छन्? के तिनीहरूले धैर्य, दया, प्रेम, उदारता र क्षमाका कथालाई पढिरहेका छन्? यदि यसो हो भने तपाईँको वरिपरि भएको संसारलाई आफ्नो जीवनद्वारा तपाईँले अवश्य पनि परमेश्वरको महान कथा, ख्रिस्ट येशूको प्रेम र उहाँको करूणाको बारेमा बताइरहनु भएको छ। जस्तो कि आज हामीले प्रस्तुत गरेको कथामा पनि एन्ड्रोसको जीवनमा घटित भएका दुःख, सुख, दया, क्षमा, दासत्व अनि स्वतन्त्रता पाएको कुरालाई पनि देख्यौं। एन्ड्रोसको जीवन ख्रिस्ट येशूलाई नचिनेका मानिसहरूको बीचमा एउटा असल उदाहरण बन्न पुगेको थियो र हामीले पनि देख्यौं र हामी पनि त्यसै नै गर्नुपर्दछ।
0: श्रोता मित्र, हामी आशा गर्छौ तपाईँको जीवन पनि मानिसहरूका बीचमा एउटा असल छाप छोड्ने उदाहरण बनेको छ। यदि छैन भने हाम्रो विनम्र अनुरोध छ कि अहिले नै ख्रिस्ट येशू प्रभुलाई महिमा दिने जीवन जिउनको लागि कदम चालिहाल्नुहोस्, ताकि तपाईँको जीवन पनि एक उदाहरणीय जीवन बन्न सकेको होस्।
1: प्रिय श्रोता मित्र, अब हामी तपाईँलाई केही रोचक जानकारी सुनाउनेछौ। नेपालमा नेपाली पछि सबैभन्दा धेरै संख्याले बोल्ने भाषा मैथिली भाषा हो।
0: त्यसै गरी दोस्रो रहेको छ, नेपाली साहित्यमा राष्ट्रकवि भनेर माधव प्रसाद घिमिरेलाई चिनिन्छ।
1: लिच्छवी कालको समयमा 4 वर्ण र 18 जातको प्रथा थियो।
0: गोर्खा पत्र संस्थाको स्थापना विक्रम सम्वत 1958 भएको थियो।
1: नेपाल देश पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ।
0: नेपालमा रहेको अरुण नदीको लम्बाई नेपालमा भन्दा बढी तिब्बतमा पर्दछ।
1: कोशी र जनकपुर नेपालका दुई त्यस्ता जिल्लाहरू हुन् जसका क्षेत्रफल बराबर छन्।
0: नेपालमा अन्तर्राष्ट्रिय स्तरको पर्वतारोहण संग्रहालय पोखरामा रहेको छ।
1: तराईको जंगललाई झोरा भनिन्छ भने लेकको जंगललाई पाल भनिन्छ।
0: नेपालमा सर्वप्रथम मुद्राको प्रचलन राजा मानदेवले ल्याएका थिए।
1: नेपालमा प्रथम शहीद भनेर लखन थापालाई चिनिन्छ।
0: जबरा लेख्न शुरू गर्ने राणा वीर शमशेर थिए।
1: नेपालमा सर्वप्रथम कम्प्युटरको प्रयोग विक्रम सम्वत 2028 सालमा भएको थियो।
0: राणा कालमा परराष्ट्र मामिला सम्बन्धी हेर्ने अड्डालाई मुन्सीखाना भनिन्थ्यो।
1: हाम्रो राष्ट्रिय भाषाको नाम नेपाली भनी नामकरण गर्ने पहिलो व्यक्ति बझाङका राजा जय पृथ्वी बहादुर सिंह थिए।
0: पाटन ढोकाको प्राचीन नाम तुसाहिटी हो।
1: वीर हस्पिटलको स्थापना विक्रम सम्वत 1947 भएको थियो। यस हस्पिटलमा पहिलो डाक्टर रजनीकान्त गांगुली थिए।
0: मञ्जुश्रीले नागदहलाई काटे बनाएको बाटोलाई चक्रतीर्थ भनिन्छ।
1: रेडियो नेपालको समाचारलाई इन्टरनेटमा 2053 साल विक्रम सम्वत 2053 साल चैत 20 गतेदेखि हाल्न थालिएको हो।
0: पाल्पामा रहेको रानी महानलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ।
1: बिलम्ची खाने पानी आयोजना काठमाडौँबाट 42 किलोमिटर टाढा छ।
0: विक्रम सम्वत 2018 सालमा हाम्रो देश नेपाललाई 14 अञ्चल र 75 जिल्लामा बाँडिएको हो।
1: श्रोता मित्र, अहिले भने हामीलाई फरक फेरि पनि बाँडिएको हामी पाउँदछौ। फरक 7 प्रदेश रहेको छ अहिले चाहिँ, र त्यसै गरेर हामीसँग अरू सामग्रीहरू पनि रहेका छन्। र अहिलेलाई भने हामी तपाईँलाई गीत सुनाउनेछौ, यसु राम्रो छन् उदेकको प्रेम एल्बमबाट।
2: हामीलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, यसैले उहाँ धेरै असल हुनुहुन्छ।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेरीमा हुनुहुन्छ। अब हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लाँदैछौ।
1: आज हामीले तपाईँहरूमा 10 बाइबल सामान्य ज्ञानहरू ल्याएका छौँ। पहिलो नम्बरमा रहेको छ, योसेफ र मरियम कुन राजाको वंशका थिए?
0: राजा दाउदको वंशका थिए। यसलाई हामी मत्ती अध्याय 1 पाउँदछौ।
1: अब्राहमदेखि दाउदसम्म कति पुस्ता हुन्छ?
0: 14 पुस्ता, मत्ती 1:17 पद।
1: इमानुएल शब्दको अर्थ के हो?
0: परमेश्वर हामीहरूसँग। इमानुएल शब्दको अर्थ यही हो। मत्ती 1:23 पदमा यस कुरालाई उल्लेख गरिएको छ।
1: ज्योतिषीहरूले बालक ख्रिस्टलाई के भेटी चढाएका थिए?
0: ज्योतिषीहरूले बालक येशु ख्रिस्टलाई सुन, सुगन्धित धूप र मुर भेटी चढाएका थिए। मत्ती 2:11 पद।
1: येशूको परिवारको पेसा के थियो?
0: येशूको परिवारको पेसा सिकर्मी थियो। मर्कुस 6:3 पदमा यस कुरालाई हामी पाउँदछौ। र त्यसै गरेर छैटौं प्रश्न, ख्रिस्ट येशूको शिरमा खन्याइएको जटामसीको अत्तरको मूल्य कति चाँदीको सिक्का भन्दा बढी पर्दथ्यो?
1: 300 चाँदीको सिक्का भन्दा बढी पर्दथ्यो। यसलाई चाहिँ हामी मर्कुस 14:5 पदमा पाउँदछौ।
0: स्वर्गदूतले अभिवादन गरेकी स्त्रीको नाम के थियो?
1: उनको नाम चाहिँ मरियम थियो। यसलाई हामी लुका 1:28 पदमा पाउँदछौ।
0: त्यसै गरेर 8 प्रश्न, मर्कुसको पुस्तकमा कति अध्याय र पदहरू रहेका छन्?
1: मर्कुसको पुस्तकमा 16 अध्याय र 678 पदहरू रहेका छन्।
0: त्यसै गरेर 9 प्रश्न, कनान देश वास्तवमा कुन जातिको देश हो?
1: कनान देश पलिस्तीहरूको देश हो। यसलाई हामी सपन्याहा 2:5 पदमा पाउँदछौ।
0: साफिरको अर्थ के हो?
1: साफिरको अर्थ रमाइलो हो। यसलाई हामी मिका 6:5 पदमा पाउँदछौ।
0: श्रोता मित्र, हामीले तपाईँलाई 9-10 बाइबल सामान्य ज्ञान प्रश्न उत्तर सुनाइसकेका छौँ। र यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सितैको वरदान ख्रिस्ट येशु हाम्रो प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति प्रभु येशु ख्रिस्ट क्रुसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँका पापहरूको मूल्य चुकाउनु को लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँ प्रभु येशु ख्रिस्टमाथि तपाईँका पापहरूको छुटकाराको निम्ति छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरकदण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशूले आफ्नो जीवन सम्पन्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, अथवा यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै मेरो पछि पछि यो प्रार्थनालाई दोहोर्याउन पनि सक्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौं। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्दछु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा। हे येशू प्रभु, आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई प्रभु अनि मुक्तिदाता भने हृदयदेखि नै साँचो रूपमा ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि प्रभु येशूसँग एक उदयको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ।
0: र श्रोता, अब हामी तपाईँलाई गीत सुनाउनेछौ, अ गिफ्ट टु यु, अंग्रेजी गीत।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो अंग्रेजी गीतपछि कार्यक्रम मजेरीमा स्वागत छ। अब भने हामी तपाईँलाई सामान्य ज्ञानतर्फ लान चाहन्छौ। सामान्य ज्ञानमा हामीसँग 12 प्रश्न र उत्तर रहेका छन्। र शुरूको प्रश्न रहेको छ, चलन चल्तीको भाषामा पेन ड्राइभ भनिने वस्तुको खास नाम के हो?
1: यसको नाम चाहिँ यूएसबी अर्थात युनिभर्सल सिरियल बस हो।
0: नेपालको पहिलो कमैया मुक्त जिल्ला कुन हो?
1: यो चाहिँ बाँके जिल्ला हो।
0: नेपालमा सबैभन्दा बढी तिमुर फल्ने जिल्ला कुन हो?
1: यो चाहिँ सल्यान हो।
0: समुद्रमा प्रतिवर्ष कति लाख टन नुन बन्दछ?
1: समुद्रमा 60 लाख टन नुन प्रतिवर्ष बन्दछ।
0: विश्वमा सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक अथवा देश कुन हो?
1: यो चाहिँ नेपाल हो। हाम्रो नेपाल देशमा हरेक वर्ष 47 दिन भन्दा बढी सार्वजनिक बिदा दिने गरिन्छ।
0: त्यसै गरेर मानिस बोल्दा कतिवटा मांसपेशीले काम गर्दछन्?
1: मानिस बोल्दा 75 मांसपेशीले काम गर्दछ। सातौं प्रश्न रहेको छ, हाब्रे अर्थात रेड पाण्डाका लागि नेपालको प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो?
0: लामटाङ राष्ट्रिय निकुञ्ज हो।
1: विश्व जनावर दिवस कहिले मनाइन्छ?
0: अक्टोबर 4 तारिकका दिन विश्व जनावर दिवस मनाइन्छ।
1: कुन हर्मोनले हामीलाई निद्रा लगाउन मदत गर्दछ?
0: मेलाटोनिन हार्मोनले हामीलाई निद्रा लगाउन मदत गर्दछ।
1: प्राय सबै मौसममा पाइने एक महत्वपूर्ण फलफूल कुन हो?
0: केरा हो।
1: पवित्र बाइबलमा बिरालोको बारेमा कतै उल्लेख गरिएको छैन, तर कुकुरका बारेमा भने कति ठाउँमा उल्लेख गरिएको छ?
0: पवित्र बाइबलमा कुकुरको विषयमा 14 ठाउँमा उल्लेख गरिएको छ।
1: र आजको लागि अन्तिम 12 सामान्य ज्ञान, कुन भारत रत्नलाई अमेरिकाले सम्मानार्थ नागरिकता प्रदान गरेको थियो?
0: मदर टेरेसालाई अमेरिकाले सम्मानार्थ नागरिकता प्रदान गरेको थियो। र श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा तपाईँले अवश्य पनि आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौं। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशु ख्रिस्टले हालिसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: र श्रोता, अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com yesukosandesh yesukosandesh@gmail.com र हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJERIPROGRAM मजेरी प्रोग्राम। अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJERISANDESH मजेरी सन्देश। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न वा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ
1: 9813037602 98103037602।
0: अब ज्यादातरै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँ हामीलाई फेरि पनि मजेर कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
1: प्रकाश तामाङ
0: म आजकैलाई पनि बिदा दिनुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: हामीले कडा परिश्रम गरौं भन्ने परमेश्वरको इच्छा हो। श्रीमती तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 61 यहाँहरूलाई स्वागत छ। कतिपय मानिसहरू कडा परिश्रम गर्न हिचकिचाउँछन्, म यसलाई अँगाल्छु। आराम र आत्मसन्तुष्टि हाम्रा शत्रु हुन्। कडा परिश्रम हाम्रो लागि राम्रो हो, यसले हाम्रो आत्मसम्मान बढाउँछ। जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई स्वर्गमा बसेर केही नगर्न मात्र दिनुभएन, उहाँले तुरुन्तै आदमलाई कामको जिम्मेवारी दिनुभयो। उत्पत्तिको पुस्तक 2:15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। प्रिय श्रोता, जब हामी अर्थपूर्ण काम गर्छौ, यसले हामीलाई उपलब्धिको अनुभूति दिन्छ, र जब हाम्रो काम हाम्रो प्राथमिक लक्ष्यहरूमा केन्द्रित हुन्छ, यसले हामीलाई जीवनमा हाम्रो आत्मालाई सन्तुष्ट पार्ने चीजहरू प्रदान गर्न सक्षम बनाउँछ। हितोपदेशको पुस्तक 12:11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने बिना समझको हुन्छ। जबसम्म तिमीले त्यस्तो गर्दैनौ, तबसम्म तिम्रो सपना पूरा हुँदैन। प्रसिद्ध अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, म पढ्दछु र आफूलाई तयार पार्छु र एक दिन मेरो मौका आउनेछ। उनको जीवनको शुरूआत विनम्र शुरूआतबाट भयो, तर कडा परिश्रम र दृढ संकल्पको कारणले उनले आफ्नो जीवनमा ठूलो सफलता हासिल गरे। प्रसिद्ध टेलिभिजन चित्रकार प्रशिक्षक बब रसले भनेका थिए, तपाईँले अभ्यास गर्न इच्छुक जे पनि गर्न सक्नुहुन्छ। हामी आज यस्तो समाजमा बाँचिरहेका छौं जहाँ हामीलाई सफलता प्राप्त गर्न धेरै अवसरहरू प्रदान गरिन्छ, तर वास्तविक उपलब्धि केवल ती व्यक्तिहरूलाई मात्र प्राप्त हुन्छ जसले विशिष्ट लक्ष्यहरू निर्धारण गर्दछ र ती प्राप्त गर्न कडा परिश्रमको रूपमा मूल्य तिर्न तयार हुन्छन्। कलसीको पुस्तक 2:23 तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर परमेश्वरको सेवा गरे जस्तै। यो बाइबल पदले केवल चर्च भवन भित्रको कामको मात्र वर्णन गर्दैन, यसले भन्छ तिमीहरू जे गर्छौ। परमेश्वरले हामीलाई हप्ताको हरेक दिन कडा परिश्रम गर्दै सक्दो राम्रो गर्न आग्रह गर्दै हुनुहुन्छ। प्रिय श्रोता, तपाईँहरू मध्ये जो युवा अवस्थामा हुनुहुन्छ, तपाईँले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने एउटा महत्वपूर्ण क्षेत्र भनेको सफल करियरको अनुभव गर्नका लागि आधार तयार गर्न आवश्यक पर्ने कडा परिश्रम गर्नु हो। आफ्नो प्रतिभा र क्षमताहरू विकास गर्न कडा परिश्रम गर्नुहोस् जसले तपाईँलाई र तपाईँको परिवारलाई आर्थिक सहयोग प्रदान गर्न पैसा कमाउन सक्षम बनाउनेछ। पहिले पछ्याउने करियर मार्गको निर्णय गर्नुहोस्, त्यसपछि तपाईँलाई आवश्यक शिक्षा र तालिम प्राप्त गर्न आवश्यक पर्ने कडा परिश्रमलाई कार्यान्वयन गर्नुहोस्। त्यसैले तपाईँ आफू बसेको समाजभित्र एक उत्पादक सदस्य बन्न सक्नुहुन्छ। मैले धेरै क्रिश्चियन युवाहरूलाई सोधेको छु, काम गरेर जीविकोपार्जन गर्ने तपाईँको के योजना छ? तिनीहरू मध्ये धेरैले जवाब दिन्छन्, म सेवा गर्न चाहन्छु। त्यो राम्रो छ, मलाई खुसी छ कि तपाईँ सेवाको बारेमा चुसिलो हुनुहुन्छ। म पनि सेवाको बारेमा धेरै उत्साहित छु, तर पैसा रुखमा फल्दैन। हामीले पैसा कमाउन कस्तो प्रकारको काम गर्ने भन्ने बारेमा पनि सोच्न आवश्यक छ। प्रेरित पावरले पूर्ण समय सेवा गरेनन्, आफ्नो आर्थिक आवश्यकता पूरा गर्न उनीसँग जागी थियो, उनी पाल बनाउने काम गर्थे। पहिलो थिस्नुकीको पुस्तक 2:9 किनभने भाइ हो, हाम्रो कष्ट र मेहनतको सम्झना तिमीहरूलाई छ, तिमीहरू कसैलाई बोझ नबोकाऊ भनेर दिन रात काम गरी हामीले परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्यौं। पावल परमेश्वरको वचनको सेवा गरिरहेका क्रिस्चियन मानिसहरूका लागि बोझ बन्न चाहँदैनथे। उनले उनीहरूलाई आर्थिक रूपमा सहयोग गर्न भनेनन्, न त तपाईँले आफ्नो आर्थिक दायित्व पूरा गर्न अरूलाई निरन्तर आग्रह गर्ने जीवन बिताउन सन्तुष्ट हुनुपर्छ। परमेश्वरले तपाईँलाई दिनुभएको प्रतिभा र क्षमताहरू विकास गर्न लगनशीलताका साथ प्रयास गर्नुहोस्। यदि तपाईँलाई थप शिक्षा चाहिन्छ भने यसलाई पछ्याउनुहोस्। आफू र आफ्नो परिवारलाई सहयोग गर्न सक्ने सन्तुष्टदायी करियर बनाउन आफ्नो शक्तिमा भएको सबै कुरा गर्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। कथे आना क्षमा फोनिकु तकासे किगु जर्मसी जोजो लपाजी अमृता महर्जनी स्पार्क माई फेथ यो जीवनिया श्रृंखला भाग 30 के छिसकसित न लसकुस जी सकसिन दोनके गुयाई गुरले जीवु ज्याखस सुया त नुग्ले साकी पीडाबी त चाकी वो निराशै थगु इले जीसँग विकल्प दो जीसँग कि गर्व यागु जीफु जीसँग छुन मखुको ज्या मयागु पह यागु अले जीगु व्यवहार बचाउ याफु वा जीसँग थथम विनम्र जुइकेफु जीगु दोङ्गुले प्रभावित जुपिन त स्वीकार याना अले इम्के क्षमा फो सत्य थोख कि यदि छम मनुदेश थ त विनम्र यागु व थगु गल्ती स्वीकार यागु ल्यल धासा मनुदेगु वया त अप्प सम्मान्दै जिस मेपिनेगु सम्मान तोते मखु गथे याना धथे धाउस ठुके उगु सम्मान या त बल्ला कि मनुदेश गल्ती याइपि अगुवा माला चुङ्गु मडो इम्स इमान्दार व धथे पि अगुवा माला चुङ्गु दो नितोपदेश निचागु अध्याय चिन्सोङ पदके धातको दु थगु पाप या पश्चाताप मया त कि छ गुब्ले थाहा वे फैमुखु छ थगु पाप या पश्चाताप याना तोतल दासा परमेश्वर यागु दया माया छन् तदै यो पि न्यनमेपि तदपि अगुवा गल्ती मयाइ पि मुखु बरु थगु गल्ती स्वीकार याए त विनम्र जुया भविष्य थगु जीवन या अपेक्षा पुङ्के मफुगु क्षेत्र या त भिङ्केगु नीति इमान्दार पूर्वक कुत याइपिजु याको न्यागु अध्याय यो झिङखुगु पदके धाटगु जु अज्यागु नै छिम्स थ पिन्स यानुगु पाप थ थम स्वीकार या अले छम मेम सिगु नीति प्रार्थना या अथे यासा छिमगु लुए लनाउने धर्मी मनुख प्रार्थना यागु परमेश्वर नियनादी ध्यान बिउ थोचिस थ थम यागु मखुगु खया त स्वीकार यागु ख मेगु पला धैगु थ थम प्रार्थना यागु ख जिस थथे याबले जिस परमेश्वर झित ल्याके त लुखा चाका बी गुब्ले गुब्ले मनुदेगु गल्ती या नीति क्षमा फोने माली अभिगेल थ भात नाबाल या नीति ल्यागु थोहे ख दाउदा थ मनुते त नाबाल झा छोया बिल कुकियाना

0: Hello, and J. Massey. Now you are listening to Good News FM 105.1 MHz stereo sound, the voice of the Lord.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर. र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. दाइ, आजको अध्ययनलाई शुरू गर्दै गर्दा एउटा प्रश्न चाहिँ मेरो मनमा आएको छ. पावलले आफूलाई चाहिँ ख्रिस्ट येशूको कैदी भन्नुभएको छ, तर उहाँ रोमको कैदमा हुनुहुन्थ्यो भन्ने कुरा पनि हामीले थाहा पाएका छौं. उहाँले आफूलाई रोमको कैदी नभनेर ख्रिस्टको कैदी चाहिँ किन भन्नुभएको होला?
2: भाइ, यो कुरा बुझ्नको लागि पावलको सेवक हृदय बुझ्न अत्यन्त महत्वपूर्ण छ. मानिसको दृष्टिमा पावल कैदी थिए, तर पावलको आफ्नै दृष्टिमा उहाँ ख्रिष्टको कैदी हुनुहुन्थ्यो. उहाँले ख्रिष्टको सुसमाचार प्रचार गरेको कारण दुःख भोगिरहनु भएको थियो. त्यसैले उहाँ आफ्नो दुःखलाई निरर्थक कैदीको रूपमा होइन, ख्रिष्टको सेवाको एउटा भागको रूपमा हेर्नुहुन्थ्यो. पावल आफ्नो वास्तविक बन्धन ख्रिष्टसँगको सम्बन्धमा रहेको मानिसहरूका रूपमा प्रस्तुत गर्नुहुन्छ.
1: त्यसो भए मानिसले पावललाई कैदी देखे, तर पावलले आफूलाई ख्रिष्टको सेवक र कैदी देख्नुभयो. यसले त साँच्चै नै हाम्रो दृष्टिकोण कति महत्वपूर्ण छ भन्ने चाहिँ देखाउँछ.
2: एकदमै सही कुरा हो भाइ. परिस्थिति हामीले परिवर्तन गर्न नसकौंला, तर त्यस परिस्थितिलाई हामी कसरी हेर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ. पावलले दुःखलाई आफ्नो सेवकाईको अन्त्य होइन, सुसमाचारका लागि अवसरको रूपमा हेरे.
1: भनेपछि दाइ, आजको दिन एकदमै प्रभावकारी र अर्थपूर्ण सत्यलाई चाहिँ हाम्रो माझमा प्रकट गर्छ जस्तो मलाई लाग्दैछ.
2: हो भाइ, तपाईँले सही अनुमान गर्नुभयो. त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ ख्रिष्टमा जाति, पृष्ठभूमि र पुरानो विभाजनले अन्तिम स्थान राख्दैन. अन्य जातिहरू पनि सुसमाचारद्वारा ख्रिष्टमा सह उत्तराधिकारी, एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्. पावललाई यही रहस्य प्रचार गर्ने अनुग्रह दिएको थियो. यही सत्यलाई ध्यानमा राखी आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: मित्र, आज हामी बाइबल अध्ययन एफिसी 3 अध्याय पद 1-13 पदसम्मबाट देख्नेछौ. यो 3 अध्यायको विषय हो चर्च रहस्य हो. मित्र, यो पत्रको सैद्धान्तिक खण्डमा आखिरी अध्याय हो. हामीले सिक्यौं कि चर्च शरीर हो र चर्च मन्दिर हो. अहिले हामी सिक्नेछौ कि चर्च रहस्य हो. अनि मित्र, चर्च रहस्य भनेको यो हो कि त्यो कुनै कुरा जुन पुरानो नियममा प्रकट भएको थिएन, तर त्यो नयाँ नियममा प्रकट भएको छ. मफेटले रहस्य शब्दलाई ईश्वरीय गोप्यता यानि डिभाइन सिक्रेटको रूपमा अनुवाद गरेका छन् र मलाई यो अभिव्यक्तको अति नै धेरै मन पराउँछु. डिभाइन सिक्रेट यानि ईश्वरीय गोप्यता. ईश्वरीय गोप्यता डिभाइन सेक्रेट त्यो कुनै एक कुरा थियो, परमेश्वरले निश्चित समयसम्म प्रकट गर्नुभएको थिएन. अहिले उहाँ यसको प्रकट गर्न तयारी हुनुहुन्छ अनि उहाँले पेन्टिकोस्टको दिनमा पूर्ण रूपमा यसको प्रकट गर्नुभयो. त्यो दिनमा चर्चको सबभन्दा पहिले अस्तित्व आएको हामी देख्छौ. पवित्र आत्माले विश्वासीको शरीरको निर्माण गर्न आरम्भ गर्नुभयो अनि त्यो निर्माण गर्ने काम तबसम्म जारी रहन्छ जब उहाँले संसारबाट आफ्नो चर्चलाई, आफ्नो मण्डलीलाई, जो सत्य विश्वासीहरू हुन्, स्वर्गमा लानुहुन्न. तबसम्म निरन्तर उहाँले चर्च निर्माण गर्ने काम जारी राख्नुहुन्छ. त आज हामी देख्छौं चर्च रहस्य हो भन्ने विषय अन्तर्गत रहस्यको स्पष्टीकरण एफिसी 3:1-2 पदमा भनिएको छ, यही कारणले म पाउल तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी। यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पाउल कैदीको रूपमा आफ्नो वर्तमान अवस्थाको जताउँछन्। उनी कैदी बने किनभने उसले अन्य जातिहरू कहाँ सुसमाचार लगेथे। अहिले अन्य जातिहरूले नयाँ अवसरहरूको प्रदान गरिएको छ।

मसीह थिए, आशा रहित थिए र परमेश्वर रहित थिए, अहिले ख्रिस्टद्वारा ख्रिस्टमा ल्याइएको छ। त्यो सबै कुराको लागि पावल तिनीहरूको निम्ति प्रार्थना गर्न गइरहेका छन्। तर उनी आफ्नो प्रार्थनामा जानुभन्दा पहिले रहस्यको बारेमा बताउनेछन्। त्यसपछि उसले आफ्नो विचारको धागोको पचौधमा टिप्छन्। यो संयोजक शब्दको ध्यान दिनुहोस्। यही कारणले पावल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी ख्रिस्टका सामु म आफ्ना घोडाहरू टेक्दछु। यहाँ भन्छन् यही कारणले म पावल तिमी अन्य जातिहरूको निम्ति ख्रिस्ट येशूको कैदी ख्रिस्टका सामु म आफ्ना घोडा टेक्दछु। पद एक र पद चौध बीचको हरेक कुरा कोष्टक निक्षिप्त वाक्य हो, यानि यो विषयान्तरकरण हो। पावल आफ्ना प्रार्थनामा आउनुभन्दा पहिले उनी रहस्यको बारेमा कुरा गर्न गइरहेका छन्। पद दुईमा उल्लेखित शब्द यदि ले निक्षिप्त वाक्यको कोष्टकको आरम्भको चिन्हित गर्दछ। पद दुईमा भनिएको छ यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिइएको छ। पावल ईश्वरीय योजना र प्रबन्धको बारेमा बोलिरहेका छन् जुनद्वारा परमेश्वरले उसलाई बोलाउनुभयो र अन्य जातिहरू कहाँ पठाउनुभयो। अन्य प्रेरितहरूको तुलनामा पावलले सेविकाई बेग्लै र खास किसिमको थियो। पावलको सेविकाई गलाती दुई अध्याय सात पद अनुसार पावल भन्छन् कि यहुदीहरूको निम्ति सुसमाचार सुनाउने काम पत्रुसलाई सुम्पिएको थियो भने अन्य जातिहरूलाई सुसमाचार सुनाउने काम चाहिँ पावललाई सुम्पिएको थियो। सुसमाचार भिन्नै बेग्लै थिएन, तर सुसमाचार दिने मानिसहरू भिन्नै जातका थिए, भिन्नै वर्गका थिए। पावल अन्य जातिहरू कहाँ गए भने यानी पावल अन्य जातिहरू कहाँ गएर यसरी प्रचार गरे तिमीहरू टाढा छौ तर ख्रिस्टद्वारा र उहाँमा तिमीहरू नजिक आउन सक्छौ। पत्रुस इसरायलहरू कहाँ गएर यसरी प्रचार गरे स्वर्गहरू मुनि मानिसहरूको बीचमा कुनै नाम दिएको छैन जसबाट उद्धार छ। पावलले अन्य जाति फिलिपीको जेररलाई भने प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ र तिम्रा घरानाहरूले पनि। दुवै पत्रुस र पावलसँग उही एउटै सुसमाचार थियो। यद्यपि यो सुसमाचार दुई बेग्ला बेग्लै समूहका मानिसहरूलाई दिइए तापनि अहिले त्यहाँ एकदम नयाँ कुराले स्थान लिइरहेको छ। यो बिल्कुलै भिन्नै प्रबन्ध हो पुरानो नियममा तिनीहरूसँग भएको प्रबन्धबाट। जब पावल फरिसी थिए र व्यवस्था मुनि थिए उनी कहिले पनि अन्य जातिहरूलाई प्रचार गर्न गएन। उनी बिल्कुलै बेग्लै प्रबन्धमा थिए। अहिले पावल नयाँ प्रबन्धमा छन् र उनी अन्य जातिहरू कहाँ मिशनरी हुन्, प्रचारक हुन्। यसको मतलब यो होइन कि उद्धारको परमेश्वरको विधिको परिवर्तन भयो। कुनै मानिस व्यवस्था पालन गरेर उद्धार पाएका थिएनन् तर बलिदानद्वारा। जब उसले देख्यो कि ऊ परमेश्वरको महिमा रहित भएको देखे अनि त्यो बलिदानले ख्रिस्टको औलाउँदथ्यो, संकेत गर्दथ्यो। अहिले पावल यो नयाँ प्रबन्धको बारेमा कुरा गरिरहेका छन्। पद तीन र चारमा भन्छन् कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो जसरी मैले पहिले केही शब्दमा लेखे जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञानलाई थाहा पाउन सक्छौ। पावलले यो रहस्यको कुरा प्रकाशद्वारा पाए। हाँ मित्र, पावलले यो रहस्यको कुरा प्रकाशद्वारा प्राप्त गरे अनि यही कुरा अन्य प्रेरितहरूले पनि पाएथे। त्यो प्रकाश पावलको प्रभुमा सत्य विश्वासमा परिवर्तनसँग आरम्भ भएथ्यो जब ख्रिस्टले उसलाई सूचित गर्नुभयो कि उसले मण्डलीलाई खेदे यानि सतावट गरिरहेका बेला, खेदो गरिरहेको बेला उसले वास्तवमा ख्रिस्टलाई खेदो गरिरहेका थिए। चर्च ख्रिस्टको शरीर हो,

0: पावले सिक्यो कि परमेश्वरले केही नयाँ काम गरिरहेका छन्। चर्च मण्डली पेन्टिकोस्टको दिनमा अस्तित्वमा आयो। मित्र, फेरि म यो कुरा दोहोर्याउन चाहन्छु कि रहस्य मिस्ट्री जुन ईश्वरीय गोपीयता डिभाइन सेक्रेट हो, त्यो कुनै त्यस्तो कुरा थियो जुन पुरानो नियममा प्रकट भएको थिएन। त्यसकारण त्यो मानिसहरूलाई त्यो कुरो अजान थियो, अहिले यो नयाँ नियममा प्रकट भएको छ। एफिसी 1:9 पदमा पावल भन्छन्, उहाँले आफ्नो इच्छाको रहस्य हामीतर्फ प्रकट गर्नुभयो। एफिसी 2:14-15 पदमा रहस्य के हो सो कुराको पावल वर्णन गर्छन्। रहस्य त्यो कुरो हो कि ख्रीष्ट बौरी उठ्नु भएको छ र पृथ्वीको सम्पूर्ण कुलहरू, जातिहरू, अन्य जाति र यहुदीहरू द्वारा मिलेर बनेको नयाँ शरीरको जुन मण्डली हो, चर्च हो, त्यसको शिर हुनुहुन्छ। यो कुरा पुरानो नियममा प्रकट भएको थिएन। पाउले यसलाई यसरी रोमी 16:25 पदमा भन्दछन्, अब उहाँलाई नै जो चाहिँ मेरो सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि नै गुप्त राखिएको थियो। पावल फेरि यो कलसी 1:26 पदमा भन्छन्, त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि अनि पुस्ता पुस्तादेखि लुकै राखिएको थियो तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएका छन्। अमित्र, हामीले देख्यौं कि रहस्यको स्पष्टीकरण, यसपछि हामी देख्नेछौ रहस्यको परिभाषा। एफिसी 3:5-6 पदमा भनिएको छ, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्य वक्ताहरू कहाँ प्रकट गरिएको छ, अर्थात सुसमाचारद्वारा ख्रीष्टमा अन्य जातिहरू, साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ। पावलले यो निश्चय नै अति नै स्पष्ट पार्दछन् कि यो कुरा खालि उसलाई मात्र प्रकट भएको थिएन, यो कुरा अन्य प्रेरितहरूलाई पनि प्रकट भएको थियो। अहिले रहस्यको उसको तात्पर्य के हो सो कुराको उनी स्पष्ट पार्दछन्। अमित्र, पुरानो नियमका मानिसहरूका सन्तानहरू र चर्चका प्रेरितहरू र अगमवक्ताहरू बीच अति नै धेरै भिन्नता छ। पुरानो नियममा चर्चको सम्बन्धमा कुनै पनि त्यस्तो झलक प्रकाश पाएका थिएनन्। अहिले यसको उहाँका पवित्र प्रेरितहरू कहाँ प्रकट भएको छ। तिनीहरू यसकारण पवित्र जन थिए किनभने तिनीहरू परमेश्वरद्वारा यो कार्यालय कार्यभारको लागि अलग्गाइएका थिए। यहाँ उल्लेखित भविष्य वक्ताहरू निश्चय नै नयाँ नियमका भविष्य वक्ताहरू थिए। अनि पद 5 उल्लेखित आत्मा चाहिँ पवित्र आत्मा हुनुहुन्छ जो यो सेविकाईको शिक्षक हुनुहुन्छ। यही नै प्रभु येशूले प्रतिज्ञा गर्नुभयो जब उहाँले आफ्ना चेलाहरूलाई पवित्र आत्माको आगमनको बारेमा भन्नुभयो। युहान 16:15 पदमा भनिएको छ, पितासँग भएका सबै थोक मेरा हुन्, यही कारणले मैले भने जे मेरो छ त्यहीबाट उहाँले प्राप्त गर्नुहुनेछ र तिमीहरूलाई बताइदिनुहुनेछ। संक्षिप्त रूपमा भन्दा रहस्य के हो? अमित्र, यो भनेको अन्य जातिहरू उद्धार पाउनेछन् भन्ने तथ्य होइन। पुरानो नियमले स्पष्ट रूपमा सिकाउँथ्यो कि अन्य जातिहरू उद्धार पाउनेछन्। यस प्रसंगमा म धेरै पुरानो नियमबाट शास्त्र खण्डहरू देखाउन सक्छु, जस्तै यसैया 11:10 पद, 60:3 पद, 42:6 पद, अनि जकरिया 2:11 पद, मलाकी 1:11 पद इत्यादि। यी खण्डहरूमा अन्य जातिहरूले उद्धार पाउनेछन् भन्ने तथ्यको बताउँछ। यदि त्यो रहस्य अन्य जाति उद्धार पाउनेछन् भन्ने कुरा होइन भने तब रहस्य के हो त? यसलाई होसियारपूर्वक चिन्हित गर्नुहोस्। त्यो रहस्य थियो कि अन्य जातिहरू र इसरायलीहरूलाई उही एउटै आधारमा राखिएको थियो। ख्रीष्टमा विश्वासद्वारा तिनीहरू दुवै जातलाई, वर्गलाई नयाँ शरीरमा ल्याइएको छ जुन मण्डली यानि कलिसिया हो। ख्रिस्ट त्यो नयाँ शरीरको शिर हुनुहुन्छ। पुरानो नियममा चर्च यानि कलिसिया प्रकट भएको छैन। यद्यपि त्यहाँ पुरानो नियममा चर्च मण्डलीको रूपकहरू भए तापनि ख्रिस्टले भन्नुभयो मती 16:18 पदमा, यस चट्टानमा म मेरो मण्डली यानि चर्च बनाउनेछु। अनि जब ख्रिस्टले यो भन्नुभयो त्यो अझै भविष्यमा थियो मित्र। चर्च मण्डली चाहिँ पेन्टिकोस्टको दिनमा आरम्भ भएथ्यो, अस्तित्वमा आएथ्यो त्यस दिन ख्रिस्ट स्वर्गमा फर्की जानु भएपछि। अनि त्यो चर्च दुवै यहुदी र अन्य जातिहरू मिलेर बनेको थियो। यो सत्य हो कि जब चर्चको शुरू भएथ्यो सम्पूर्ण रूपमा विश्वासीहरू यहुदीहरू मात्र थिए, तर त्यहाँ परिवर्तनको अवधि आएको थियो। अन्य जातिहरू यसमा ल्याइए। चर्च मण्डली एक शरीर हो, दुवै अन्य जाति र यहुदीहरूद्वारा बनिएको शरीर, अनि त्यो शरीरको शिर चाहिँ ख्रिस्ट हुनुहुन्छ। अनि आगे पद 7 भनिएको छ, 3:7 पदमा, त्यही सुसमाचारको सेवक उहाँको शक्तिको प्रभावकारी कार्यद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको दान अनुसार म बनाइए। अन्य जातिहरूको निम्ति पावल प्रेरित थिए भन्ने तथ्यको गुणद्वारा रहस्यको ज्ञानमा श्रेष्ठताको स्थान लिँदैनन्, उसले खालि सेवकको उपाधि मात्र लिन्छन्। यो परमेश्वरको अनुग्रह थियो कि जुनले चर्चलाई खेदो र सताउने घमण्डी फरेसी साउलबाट पावल प्रेरितमा परिवर्तन गरिदिएको थियो, जो अहिले यीशु ख्रिस्टको लागि कैदी थिए, उसलाई एक जातको मानिसबाट निकालिएर अर्को स्थानमा राखिएको छ। उनी ख्रिस्टको शरीरको अहिले अंग हुन्, अनि तिनले जे जति काम गरे त्यो सबै पवित्र आत्माको शक्तिको कार्यद्वारा पूरा गरिएको थियो। पावलसँग दुवै वरदान र प्रेरितको शक्ति थियो। पद 8-9 भनिएको छ, पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो छ त्यो भन्दा सानो म हो, मलाई त्यो अनुग्रह दिइएको छ। अन्य जातिहरूका बीचमा ख्रिस्टको खोजेर नसकिने धनको प्रचार गरौं भनेर र सबै मानिसहरूलाई जुन परमेश्वरले येशु ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ सो कुरा देख्ने बनाउनलाई। आज तपाईं र म चर्चको रहस्य वा प्रबन्धमा रहेका छौं, यानि अनुग्रहको दिनमा, जुन सारा कुराहरूको सृष्टि गर्न परमेश्वरमा युग युगदेखि लुकेर बसेको थियो। मेरो मित्र, त्यहाँ धेरै कुराहरू छन् जुनको परमेश्वरले अहिलेसम्म हामीलाई भन्नुभएको छैन, जुन एउटा कारण हो कि म स्वर्गको प्रत्याशा गरिरहेको छु। यदि तपाईँ सोच्नुहुन्छ कि मलाई त्यति धेरै थाहा छैन, तब तपाईँ बिल्कुल सही हुनुहुन्छ। जब म स्वर्गमा हुन्छु म वास्तवमा तमाम कुराहरू सिक्न शुरू गर्न गइरहेको छु। साँच्चै नै परमेश्वरले हामीलाई त्यति धेरै भन्नुभएको छैन। यो कुराको सोध्न आश्चर्यको कुरा छ कि उहाँले कति कम हामीलाई भन्नुभएको छ। उदाहरणको निम्ति उहाँले त्यो सानो परमाणुको बारेमा कसैलाई कहिले पनि भन्नुभएको छैन। उहाँले कहिले पनि र कसैलाई पनि पृथ्वीको अति नै गहिराई मुनिमा रहेका हीरा मोतीहरूको बारेमा भन्नु भएन। उहाँले धेरै कुरा आफैमा राख्नु भएको छ। उहाँले मानिसहरूलाई आविष्कार गर्न अनुमति दिनुहुन्छ, तर त्यहाँ केही त्यस्ता कुराहरू छन् जुन मानिसहरूले केवल प्रकाशद्वारा बाहेक कहिले पनि पत्ता लगाउन सक्दैनन्। चर्च त्यस अर्थमा रहस्य थियो। पद 8 पाउल आफ्नै स्वयंलाई भन्दछन्, पवित्र जनहरू मध्ये जो सबैभन्दा सानो। पाउले सधैँ प्रेरितको रूपमा आफैलाई सबभन्दा नम्रताको स्थान लिए सानो। पहिलो कोरन्थी 15:9 पदमा भन्छन्, किनकि म प्रेरितहरू मध्ये सबभन्दा सानो हुँ, म प्रेरित भनिन लायकको छैन किनकि मैले परमेश्वरको मण्डलीलाई सताए। र पहिलो तिमोथी 1:12-13 पदमा भन्छन्, अनि म ख्रिस्ट येशु हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य तुल्याउनु भयो धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनुभयो र सेवामा नियुक्त गर्नुभयो। हुन त म पहिले निन्दा गर्ने सताउने र अत्याचारी थिए, तर मैले कृपा पाएँ किनकि मैले यो अविश्वासमा नजानिकन गरे थिए। मित्र, पाउलको जीवनमा अति नै महान क्रान्ति परिवर्तनले स्थान लिएको थियो। उसलाई अन्य जातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गर्न चुनिएका थिए। यो कति अद्भुत कुरा छ। पद 10 र 11 भनिएको छ, एफिसी 3 अध्याय पद 10 र 11 यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू कहाँ प्रकट गरियोन्, त्यस अनन्त संकल्प अनुसार जो उहाँले हाम्रा प्रभु ख्रीष्ट येशूमा संकल्प गर्नुभयो। यहाँ रहस्यको अर्को उद्देश्यको प्रकट भएको छ। परमेश्वरका स्वर्गीय दूतहरूले चर्चद्वारा परमेश्वरको ज्ञान बुद्धिको केही कुरा सिकिरहेका छन्। तिनीहरूले हामीमाथि परमेश्वरको प्रेमको प्रदर्शन गरिएको कुरा मात्र देख्दैनन्, तर परमेश्वरको बुद्धिको पनि उहाँका स्वर्गीय दूतहरू कहाँ प्रकट भएको छ। बाह्र पदमा भनिएको छ, बाह्र पदमा जुन प्रभुमा उहाँ माथिको विश्वासद्वारा हामी साहस र भरोसा सहित प्रवेश पाउँछौ। हामी अन्य जाति र पाउल सताउ गर्ने खेदो गर्ने व्यक्तिसँग परमेश्वरको सामने बोल्ने र उहाँ कहाँ पुग्ने अधिकार जाने अधिकार छ। यो सबै ख्रीष्टमा सम्भव बनाइयो। पद 13 भनिएको छ, पद 13 यसकारण म तिमीहरूलाई विन्ती गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेको संकष्टहरूको कारणले गर्दा तिमीहरू हरेस नखाऊ, यो त तिमीहरूको महिमा हो। मित्र, पाउले सविस्तार गरेका महान लक्ष्यहरूको कारण उनी अन्य जातिहरूको प्रेतको रूपमा कैद जेल नेलको कष्ट भोग्न इच्छुक छन्। उनी चाहँदैनन् कि एफिसियनहरू निरुत्साह भएको, निराश भएको उसको त्यो जेल नेलको कारणले, किनभने पाउलको कैद जेल नेलले उनी स्वयंको निम्ति र तिनीहरूको महिमाको लागि असल काम गरिरहेको थियो। भन्छन्, यसकारण म तिमीहरूलाई विन्ती गर्दछु, मैले तिमीहरूका निम्ति भोगिरहेको संकष्टहरूको कारणले गर्दा तिमीहरू हरेस नखाऊ, यो त तिमीहरूको महिमा हो। कलिसी 1:24 पदमा भन्छन्, अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रीष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। एकपल्ट म कलसी 1:24 पद पढिदिन्छु, जहाँ पाउल भन्छन्, अब म तिनीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु अनि उहाँको शरीरको निम्ति जो मण्डली हो ख्रीष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। मित्र, आज हामीले देख्यौं रहस्य के हो भन्ने विषय अन्तर्गत, यानि चर्च रहस्य हो भन्ने विषय अन्तर्गत देख्यौं रहस्यको स्पष्टीकरण र रहस्यको परिभाषा। अर्को दिन हामी देख्नेछौ ज्ञान बुद्धि र शक्तिको निम्ति पाउलको प्रार्थना। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
1: आजको अध्ययनले मलाई विशेष रूपमा यो कुरा सिकायो कि मण्डली मानिसले बनाएको स्थान मात्र होइन, परमेश्वरले ख्रीष्टमा निर्माण गर्नुभएको एउटा अद्भुत शरीर चाहिँ हो, जहाँ फरक पृष्ठभूमिका मानिसहरू एउटै परिवारका सदस्य बन्छन्।
2: बिल्कुलै भाइ, एफिसीको पुस्तक 3 पाउलले यही रहस्य स्पष्ट गर्दछन्। पहिले पूर्ण रूपमा प्रकट नभएको कुरा अहिले प्रकट भयो। अन्य जातिहरू पनि ख्रीष्टमा यहुदीहरूसँगै एउटै शरीरका सदस्य र प्रतिज्ञाका सहभागी भएका छन्।
1: र पाउलले आफूलाई यो रहस्य प्रचार गर्ने सेवकको रूपमा चाहिँ हिँड्नुभयो। उहाँको सेवकाई उहाँको आफ्नै योग्यतामा होइन, तर परमेश्वरको अनुग्रहको वरदान थियो।
2: एकदमै सही कुरा भाइ। त्यसैले आज हामीले आफैलाई सोधौं कि हामी ख्रीष्टमा भएका सबै विश्वासीहरूलाई एउटै शरीरका सदस्यका रूपमा स्वीकार गरिरहेका छौं कि हाम्रो जीवनमा भेदभाव भन्दा ख्रीष्टको प्रेम देखिन्छ कि हामी परमेश्वरले दिनुभएको सेवकाईलाई अनुग्रहको जिम्मेवारीका साथ लिइरहेका छौं।
1: र अर्को कुरा के हाम्रो मण्डलीको एकता र प्रेमले परमेश्वरको उदयको बुद्धि चाहिँ संसारमा देखाइरहेको छ त?
2: अवश्य। र आदरणीय श्रोताहरू आउनुहोस्, ख्रिस्टमा हाम्रो एकतालाई मूल्यवान ठानौं। जात, भाषा, क्षेत्र, आर्थिक अवस्था वा व्यक्तिगत पृष्ठभूमिका कारण विभाजित नहौं। हामी सबै ख्रिष्टको शरीरका सदस्य हौं अनि परमेश्वरले हामीलाई जहाँ र जुन सेवामा राख्नु भएको छ त्यसलाई उहाँको अनुग्रहको जिम्मेवारी सम्झेर पूरा गरौं।
1: हजुर, साँच्चै नै पावल जस्तै हामी पनि दुःख आएर निराश नहौं। यदि दुःख ख्रिष्टको सेवाको कारण आएको हो भने परमेश्वरले त्यसलाई पनि आफ्नो उद्देश्यका लागि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले हामीलाई ख्रिष्टको रहस्य अझ गहिरो रूपमा बुझ्न, सबै विश्वासीसँग एकतामा जिउन र उहाँले दिनुभएको सेवकाई विश्वास योग्यतापूर्वक पूरा गर्न सहायता गर्नुभएको होस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0429797।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, वितृष्णा, विभाजन र विस्मादपूर्ण यी कष्टप्रद समयहरूमा एक अर्का प्रति र स्वयं सृष्टिकर्ता परमेश्वर प्रति मानिसहरूको विश्वास, आशा र प्रेम जगाई शान्तिको सन्देश फैलाउन लक्षित क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशामा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमको शुरूआत हामी यो सुमधुर क्रिस्टीय भजन सुनी गर्नेछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा हामी भेला भएका छौं परमेश्वरको करुणामा। हामी सँगसँगै वचनलाई अध्ययन गर्नेछौ र त्यसको शुरूआत परमेश्वरसँग ज्ञान र बुद्धि मागेर प्रार्थना गरेर गर्नेछौ। आउनुहोस्। महान प्रभु तपाईलाई महिमा, परम प्रभु तपाईलाई प्रशंसा। तपाईले छ दिनमा संसारको सृष्टि गर्नुभयो, यी सातौं दिनमा विश्राम गर्नुभयो, हाम्रो लागि एउटा नजिर स्थापना गर्नुभयो तपाईले उदाहरणको रूपमा, ताकि हामी मानिसहरूलाई विश्रामको महत्व हाम्रो जीवनमा कस्तो रहेछ भन्ने कुरा थाहा होस् भनेर आज त्यही विषयलाई हामी अध्ययन गरिरहेका छौं। हामीलाई यो भाग दौड़पूर्ण संसारमा शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा तपाईँले विश्राम दिन चाहनुहुन्छ। त्यसैले तपाईँ निमन्त्रणा दिनुहुन्छ, हे सबै थाकेका र बोझले लादिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। हामी विन्ती गर्छौं यो वचन अध्ययनमा तपाईँको पवित्र आत्माले हामीलाई अगुवाई गरेको होस् बुद्धि र ज्ञानमा भनेर विन्ती गर्छौं प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलामा विभिन्न विषयवस्तुहरूलाई लिएर हामीले जीवनको पेचिलो प्रश्नहरू, अप्ठ्यारा प्रश्नहरूलाई हामीले परमेश्वरको वचनमा त्यसको जवाब खोज्ने प्रयास गरेका छौं। यसै सिलसिलामा तपाईँलाई थाहा छ हामीले के परमेश्वरको अस्तित्व छ त भन्ने विषयलाई हेरेका छौं, र त्यो विषयलाई हामीले पढेर सिद्धाएर के परमेश्वरको अस्तित्व छ भने के उहाँ हामीसँग बोल्न सक्नुहुन्छ, यदि बोल्नुहुन्छ भने कसरी बोल्नुहुन्छ, र यदि उहाँ शक्तिशाली हुनुहुन्छ भने उहाँको शक्तिलाई आफ्नो जीवनमा कसरी महसुस गर्न सकिन्छ, के स्वर्ग यथार्थ परक छ, अनि हामीले त्यस्तै गरेर विभिन्न अरू विषयहरूलाई पनि हेरेका थियौं। आजको उत्तर आधुनिक युगमा मानिसले गर्ने विभिन्न प्रश्नहरूलाई हामी हेरिरहेका छौं। यसै सिलसिलामा हामीले एउटा आनन्ददायी विश्रामको रहस्यको बारेमा छोटो अध्ययन गरिरहेका छौं। विश्राम किन महत्वपूर्ण छ? परमेश्वरको वचनमा विश्रामको बारेमा के बताइएको छ? के तपाईँ र मलाई विश्रामको आवश्यकता छ? त्यो विषयलाई हेरिरहेका छौं श्रोता मित्रहरू, र यसलाई विभिन्न आयामबाट निहाल्ने प्रयास गर्दै गर्दाखेरि विभिन्न दृष्टिकोणहरूलाई पनि हामीले केलाइरहेका छौं। आखिर मानिस भएर जन्मेपछि सबैलाई विश्रामको खाँचो त पर्छ नै, तसर्थ यो विषयको महत्व स्वास्थ्यको दृष्टिकोणबाट र स्वास्थ्य भन्दै गर्दाखेरि मानसिक स्वास्थ्य, आत्मिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, यी सबै कुराहरूलाई हामीले हेर्ने प्रयास पनि गरिरहेका छौं। आउनुहोस् यो अध्ययनलाई अगाडि बढाउँ। परमेश्वर पुत्र थुमा ख्रीष्ट मसीहको बारेमा प्रेरित पावलले कलसीहरूलाई लेखेको पत्रमूलक पुस्तकको पहिलो अध्यायको 16 र 17 पदमा उनी यसो भन्दछन्, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिको

0: जस्तो हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सिर्जिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन् भनेर त्यहाँ उनले भनेको यो सुन्दर हरफहरू पढ्दै गर्दाखेरि जुन पत्र चाहिँ उनले चाहिँ कलसीको मण्डलीलाई लेखेका थिए, हो त्यहाँ व्याख्या गरेको यही सृष्टिकर्ता जो भर्खरै उल्लेख भएका पदमा सम्बोधन गरिएका थिए, उहाँ अर्थात थुमा अर्थात ख्रिस्टले जब यो संसार हप्ताको पहिलो छ दिनमा सृष्टि गरिसक्नुभयो, उत्पत्तिको पुस्तकको व्याख्या अनुसार र समस्त वचन अनुसार, त्यसपछि हप्ताको सातौं दिनको सबाथ विश्रामको उहाँले व्यवस्था गरिदिनु भएर हामी र उहाँको बीचको साप्ताहिक आराधनीय आनन्दको संगतिको सम्पर्कको बाटो खोलिदिनुभयो। यही बताउँछ उत्पत्तिको पुस्तकले, र त्यो पनि यसको शुरूवाती हरफहरूमा पहिलो दोस्रो अध्यायतिर नै हामी पाउन सक्छौं। र यो पढ्दै जाँदाखेरि अध्ययन गर्दै जाँदाखेरि नयाँ र पुरानो करारको पुरै 66 पुस्तकहरूमा यो विषय देखा पनि पर्दछ। उत्पत्तिको पुस्तकको पहिलो अध्यायको 31 पददेखि दोस्रो अध्यायको 3 पदलाई सरसर्ती हेर्दा त्यहाँ यस्तो लेखिएको पाइन्छ, आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र त्यो सारै राम्रो थियो। साँझ पर्यो र बिहान भयो छैटौं दिन। यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाई सिद्धिए। आफूले गर्नुभएका काम छैटौं दिनमा परमेश्वरले सिद्ध्याउनुभयो र सातौं दिनमा आफूले गर्नुभएको सबै कामबाट उहाँले विश्राम लिनुभयो अनि परमेश्वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफूले सृष्टिमा गर्नुभएको सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो। श्रोता मित्रहरू, यो कुन कोणबाट हेरिएको हो भने यो उत्पत्तिको पुस्तकको दृष्टिकोण, जुन चाहिँ समस्त लिखित वचनमा पाइन्छ, त्यो दृष्टिकोणबाट विचारहरू फरक हुन सक्छन्। जस्तै कतिपय उत्तर आधुनिक युगमा बाँचिरहेका हामी मानिसहरूले यो कुरालाई नमान्न पनि सक्छौ। उदाहरणको लागि विकासवादले अर्कै थोक भन्दछ, कुनै अर्को वादले अर्कै थोक भन्दछ। अहिले हामीले विशुद्ध रूपमा उत्पत्तिको पुस्तकको जुन पदलाई हेर्यौं भर्खरै पढिएको, त्यसबाट हामीले हेर्ने प्रयास गरिरहेका छौं। परमेश्वर कति असल हुनुहुन्छ कि उहाँले हामीलाई स्वतन्त्रता दिनुहुन्छ कि तपाईँ र मैले पढ्न सक्छौ, पढेपछि विश्वास गर्न पनि सक्छौ र नगर्न पनि सक्छौ। र उत्पत्तिको पुस्तक लेख्दै गर्दाखेरि यी सबै कुरा मोसाले त्यतिकै लेखेका थिएनन्। उनीहरूलाई थाहा थियो पुस्तादेखि पुस्तासम्म यो कुरा हस्तान्तरण गरिएको थियो जुन यथार्थ आदम र हवाले थाहा गरेका थिए। आदम र हवाको सृष्टिकर्ताको रूपमै पनि वा तिनीहरूको सृष्टिकर्ता भएर पनि ख्रिस्टले पहिलो सबातमा नै तिनीहरूसँग विश्राम लिनुभयो। उहाँलाई विश्रामका आवश्यकता परेर होइन, सर्वशक्तिमान परमेश्वरलाई विश्रामको आवश्यकता पर्दैन, उहाँलाई थकान पनि हुँदैन। तर उहाँले तपाईँ र मेरो निम्ति एउटा उदाहरण पेश गर्नको लागि हामीलाई चाहिँ विश्रामको खाँचो छ है, शरीरमा थकान हुन्छ र हामीले विश्राम लिनुपर्छ भनेर त्यो देखाउनको लागि, र साथसाथै उहाँसँगको हाम्रो साप्ताहिक संगति पनि होस् र उहाँसँग हामी जोडिएर रहौं जीवनको स्रोतसँग आराधनीय संगति मार्फत एउटा न्यानो सम्बन्धको विकास हामी गर्न सकौं भनेर पनि उहाँले यो दिनलाई अर्थात हप्ताको सातौं दिनलाई आशिष दिनुभयो र पवित्र पनि पार्नुभयो। परमप्रभुले सात दिने साप्ताहिक चक्रको स्थापना आफ्नो भन्दा पनि आदम र हवा अनि हामी मानिसहरूको आत्मिक मानसिक शारीरिक भावनात्मक सामाजिक आदि इत्यादिको लाभ हेतु गर्नुभयो। हो यो दिनले उहाँले संसारको सृष्टि गर्नुभयो भनेर त देखाउँछ नै, तर त्यसको साथै उहाँले उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिसहरूको पनि अथाह प्रेमिलो ख्याल र फिक्री राख्नुहुन्छ अनि गर्नुहुन्छ भन्ने ठूलो प्रमाण पनि दिन्छ। जीवनभरि कमसेकम हप्ताको सातौं दिनमै भए पनि मानिसहरूले यो यथार्थलाई आत्मसात गरेर उहाँसँग एउटा गुणस्तरीय क्षण व्यतीत गरून् र उहाँको उपस्थितिको आफ्नो जीवनमा चाह गरून् भन्ने उहाँको अभिप्राय थियो। प्रत्येक सबात आदम र हवाको निम्ति शारीरिक विश्राम र आत्मिक ताजापनको स्फूर्तता प्रदान गर्ने परमेश्वरको प्रेमको स्मारकको रूपमा उहाँले यो पवित्र सबात दिन यानि कि हप्ताको सातौं दिन दिनुभएको थियो। मित्रहरू, वास्तवमा भन्ने हो भने जब परमप्रभुले सृष्टि गर्नुभएको यो सुन्दर सिद्ध संसारमा पहिलो पटक जब पापको प्रवेश भयो त्यसपछि झनै हामी मानिसहरूको निम्ति सबातको विश्रामको अर्थात् हप्ताको सातौं दिनको विश्रामको आवश्यकता झनै तड्कारो रूपमा महसुस गर्न सकिन्छ। त्यही सृष्टिकर्ता जसले आदम र हवाको सृष्टि गर्नुभयो तिनीहरूलाई सबातको विश्रामको प्रतिज्ञा दिनुभएको थियो र फेरि त्यही सृष्टिकर्ताले सिनैको पर्वतमा मूसालाई दस आज्ञाको नैतिक असल व्यवस्था पनि दिनुभएको थियो। आदम र हवाको समयपछिको लगभग 2000 वर्षपछि र त्यही नैतिक अटल दस आज्ञाको व्यवस्थाको केन्द्र वा बीच वा मध्यमै सबातको विश्राम सम्बन्धी महत्वपूर्ण आज्ञा सामेल भएको छ। यही कुराको वर्णन प्रेरित पाउलले आफ्नो पत्रमूलक पुस्तक पहिलो कोरन्थीको अध्याय 10 एकदेखि 4 पदमा उल्लेख गरेको हामी पाउँछौ। यो चौथो आज्ञाले खासमा भन्छ चाहिँ के त? एकैछिन हेरौं प्रस्थानको पुस्तकको 20 अध्यायको 8-11 पदमा जहाँ यस्तो लेखिएको छ। मित्रहरू, सबात दिन अर्थात हप्ताको सातौं दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु। 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबातको दिन हो। त्यसमा तिनीहरूले अर्थात हामीहरूलाई भनिएको केही काम नगर्नु, किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। श्रोता मित्रहरू, यो चौथो आज्ञामा परमेश्वरको छाप देखिन्छ। छापमा हुने मूल कुराहरू यानि कि व्यक्तिको नाउँ, उसको ओहदा, उसको कार्यक्षेत्र, उहाँको छाप वा उहाँको चिन्हको रूपमा उहाँको नाम यहाँ परमप्रभु परमेश्वर भनेर देखिन्छ। अनि उहाँको पद उहाँले सबै थोक सृष्टि गर्नुभयो यानि कि सृष्टिकर्ता भनेर देखिन्छ। अनि उहाँको कार्यक्षेत्र आकाश समुद्र पृथ्वी र सृष्टिमा भएका सबै थोक सबै स्थान भनेर बताइएको छ। दोस्रो कुरा, हामीलाई विश्रामको आवश्यकता पर्छ, तर साथसाथै हामीले अल्छी गरेर बस्नु पनि हुँदैन। आफ्नो अगाडि भएको काम जिम्मेवारीलाई पूरा गर्नुपर्छ यानि कि काम परिश्रम गर्नुपर्छ भनेर उल्लेख गरिएको छ। अर्को महत्वपूर्ण कुरा, परमेश्वरका सबै वचनहरू हामीले याद त राख्नुपर्छ, सम्झना राख्नुपर्छ, तर विशेष गरेर यो चौथो आज्ञामा किन त्यो उल्लेख गरिएको हो भने यसको मतलब कुनै चिज त्यहाँ पहिल्यै नै थियो र त्यो कुरा मान्छेले बिर्सिन्छ भनेर उहाँले याद राख्नु भनेर भन्नुभयो। भनेको मतलब सिनै पर्वतमा यो पहिलो पटक दिएको थिएन, यो सृष्टिको सुरुमा नै यो दिएको थियो जसलाई मानिसहरूले बिर्सिँदै गएका थिए र यो याद राख्नु भनेर उहाँले भन्नुभएको थियो। मित्रहरू, परमेश्वरले सबै समय तपाईँ र मलाई भला गर्नुहुन्छ, तर जब हामी सबातको विश्राममा परमेश्वरसँग विशेष समय बिताउँछौ त्यसमा हामीले झन् विशेष आशिष पाउने रहेछौं भनेर उहाँले यो दिनलाई विशेष बनाउनु भएको कुराबाट थाहा गर्न सकिन्छ। अहिले भर्खरै पढिएका यी हरफहरूबाट एउटा कुरा स्पष्ट हुन आउँछ र त्यो के हो भने परमप्रभु परमेश्वर जसले आकाश र समस्त पृथ्वी आदि इत्यादि सागरहरूदेखि लिएर सबै थोक वनस्पतिहरूदेखि लिएर सबै थोक बनाउनुभयो, सृष्टि गर्नुभयो। उहाँले सवास दिनलाई, पवित्र विश्राम अर्थात हप्ताको सातौं दिनलाई एउटा याद गर्नुपर्ने महत्वपूर्ण पवित्र उहाँको दिनको रूपमा राख्नुभयो। सवास दिनले यसमा कुनै संगतिमय आराधनीय पवित्र सोच र व्यवहारले हामीलाई हरेक हप्ता सृष्टिकर्ता परमेश्वरसँग न्यानो रूपमा जोडिदिन्छ, जसले यो दिनलाई आशिष दिनुभयो र पवित्र पार्नुभयो। श्रोता मित्रहरू, तपाईँ र मेरो जीवनमा पनि हामीलाई विश्रामको खाँचो छ र यो संसारमा हामीले व्यतीत गर्ने विश्रामले परमेश्वरले हामीलाई आफ्नो महिमी दोस्रो आगमनमा आएर जब उहाँले आफ्नो स्वर्गीय घरमा लानुहुन्छ त्यहाँ उहाँले दिनुहुने अनन्तीय विश्रामको बारेमा पनि यसले सांकेतिक रूपमा हामीलाई बताउँदछ भन्दै तपाईँ र मैले आफ्नो शरीरलाई चाहिने आवश्यक विश्राम लिने कुरालाई हेलचेक्राइ नगरौं र आफ्नो शरीर र जीवनको पनि ख्याल गरौं भन्दै म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दाखोरी प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परम प्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

आमाले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल टटल, अहिले तपाईँहरू

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: महान प्रभु येशू ख्रीष्टको नाममा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यवहारिक सन्देशहरूबाट यहाँहरू आशित हुनुभएको होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई हामी आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छौ। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार बेलुकी 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुन्छ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको कार्यक्रम। श्रोताबिनहरू, आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 3 अध्ययन भाग 2। प्रिय श्रोताबिनहरू, हामी हिब्रूको पुस्तकको अध्ययनलाई अध्याय 3 जारी राख्दैछौ। अघिल्लो सन्देशमा हामीले ख्रीष्टको प्रकाशमा मोसालाई विचार गर्ने विषयमा छलफल गरिरहेका थियौं। आज पनि हामी त्यही विषयबाट अध्ययन शुरू गर्नेछौ। अध्याय 3 अहिलेसम्म हामीले अध्ययन गरेका कुराहरूलाई एकपटक छोटकरीमा सम्झौं। यस अध्यायको शुरूआत येशू मोसा भन्दा कसरी सर्वोच्च हुनुहुन्छ भन्ने तुलनाबाट हुन्छ। मोसा प्रभुको घरमा विश्वासयोग्य थिए, येशू ख्रीष्ट पनि उहाँलाई नियुक्त गर्नुहुने परमेश्वरप्रति विश्वासयोग्य हुनुहुन्थ्यो। उहाँले हाम्रो लागि अझ महान बलिदान दिनुभयो। परमेश्वरको पुत्रको रूपमा येशू परमेश्वरको सम्पूर्ण घरमाथि अधिकार राख्नुहुन्छ। यदि हामी अन्त्यसम्म दृढ रह्यो भने हामी परमेश्वरको घर हौ। हिब्रू अध्याय 3 पहिलो 6 पदको रूपरेखा यस प्रकार रहेको छ, हामीलाई हेर्नेछौ। 1 मोसा भन्दा महान प्रेरित र प्रधान पुजारी। 3:1-4 लेखिएको छ। त्यसको क नम्बरमा पवित्र दाजुभाइ तथा दिदी बहिनीहरू। ख नम्बरमा धर्मशास्त्रले येशूलाई जसरी प्रस्तुत गर्छ उहाँले त्यसरी नै विचार गर्नुहोस्। ग नम्बरमा ख्रीष्टको प्रकाशमा मोसालाई विचार गर्नुहोस्। नम्बर 2 परमेश्वरको घरको आशा। 3:5-6 क नम्बरमा घरको सेवक। ख नम्बरमा घरको उत्तराधिकारी। ग नम्बरमा हाम्रो विश्वासमा दृढ रहनु। मोसाको विषयलाई फेरि सम्झनका लागि हामी पद 2 र 3 हामी हेर्नेछौ। यहाँनिर यसरी लेखिएको छ, उहाँलाई नियुक्त गर्नुहुने प्रति येशू विश्वस्त हुनुहुन्थ्यो। जसरी मोसा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए, मोसा भन्दा येशू अझ बढी गौरवशाली ठहरिनुभयो। जसरी घर भन्दा घर बनाउनेको बढी आधार हुन्छ। हिब्रू 3:2-3 लेखिएको छ। यदि हामीले पुरानो नियमको धर्मशास्त्र र सुसमाचारका पुस्तकहरू पढ्यौं भने येशू ख्रीष्ट मोसा भन्दा महान हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्न त्यति नै पर्याप्त हुन्छ। आखिर मोसा एक मानिस थिए, येशू ख्रीष्ट 100% मानिस हुनुहुन्थ्यो, तर उहाँ 100% परमेश्वर पनि हुनुहुन्थ्यो। मोसा पापी मानिस थिए र आफ्नो पापका कारण न्यायमा परे, तर पापरहित ख्रीष्टले आफ्ना मानिसहरूका पापका लागि न्याय सहनुभयो। मोसाले इजरायलीहरूलाई मिश्रको दासत्वबाट बाहिर निकाले, तर उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा पुर्याउनु हुने सकेन। येशू ख्रीष्टले आफ्ना मानिसहरूलाई बन्धनबाट बाहिर निकाल्नुहुन्छ र उनीहरूले कहिले नछोड्ने र नत्याग्ने प्रतिज्ञा गर्नुहुन्छ। उहाँ आफ्ना मानिसहरूलाई सधैँभरि आफूसँग रहन स्वर्गीय घरसम्म पुर्याउन सक्नुहुन्छ। त्यसैले धर्मशास्त्रबाट हामी मोसा एक मानिस थिए भन्ने कुरा देख्छौ, तर पद 2 र 3 हामीले परमेश्वरको चरित्रको एउटा महत्वपूर्ण पक्ष पनि देख्छौ। परमेश्वरले मोसाका कमजोरी र असफलतालाई येशूका सफलता र उपलब्धिसँग तुलना गर्नु भएन। परमेश्वरले मानिसलाई उठाउनुहुन्छ, होच्याउनुहुन्न। यस खण्डमा उहाँले मोसा परमेश्वरको सम्पूर्ण घरमा विश्वासयोग्य थिए भन्ने कुरालाई जोड दिनुहुन्छ। त्यसपछि उहाँले भन्नुहुन्छ, यदि परमेश्वरको घरमा विश्वासयोग्य भएको कारण मोसा सम्मानको योग्य छन् भने त्यो घर निर्माण गर्नुहुने येशू ख्रीष्ट झन् कति धेरैमा महिमाको योग्य हुनुहुन्छ। यहाँ हामीले यो पनि बुझ्नुपर्छ कि घर भन्नाले पछि परमेश्वरका मानिसहरूलाई जनाइएको छ। बनाइएको वस्तु भन्दा त्यसले बनाउने व्यक्तिले बढी प्रशंसा पाउनुपर्छ। घर भन्दा घर निर्माण गर्ने व्यक्ति अझ बढी सम्मानको योग्य हुन्छ, होइन र? हिब्रू 3:4 भन्छ, किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाएकै हुन्छ, तर सब तोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। हो, यहाँनिर गम्भीर कुरो छ, घर आफै बन्दैन, सबै कुरा निर्माण गर्नुहुने येशू ख्रीष्ट नै हुनुहुन्छ। त्यसैले यस पदले पनि ख्रीष्टको ईश्वरीयतालाई स्वीकार गर्छ। जसरी योहन्नाले अध्याय 1 बताएका छन्, सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक पनि उहाँ बिना बनिएन। पद 5 र 6 मा पृथ्वीमा मसा र येशूको भूमिका बीच तुलना गरिएको छ। मसा सेवकको रूपमा विश्वासयोग्य थिए, तर येशू पुत्रको रूपमा विश्वासयोग्य हुनुहुन्थ्यो। 2 नम्बरमा परमेश्वरको घरको आशा लेखिएको छ, 3 अध्यायको 5 र 6। हिब्रू 3 अध्यायको 5 र 6 ले भन्छ, अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मसा परमेश्वरको सारा घरानामा दासको रूपमा विश्वस्त थिए, तर ख्रिस्त चाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्म थामी राख्यो भने हामी उहाँका परिवार हौ। मसा परमेश्वरका मानिसहरूका बीचमा सेवक थिए, सेवकको रूपमा आफूलाई दिइएको जिम्मेवारीमा उनी विश्वासयोग्य थिए, तर पुत्रको स्थान अझ बढी महिमित थियो किनकि उहाँ पुत्र हुनुहुन्थ्यो। सेवक र पुत्र बीच ठूलो भिन्नता हुन्छ। योहन्न 8 अध्यायको 35 मा लेखिएको छ, कमार सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। पद 5 को अन्तिम भागमा पछि भनिने कुराहरूको गवाईका लागि भनिएको छ, प्रभुको घरमा मसालाई दिएको जिम्मेवारी परमेश्वरको उद्देश्यहरूको गवाई दिनु थियो। उनले इजरायलीहरूलाई आउने मसीह अर्थात ख्रिस्टको बारेमा बताएका थिए। व्यवस्था 18:15 के भन्छ भने, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइ मध्येबाट म जस्तै एकजना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नेछु, तिमीहरूले तिनको कुरा सुन्नु। मोसाले आफ्नो विश्वासयोग्य सेवकायमा बताएका कुराहरू ख्रिस्ट र उहाँको सेवकायलाई पहिले नै देखाउने प्रतीकहरू थिए। यसको उदाहरण भेट हुने पालका विभिन्न सामग्री र प्रधान पुजारीहरूले गर्ने सेवकहरू हुन्। ती सबै येशूतर्फ संकेत गर्थे। मोसाको काम अस्थायी थियो अर्थात त्यो सधैँभरि रहने थिएन, तर अर्कोतर्फ येशू अझ झन महान र स्थायी प्रकाश प्रकट गर्नुभयो। मोसाले गल्ती र पाप गरे तापनि परमेश्वरले तिनलाई दिनुभएको जिम्मेवारी उनी विश्वासयोग्य थिए। परमेश्वरले हामी प्रत्येकबाट पनि उहाँले दिनुभएको जिम्मेवारीमा विश्वासयोग्य भएको चाहनुहुन्छ। परमेश्वरले हामीबाट अपेक्षा गर्नुहुने कुरा भनेको हामीसँग जे छ त्यसैमा आफूले गर्न सक्ने काम विश्वासयोग्य भएर गर्नु हो। 1 कोरिन्थी 4:2 भन्छ, त्यस बाहेक यो आवश्यक छ कि भण्डारीहरू विश्वासयोग्य ठहरिनुपर्छ। अब हामी अध्याय 3:6 आइपुग्छ। येशू ख्रीष्ट आफ्नै घरमाथि अधिकार राख्नुहुने पुत्र हुनुहुन्छ, उहाँमाथि विश्वास गर्ने हामी नै त्यो घर हो। अब हामी पद 6 को अन्तिम वाक्यांशलाई अझ नजिकबाट हेर्न चाहन्छौ। अब हिब्रू 3:6 हेरौं, तर ख्रीष्ट चाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्म थामी राख्यो भने हामी उहाँका परिवार हो। प्रिय श्रोताबिनहरू, यदि हामी दृढ रह्यौं भन्ने वाक्यांशमा यदि भन्ने शब्द मुख्य रूपमा हेर्दा आफ्नै शक्तिले अन्त्यसम्म समातिरहन सक्यो भने मात्र हामीले मुक्ति पाउँछौ जस्तो लाग्न सक्छ। यदि त्यो सत्य हुन्थ्यो भने यसको अर्थ हामी आफैले आफूलाई बचाउन सक्छौ, तर आफ्नै शक्तिले आफूले परमेश्वरको राज्यमा कायम राख्न सक्छौ भन्ने हुन्थ्यो। तर हामी जान्दछ कि परमेश्वरको सामु हाम्रो स्थान अझ हाम्रा असल कामहरू वा हामीले गर्न सक्ने कुनै कुरामा निर्भर हुँदैन। त्यो त येशू ख्रीष्टले तपाईँ र मेरो लागि क्रुसमा मर्नुहुँदा पूरा गर्नुभएको काममा निर्भर हुन्छ। परमेश्वरको सामु हाम्रो स्थान पूर्ण रूपमा उहाँको शुद्ध अनुग्रहको काम हो। र फिलिपी 3:9 लेखेको छ, र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकू। व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। पदसम्म देखिएको यो विचार हिब्रूको सम्पूर्ण पुस्तक भरि पाइन्छ। ख्रीष्टमा विश्वास गरेका पहिलेका यहुदीहरू र फेरि यहुदी धर्मतर्फ फर्कनु हुँदैन भन्ने यसको मुख्य सन्देश हो। मोसा जस्तो महान व्यक्ति भए तापनि जब येशू हरेक कुरामा मोसा भन्दा सर्वोच्च हुनुहुन्थ्यो भन्ने फेरि मोसातर्फ फर्किनु ठिक होइन। पद 1 मा दाजुभाइ तथा दिदी बहिनीहरू पवित्र र स्वर्गीय बोलावट सहभागीहरू भनिएको छ। हामीलाई पवित्र पुजारीहरूको सामुदे हुन बोलाइएको छ। 1 पत्रुस 2:5 भन्छ, तिमीहरू पनि ख्रीष्ट येशूद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पवित्र पुजारी गिरेको निम्ति जीवित पत्थरहरू जस्तै आत्मिक घर बन्दै जाउ भनेर लेखिएको छ। त्यसैले परमेश्वरले ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउनु पनि हाम्रो स्वर्गीय बोलावटको एउटा भाग हो। पदसम्म भनिएको दृढ रहनु विश्वासीहरूलाई आफ्नो विश्वासमा बढ्दै जान दिएको प्रोत्साहन हो। जब हामी आफ्नो विश्वासमा बढ्दैनौ र प्रभुमाथि भरोसा गर्दैनौ तब के हुन्छ भन्ने कुरा अध्याय 3 को बाँकी भागमा हामी हेर्नेछौ। त्यसैले हामीलाई ख्रीष्ट येशूले विचार गर्न र उहाँलाई हामीलाई अनन्त जीवन दिनका लागि के गर्नुभयो भन्ने कुरामा ध्यान दिन प्रोत्साहन गरिएका छन्। हामीले आफ्नो ध्यान येशू ख्रीष्टमा केन्द्रित गर्नुपर्छ, उहाँको बारेमा सोच्नुपर्छ, उहाँको बारेमा मनन गर्नुपर्छ, उहाँलाई दृढतापूर्वक समातिरहनुपर्छ र सुसमाचारमाथिको आफ्नो विश्वासमा निरन्तर अडिग रहनुपर्छ। त्यसो गर्दा हाम्रो आत्मिक आशामा आनन्द हुनेछ। यी कुराहरूले हामीलाई परमेश्वरको घर अर्थात मण्डलीको हो भन्ने प्रमाण देखाउनेछन्। यदि तपाईँ विश्वासी हुनुहुन्छ तर सायद तपाईँको आत्मिक जीवन सेलाउँदै गएको छ, तपाईँ प्रभुबाट बहकिँदै जानुभएको छ वा तपाईँले आफ्नो पहिलो प्रेम समेत गुमाउनु भएको छ भने यी पदका वचनहरू तपाईँका लागि हुन्। तपाईँको जीवनको सबैभन्दा महत्वपूर्ण ध्यान येशू ख्रीष्टमा हुनुपर्छ। त्यसैले अहिले नै त्यसलाई ठिक गरौं। मेरो पछि यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे येशू, तपाईँ मेरो जीवनका प्रभु र मुक्तिदाता हुनुहुन्छ। मैले अरू कुराहरूलाई तपाईँभन्दा अगाडि आउन दिएकोमा मलाई क्षमा गर्नुहोस्। आज म आफ्नो जीवनको ध्यान फेरि तपाईँमा केन्द्रित गर्दछु। तपाईँमाथि पूर्ण रूपमा भरोसा गर्न मलाई सहायता गर्नुहोस्। मेरो ढुङ्गाको हृदय हटाएर मलाई मासुको हृदय दिनुहोस्, ताकि म तपाईँको वचन ग्रहण गर्न सकूं र तपाईँमाथिको विश्वासमा बढ्दै जान सकूं। हे येशू, तपाईँलाई धन्यवाद। आमेन। हस्त श्रोताबिनहरू, आजको कार्यक्रम सकिएको छ। आजको कार्यक्रमबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई इमेल मार्फत पनि पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस्त श्रोताबिनहरू, आजको कार्यक्रमबाट हामी विदा लिन चाहन्छौ। आउने हप्ता यहाँहरूसँग हाम्रो भेट हुने नै छौ। तबसम्मको लागि हामीलाई विदा दिनुहोस्। जय मसीह। नमस्कार। शुभरात्री।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना एक्सक्लुसिव एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
5: यसले भन्नुभयो, जीवनको रोटी मनै हुँ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लिपसिंग।
2: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लिपसिंगमा स्वागत गर्न चाहन्छु। म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। असाचै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट, र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात् सुन्दर जनावरहरू अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिएँ मैले देखेका सुन्दर कुराहरू, जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चिज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चिजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु, र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोइरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वेयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल

हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात् पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात् हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अध्ययारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा ढाक्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौ दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी कोइरले गाउनु भएको यो आशिषमय बाल गीत।

उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिएँ कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला, अर्थात् के बनाउनुभयो होला भनेर। अनि भाइ बहिनीहरूले सोची पनि सक्नुभयो होला, थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो। तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए, जस्तै ह्वेल माछाहरू, सुनौला माछाहरू, नीला चराहरू, गिद्ध, मयूर, अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन्। र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो। र परमेश्वरले गाई बाख्रा, भेडा, घोडा, कुकुर बिरालो, बाघ भालु, सिंह र खरायो आदि पनि बनाउनुभयो। यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए, किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो। तपाईलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला, र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला। यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम, र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु, परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम। मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो, अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो। भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो, ढकमक्क फूलहरू फुलेका थिए, अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए। तर पृथ्वीमा मानिसहरू, घरहरू, खेतहरू वा सहरहरू केही पनि थिएनन्। रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन्। अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो। परमेश्वरले भन्नुभयो, मानिसलाई हाम्रै स्वरूपमा बनाऊ, उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ। अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो। उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो। परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो। मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँ को निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो। अवश्य नै भाइ बहिनीहरू, हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ, र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला। यति मात्रै होइन, आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो। तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो। आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे, तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो। अनि परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल हुँदैन, म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु। परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। अब के हुन्छ होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौँ यिप्पी क्वेरले गाउनु भएको यस रमाइलो बालगीत।

कार्यक्रम यिपी लेट्स सिङमा भाइ बहिनीहरू र परमेश्वरले जब सोच्नुभयो कि मानिस चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यस सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्, बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो।
भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी कोइरले गाउनु भएको यस आशिषमय बाल गीत।

0: स्वागत छ भाइ बहिनीहरू। यहाँहरू अहिले यिपी लेट सिङ सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नु भएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनुभयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा र दोस्रो व्यक्ति हब्बालाई अदनको बगैँचा रेखदेख गर्ने त्यो जिम्मेवारी दिनुभएको थियो, र उनीहरूले त्यस जिम्मेवारीलाई असल तरिकाले निभाउन सकेनन्। परमेश्वरले नखानु है भनेर भन्नुभएको रुखको फल पनि उनीहरूले खाए। त्यसैले उनीहरू परमेश्वरको आज्ञाकारी छोराछोरी भएनन्। हामी रोमी 5:19 हेर्छौ भने यस्तो लेखिएको छ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरै पापी बनाइए, त्यसै गरी एकजनाको आज्ञाकारिताको कारण धेरैजना धार्मिक बनाइनेछन्। भाइ बहिनीहरू, आज हामीले यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, त्यसरी नै आज हामीलाई पनि यस संसारमा विभिन्न कार्यहरूको जिम्मेवारी दिनको लागि उहाँले पठाउनु भएको छ। त्यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौ। हामी संसारमा हुँदै गर्दाखेरि जिउनको लागि मात्रै काम नगरेर हामी परमेश्वरको इच्छालाई अर्थात उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौ। र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ, यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ, र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। एतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।
1: टाइम चेक। यति बेला रातिको 9:00 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In September 2021, Myanmar officials arrested Pastor Sang Tee on false accusations. After serving people in need, he was charged for being connected to resistance groups and received a 23-year prison sentence. His witness for Christ shines even behind prison bars, and countless inmates have heard the gospel message. 60 inmates chose to follow Jesus because of Pastor Sang's testimony. Yet he faces constant challenges. Frontline workers ask for prayer, for provision, and God's comfort for Sang's family and church community members. Praise God for Pastor Sang's strong testimony and for the inmates who've heard about Jesus.
3: I will not let my brothers and sisters suffer in silence.
4: Nor will I let them serve alone.
3: To join me in prayer for persecuted Christians,
4: go to vomradio.net.
5: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जय मसीह. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञानो उपस्थित भइसकेका छौ हामी. र केही समय चाहिँ म तपाईँहरूलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ, अथवा भनौँ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ. र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौँ, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौँ. र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौँ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौँ. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ. तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौँ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौँ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ. र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वरमाथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि टेवा पुगेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठुलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ. र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको, अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो, अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन. र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्र किन राम्रो, उसको सुन्दा फेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखा सिकी गर्नु राम्रो पनि हुन्छ. तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखा सिकी गर्न लागेका छन्। विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले जी भन्छौँ र 73 एकदेखि 11 यो कुरालाई पाउन सक्छौ. र आसापले जुन कुराको देखा सिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन र समाजमा धाक जमाएर खाएको देखे. आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन र इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा त पाएर मेरो जीवनमा पनि लागू हुन सक्छ. र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप हुन्ने उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो. तर जब उनी परमेश्वर कहाँ गए, हामी त्यहाँनिर हेर्न सक्छौ, तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगी। हामीले गलत कुरामा मन लगाएका छौं र गलत निष्कर्ष निकालेका छौं भने हामी पतनको बाटो हिँडिरहेका छौं भने हामीले बुझ्नुपर्छ। हाम्रो नमूना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमूना प्रभु येशू ख्रिस्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइराख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौं भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिलेकाहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ, जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कति बचत होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराई फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखा सिकेको गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिनमै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लही लहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई, पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन, येशूलाई हेर्न सकौं भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु। र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले भने तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।
6: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
7: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
8: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग जोडिने गर्छौं र कलाकारिताको संघर्षको कथाहरू कार्यक्रममा राख्ने गर्छु, सुन्ने गर्छौं। र आज भने मैले कुनै पनि कलाकारलाई निम्त गर्न सकिनँ र यसको लागि क्षमा माग्दै एकदमै महत्वपूर्ण कुराहरू कार्यक्रममा आज राख्न चाहन्छु र तपाईँले भने मलाई पनि एक घण्टाभरि सुनेर साथ दिनुपर्ने हुन्छ। म पनि तपाईँलाई महत्वपूर्ण कुरा राखेर साथ दिने कुरा बताइन सकेको छु र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा मैले बारम्बार भन्ने कुरा चाहिँ यो हो कि परमेश्वरबाट प्रत्येकलाई केही न केही वरदानले पठाउनु भएको हुन्छ अथवा वरदानद्वारा नै हामी जन्मिएका हुन्छौ। तर कतिले आफ्नो वरदानलाई पहिचान गर्नुहुन्छ त कतिले गर्नुहुन्न, त्यति मात्रै फरक हो। हामी देख्न सक्छौ कसैलाई परमेश्वरले यति राम्रो वरदान दिनुभएको हुन्छ, त्यो वरदानद्वारा चाहिँ उसले मानिसलाई प्रभुको बारेमा बताउन सजिलै सक्छ। जस्तो हामी देख्छौ एकजना खेलाडी हुनुहुन्छ, राष्ट्रिय खेलाडी हुनुहुन्छ, र उहाँलाई एउटा खेल खेल्ने एउटा वरदान परमेश्वरले दिनुभएको, कलाकार नै बन्नुपर्छ भन्ने छैन, तर उहाँले आज धेरै ठाउँमा प्रभुको कामहरू गर्नुभएको छ। उहाँले फुटबलद्वारा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एउटा नामको पहिचान बनाउनु भएको छ र उहाँले धेरै मानिसहरूलाई परमेश्वरको राज्यमा पनि ल्याउनु भएको छ र खेलाडीहरू एउटा परमेश्वरको व्यवस्थामा रहेर अनुशासनमा रहेर खेल्यो भने परमेश्वरले दिने आशिष धेरै छ भनेर उहाँले अहिले खेललाई प्रोत्साहन गरिराख्नु भएको छ र इमान्दारी खेलाडीहरू उत्पादन गरिराख्नु भएको अवस्था छ। अब मैले यो कुरा किन जोडिरहेको छु भने परमेश्वरले पक्कै पनि तपाईँ र मलाई केही न केही वरदानले भर्नुभएको छ। त्यो वरदानलाई आफूमा मात्र सीमित नराख्नुहोस्, त्यसलाई के गर्नुहोस्, प्रयोग गर्नुहोस् परमेश्वरको राज्यको लागि। र वरदान भन्ने कुरा पनि यस्तो हो, यसलाई चाहिँ हामीले धारिलो बनाउँदै लानुपर्छ। जस्तो आफ्नो वरदानलाई तपाईँले धारिलो बनाउँदै लानुभयो भने त्यो जति धारिलो भयो त्यति लाग्ने हुन्छ, जति धार लगायो त्यति लाग्ने हुन्छ नि त, होइन? त्यस्तै दिनदिनै त्यो कुरा पनि तपाईँले थाहा गर्नुहुन्छ कि मेरो वरदान चाहिँ यही रहेछ भन्ने कुरालाई तपाईँले पहिचान पनि गर्नुहुन्छ। र कतिले त पहिचान पनि गर्नुहुन्न, यो कारण हो कि तपाईँले आफ्नो जीवनमा त्यो वरदानलाई के गरिराख्नु भएको छैन, प्रयोग गरिराख्नु भएको छैन। त्यसैले परमेश्वरले दिनुभएको वरदान उहाँको राज्य विस्तारको लागि हो, त्यो भएर तपाईँले र मैले प्रयोग गर्नै पर्छ।

पहिलो निहेमायालाई स्पष्ट बोलावट र दर्शन थियो, किनभने परमेश्वरले पर्खाल निर्माणको लागि मलाई ठूलो जिम्मेवारी दिन बोलाउनु भएको हो र मेरो आवश्यकता त्यहाँ थियो। यसै कारण निहेमिया यरुसलेम फर्किएको हो। हामी देख्न सक्छौ धेरैचोटि परमेश्वरले आवश्यकता त्यहाँ थियो, यसै कारण निहेमिया यरुसलेम फर्किएको हो। किनकि हाम्रो शहर उजाड भएको छ र त्यसका मूल ढोकाहरू आगोले जलेका छन् र यो दुःख र लाजको कुरा भइरहेको छ। त्यसकारण निहेमियाले राजासँग आफ्नो लागि केही माग्नु भन्दा पनि यरुसलेमको समस्याको समाधानको लागि राजासँग अनुमति मागे र उनलाई यहुदामाथि शासन गर्नलाई फारसका सम्राटले त्यहाँ पठाएका थिए। निहेमियाको राजासँग असल सम्बन्ध राखेका थिए, यस्तै दाऊद र जोनाथनको घनिष्ठ सम्बन्ध थियो। सामेल 18 दाऊद प्रति जोनाथनको प्रेम। दाऊदले साउलसँग बातचित गरिसकेपछि जोनाथन दाऊदसँग आत्मामा एक भएर आफूलाई चाहिँ तिनलाई प्रेम गर्न लागे। त्यस दिनदेखि साउलले दाऊदलाई आफूसित राखेर आफ्ना बाबुको घरमा फेरि फर्किजान दिएनन्। जोनाथनले दाऊदलाई आफैलाई चाहिँ प्रेम गरेको हुनाले जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएको खास्टो र लभेदा फुकाले र ती दाऊदलाई आफ्नो तरबार धनु र पेटी समेत दिए। साउलले पठाएको जुनसुकै काम पनि दाऊद यति सफल भए कि साउलले तिनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे। यसरी दर्जा बढेका साधारण मानिसहरू र साउलका अधिकृतहरू पनि प्रसन्न भए।

नेहेमियासँग निर्देशकको योग्यता थियो। तिनको नेतृत्वपनको सबैभन्दा सबल पक्ष भनेको आफ्नो कार्यदललाई स्पष्ट जिम्मेवारी दिएका र लिएका थिए। त्यसैले प्रार्थनाका साथ सबै भत्किएका पर्खालको निरीक्षण गरे र यरुसलेमको पर्खालहरू फेरि निर्माण गर्न तयार भएको थियो। नेहेमिया र नेहेमियाको कार्यदलसँग परमेश्वरमा राखिएको भरोसा सबै समस्याहरू समाधान गर्न र निर्णयहरू बनाउन जिम्मा लिएका थिए। नेहेमियाले योजना बनाएका थिए। नेहेमियाले स्थानीय स्तरका प्रमुखहरूलाई भेला गरेर कार्य योजना बनाई सम्म बनाएर सबैलाई निष्पक्षसँग कार्य विभाजन गरिदिएका थिए। इजरायलले परमेश्वरको व्यवस्था गम्भीरतापूर्वक पाठ गरेका र मानिसहरूले आफ्नो पाप मानिलिएका थिए। सुव्यवस्थित मण्डलीमा भएका यी माथिका बुधाको पाँचवटा क्षेत्रहरूमा विस्तारै सुधार्दै जानु खाँचो छ। परमेश्वरले किन भन्नुभयो कमिलाबाट सिक? अब हामी कमिलाको महत्व तल हेर्दै जानेछौ। परमेश्वरले एउटा सानो कमिलालाई त यस्तो महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ कि कसरी टोलीलाई मिलेर काम गरेको छ। त्यसैले कमिला भन्दा मानवलाई लाखौं गुणा महत्वपूर्ण जिम्मेवारीको लागि सृष्टि गर्नुभएको हो। यसकारण एउटा टोली भन्नाले एक साझा मिशन वा उद्देश्य हासिल गर्न आत्मनिर्भर कार्यहरू गर्ने व्यक्तिहरूको समूहलाई बुझिन्छ। आन्तरिक टोलीको पूर्ण अर्थ के हो? एउटा टोलीलाई सामान्यतया साझा लक्ष्य वा उद्देश्य प्राप्तिको लागि मिलेर काम गर्ने व्यक्तिहरूको समूहको रूपमा परिभाषित गरिन्छ। यसमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू परिपूरक सिप भएका र साझा उद्देश्य प्राप्तिको लागि प्रतिबद्ध व्यक्तिहरू समावेश हुन सक्छन्। टोलीलाई प्राय प्रदर्शनको लागि साझा जवाबदेहिताद्वारा पनि चित्रण गरिन्छ, जसले एक साझा मिशन वा विशिष्ट उद्देश्य पूरा गर्नको लागि काम गर्न अन्तर्निर्भर कार्यहरू गर्दछ। केही टोलीहरूको सीमित जीवन हुन्छ। उदाहरणको लागि एउटा उत्पादन विकास गर्ने योजना टोली वा विशेष समस्याहरू समाधान गर्न संगठित निरन्तर प्रक्रियामा सुधार गर्ने टोली। ए अल्छे कमिला कहाँ गएर त्यसको चाल ढंग हेर, बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। हितोपदेश 7:6-8 पृथ्वीमा चारवटा कुराहरू साना छन्, तापनि तिनीहरू अत्यन्तै बुद्धिमान हुन्छन्। कमिला थोरै बल भएको प्राणी हुन् तापनि कृष्ण ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्। र हामी देख्न सक्छौ 80% मानिसहरू शहरमा बसाइसराई भएको हुन्छ। यी शब्दहरू वास्तवमा धेरै नै भनेका छन्। प्रभुले पास्टरको हृदयमा राखिदिनु भएको परियोजनाको निम्ति विश्वासीहरूको समर्थन माग्नको लागि विश्वासीहरूको माझमा लगेका हुन्छन्।

कोही व्यक्तिहरू विरोध गर्न वा विमति राख्न सक्छ, तर अगुवाहरूले बुझ्नुपर्ने हुन्छ कि धर्मशास्त्र मतिदोषको स्वरमा प्रभुले भन्नुभएको छ, हेर म तिमीलाई बुवास्ताहरूको बीचमा भेडा झै पठाउनेछु, यसकारण तिमीहरू सर्प झै चनाखोर र ढुकुर झै निर्दोष हौ। र परिपक्व हुँदै जिम्मेवारी दिने र लिने तयारी भएकाहरूले हाम्रो समयको यो साँचोको परिस्थितिले मण्डलीमा नेतृत्व सम्बन्धी केही अति गम्भीर विषयलाई नमूना हुनेछ। उद्देश्यहरू र अन्तिम लक्ष्यहरूको महत्व र स्वभावलाई बुझ्न र ती प्राप्तिको निम्ति जिम्मेवारी स्वीकार गर्न इच्छुक हुनुपर्छ। यी सिद्धान्तहरूको जाँचमा हामीलाई अगुवाई गर्ने धर्मशास्त्रीय विवरण चाहिँ एस्तरको कथा हो। एस्तरको कथाले आवश्यकतालाई पूरा गर्नको लागि उक्त अगुवाहरूले स्वभावलाई बुझ्न सक्नेछन्। एस्तरको पुस्तक एस्तर महारानी म सक्दिन होला भन्ने थियो, काका मर्दकैको अगाडि बढाओ भन्ने थियो, हमान विरोधी थिए। यसैले अगुवाहरूले विरोधीबाट पनि सिक्नुपर्छ। जब हामीले परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने थाहा छैन भने हाम्रो जीवन अगाडि बढ्ने छैन। हामीले उहाँको इच्छा के छ थाहा पाउनुपर्छ अनि उहाँको इच्छा पूरा गर्न सक्नेछौ। राजाले हमानलाई आफ्नो साम्राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति बनाए। हमान आफै राजा पछि दोस्रो थिए, त्यसैले मर्दकै बाहेक सबै नोकरहरूले उसलाई दण्डवत गर्दथे। उनका इन्कारले हामीलाई उनको इन्कारले हमानलाई यति रिस उठ्यो कि उसले सबै योधीहरू मर्दकैका मानिसहरूलाई नष्ट गर्न खोज्यो। यस्ता तिनको पाँच मर्दकैले तिनलाई घुँडा टेकी दण्डवत नगरेको कुरा हमानले थाहा पाएर तिनी रिसले चुर भए। हमानले मर्दकैका जात भाइको रहेछ भनी थाहा पाएपछि तिनलाई मात्र हात हान्न मन गरेनन् र अहासुरसको समस्त राज्यका सबै योधीहरू मर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न थाले। आन्तरिक टोलीमा हुनुपर्ने क्षमता एउटा उदाहरण। पुस्तौंदेखि पुस्तालाई साँचो हस्तान्तरण मलाई आमाले शारीरिक जन्म दिनुभएदेखि बाल्यकाल विकास हुने क्रममा साथै आमाले आत्मिक जन्म पनि दिनुभयो। यसरी बढ्दै जाने क्रममा बाल्यकाल जवान हुँदै उमेर पनि बढ्दै जाँदा साथै परिवार स्थापनासँगै आत्मिक विकास र मण्डलीमा सेवकाय गर्दै आउँदा अन्तर पुस्ता सम्बन्धलाई कसरी बलियो राख्ने भनेर विचार गर्न अझ महत्वपूर्ण कुरा थाहा हुँदै आयो। जब मेरा आप्पा आमा साथै मण्डलीका अग्रज गुरूहरूसँगै र उहाँको अनुपस्थितिमा पनि उहाँले सिकाइराख्नुभएका आदर सम्मान सभ्य परम्परा साथ रीतिरिवाज र असल चालचलनलाई विकार तह जीवित राख्ने बाटो पहिचान गरेको छु। धेरै मानिसले आफ्नो विरासतहरू धेरै तरिकामा पार गर्छन्। धन सम्पत्ति मूल्यवान वस्तुहरू थप व्यक्तिगत थोकहरू जस्तै फोटोहरूको संग्रह लेखहरूको टिप्पणी गरेका हुन्छन्। विश्वासयोग्य जीवन परमेश्वरमा

भरोसा योग्य जीवन, असल वचनको सेवा, सही विधि विधान उहाँबाट नै सिकिराखेको छु। मैले धेरै धन सम्पत्ति र स्रोतहरू भन्दा आत्मिक विरासतहरू बढ़ी लेख्ने कोशिस गरिरहेको छु। मैले मेरो परिवार र सेवकाईको बारेमा सोच्न थालेर महसुस गरे कि हामीले विरासतको सन्दर्भमा परिवारको पृष्ठभूमिको बारेमा धेरै कुरा गरेनौ, तर पनि विरासतहरू आउने पुस्तालाई हस्तान्तरण गरौं भन्ने उद्देश्यले भएको थियो। विशेष गरी मेरी आमा लिदियाको विरासत मेरो दिमागमा आउँछ। त्यसैले म जीवित हुँदा नै सानो परोपकार कोष स्थापना गरेको छु। परमेश्वरले मलाई जुन बोलावट र दर्शन स्पष्ट रूपमा दिनुभएको कारण धेरै अगुवाहरू निर्माण गर्ने दायित्व अनुसार थोरै भए पनि आत्मिक अगुवाहरू र शैक्षिक अगुवाहरू दुवै क्षेत्रका पुस्ताहरूलाई हस्तान्तरण गर्दै आएको छु र गर्दैछु र गर्ने पनि छु। त्यसैले शैक्षिक योग्यताको पक्षमा कम सिपयुक्त भएका अगुवाहरूले मूल्याङ्कनलाई सकारात्मक रूपमा हेर्न र आफूलाई यो क्षेत्रमा महत्वपूर्ण अंगको रूपमा हेर्नको निम्ति साहसको खाँचो पर्दछ, किनभने ख्रिस्टले हामीलाई सबैलाई अनुशासित आज्ञाकारिताको जीवन र आशिषित व्यक्तित्व र असल व्यवहार एकअर्कामा एकतामा रहन बोलाउनु भएको हो।

अर्थपूर्ण भजनपछि र अर्थपूर्ण पुस्तक पाठपछि लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। हामीले नेहेमियाको बोलावटको बारेमा र नेहेमियालाई परमेश्वरले दिनुभएको वरदानको बारेमै केही जानकारी पायौं र यो हाम्रो जीवनमा एकदमै उपयोगी पनि रहनेछ। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सृजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।